0: साथ पर्याप्त रहेकाले तत्काल बजारमा अभाव हुने अवस्था नरहेको संघका अध्यक्ष देवेन्द्र भक्त श्रेष्ठले बताएका छन्। नेपाल आयल निगमले पनि वैकल्पिक बाटोबाट पेट्रोलियम पदार्थ र ग्यास ढुवानी गर्ने बताएको छ।
1: नागरिक दैनिकमा बाढ़ीजन्य दुर्गन्धले संक्रमणको जोखिम शीर्षकमा खबर छापेको छ। गत बुधबार भोटेकोशीमा आएको बाढ़ीमा परी मृत्यु भएका मानव तथा पशु पंक्षीको दुर्गन्ध फैलिन थालेको छ। उक्त नदीमा आइतबार पुनः आएको बाढ़ीले माटोमुनि पुरिएका मानव तथा पशु पंक्षी बाहिर निस्किएपछि दुर्गन्ध फैलिएको जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद हुमागाईले बताउनुभयो। हिजो बिहान आएको बाढ़ीले माटोभित्र मिसिएका मानव तथा पशु पंक्षीका शरीर टुक्राहरू बाहिर निकालिएपछि दुर्गन्ध फैलिएको छ, उहाँले भन्नुभयो।

0: Color. LG le ayo, naya LG Essential Series. Aba kifayati mulyama. Refrigerator, washing machine, AC ko complete range. 10 barsha ko warranty sahit 0% no cost EMI. Nagrikta bhaye pugcha. Harek ghar ko khushi, ghar ghar ma LG. LG, life's good.
1: यो आवाज हो नेपाली रेडियो नेटवर्क को र तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: अर्मा अब भित्री पृष्ठका खबर। भोटेको सीमा आयोगको आकस्मिक महावाढ़ीलाई जलवायु परिवर्तन र ग्लोबल वार्मिङको परिणाम मान्न सकिने विज्ञहरूले बताएका छन्। बुधबार आएको महावाढ़ी पछिको कारण के हो भन्ने विषयमा तर्क वितर्क हुँदै आए पनि यसलाई जलवायु परिवर्तनको उपज मान्नुपर्ने कृषि वन तथा वातावरण मन्त्रालयका प्रवक्ता महेश्वर ढकालले बताएका छन्।
3: भटेकोशीमा आएको बाढ़ीका कारण 13 जलविद्युत आयोजना क्षतिग्रस्त भएका छन्। ती क्षति भएका संरचनालाई पुनर्निर्माण गर्न करिब 50 खर्ब लाग्ने अनुमान गरिएको छ।
2: नेकपा एमाले रसुवाको भटेकोशी नदीमा आएको विनाशकारी बाढ़ीपछि उत्पन्न मानवीय संकट व्यवस्थापनका लागि सरकारले तत्काल गर्नुपर्ने 8 काम सुझाएको छ। एमाले महासचिव शंकर पोखरेलको नेतृत्वमा गएको निरीक्षण टोलीले तयार पारेको राहत तथा उद्धार सम्बन्धी सुझाव प्रतिवेदन आइतबार पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई बुझाइएको हो।
3: सप्तकोशी नदीमा आइतबार दिउँसोदेखि निरन्तर पानीको बहाव बढ़ेसँगै खतराको संकेत रातो बत्ती बालिएको छ। साँझ 6 बजेको मापन अनुसार पानीको बहाव 1,84,785 प्रति सेकेण्ड क्यूसेक पुगेको छ।
2: भोटेकोशी नदीमा आएको विनाशकारी बाढ़ीमा परि 232 विद्यार्थी र 18 शिक्षक सम्पर्कविहीन भएका छन्। बाढ़ीले रसुवा नुवाकोट र धादिङका 16 विद्यालयमा पूर्ण तथा आंशिक क्षति पुर्याएको शिक्षा तथा खेलकुद मन्त्रालयले जनाएको छ।
3: नेपाल टेलिकमले बाढ़ी प्रभावित क्षेत्रको चीनसँगको सीमा क्षेत्रसम्म मोबाइल सेवा पुनः संचालनमा ल्याएको छ। आइतबार बाढ़ी प्रभावित क्षेत्रका थप 7 स्थानका बीटीएस साइट संचालनमा ल्याई सेवा सुचारू गरेको हो।
2: रसुवा र नुवाकोटमा आएको विनाशकारी बाढ़ीबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि गैर आवासीय नेपाली संघ एनआरएनएले संचालन गरेको राहत अभियान तेस्रो दिन पनि जारी रहेको जनाइएको छ। प्रभावितलाई तत्काल आवश्यक राहत सामग्री उपलब्ध गराउन संघका पदाधिकारी र स्वयंसेवकको टोली प्रभावित क्षेत्रमा खटिएको छ। संघले राहत तथा मानवीय सहयोगलाई प्राथमिकतामा राखेको जनाएको छ।

0: नेपालको एकमात्र डीटीएच सेवा डिस्को खुशीको कनेक्शन
1: एनबीएल सर्वसुलभ आवास कर्जा बब्बाल फेस्टिवल अफर
0: अब बन्छ सबैको सपनाको घर किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर
1: परिवर्तनीय ब्याज दरमा 4.95% वा स्थिर ब्याज दरमा 5.99%
0: विशेषताहरू रु 2 करोड़ सम्मको कर्जा सुविधा
1: घर तथा अपार्टमेन्ट खरिद घर निर्माण तथा मर्मत सम्हार गर्न
0: 25 वर्ष सम्मको लचिलो कर्जा अवधि
1: न्यून सेवा शुल्क न्यून ब्याज दर
0: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01597212

0: रूपमा छापिएको छ। जलवायु परिवर्तनका कारण हिमाली क्षेत्र तीव्र गतिमा तातिरहेको, हिमतालहरू तीव्र गतिमा पग्लिएर ठूला बन्दै गएका र मनसुनी वर्षाको प्रणाली पनि बदलिँदै गएको समयमा अब कागजी पत्राचार र पुराना अनौपचारिक प्रणालीले मानिसको ज्यान र अरबौंका पूर्वाधार जोगाउन सक्दैन। संकटको बेला रियल टाइम डेटा स्वतः प्राप्त हुने पूर्व सूचना प्रणालीको अभाव हुनु नै आजको सबैभन्दा ठूलो प्राविधिक चुनौती बनेको छ। सीमावर्ती अधिकारीहरू बीच हुने अनौपचारिक फोन सम्वाद, प्रशासनिक चिठी पत्र, ईमेल र परम्परागत कूटनीतिक प्रक्रियाहरू यति ढिला हुन्छन् कि सीमापारी फुटेको बाढ़ी मिनटभरमै नेपाली बस्तीमा आइपुग्दा ती सूचना निरर्थक सिद्ध भइसकेका हुन्छन्।
1: हस्त काठमाडौँमा रेडियो नारी 99.1 देशभर विभिन्न एफएम संसारभर नेपाली नेटवर्क .com र फेसबुक तथा युट्युबमा नेपाली नेटवर्क मार्फत प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। यसपछि पत्रकार खेम बमका साथमा नेपाली बहस सुन्न सक्नुहुनेछ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला। नमस्कार।

खुसीको खबर खुसीको खबर खुसीको खबर नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ टारमा प्रत्येक दुई दुई हप्तामा शनिबारको दिन वरिष्ठ नेत्र रोग विशेषज्ञ डाक्टर विजय गौतमद्वारा अत्याधुनिक मेसिन प्रयोग गरी मोतीबिन्दु तथा आँखामा मासु पलाएको शल्यक्रिया गरिने भएकाले मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। अपरेशन हुने मितिहरू 2083 भदौ 20 गते शनिबार, 2083 असोज 3 गते शनिबार, 2083 असोज 17 गते शनिबार। समय बिहान 10 बजेदेखि 12 बजेसम्म। स्थान नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङटार। फोन नम्बर 0295752067, मोबाइल नम्बर 98655680460। यहाँ 24 घण्टा इमर्जेन्सी सेवा उपलब्ध।

0: रेडियो अरुण अरुण 97.6 MHz हरपल हर तपाईं सँगै।
1: रेडियो अरुण टाइम चेक
2: इट्स 6 AM
3: अहिले बिहानको 6 बज्यो।
4: उज्यालो रेडियो नेटवर्क सँगै देशभरका विभिन्न एफएम रेडियो स्टेशन र उज्यालो अनलाइनमा एकसाथ प्रसारण भइरहेको छ।
5: आज 2083 साल भदौ 15 गते सोमबार, सन् 2026 अगस्त 31 तारीख भदौ कृष्ण पक्षको तृतीय तिथि।
6: काया कैरनका साथमा
7: किसान पाइप प्रोडक्ट्स प्राली
6: राष्ट्रको शान किसान
7: अ कम्प्लिट पाइपिङ सोल्युसन्स।
4: काया कैरन शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
5: बाढ़ीका कारण सम्पर्कविहीन भएकाहरूको उद्धारमा ढिलाइ हुँदा परिवार र आफन्त चिन्तामा। जलविद्युतको सुरुङमा फँसेकाहरूको उद्धार प्रयास चल्दै, सासको आशमा भौतारिँदै आफन्त।
4: राहत नपाएको बाढ़ी पीड़ितको गुनासो, संघले स्थानीय र प्रदेश सरकारसँग समन्वय थाल्दै। कृष्णभीरमा पहिरोपछि आपूर्तिका लागि वैकल्पिक बाटो प्रयोग, अत्यावश्यक सामग्री अभाव नहुने।
5: बाढ़ी प्रभावित क्षेत्रमा पानी र खानाजन्य स्वास्थ्य जोखिम बढ़दै, स्थानीय रूपमा उपलब्ध पोषणयुक्त खानामा जोड़ दिन विज्ञको सुझाव।
4: जोर्डनमा अमेरिकी सैन्य अखडामा आक्रमण गरेको इरानको दावी, दुई देशबीच फेरि तनाव बढ़ने संकेत।
5: र प्रिमियर कपको आफ्नो पहिलो खेलमा नेपालले आज बहराइनको सामना गर्दै।
8: कृषि र भेटेनरी शैक्षिक कार्यक्रमतर्फ स्नातक तह अध्ययनका लागि नयाँ भर्ना सम्बन्धी नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनको सूचना।
9: विगत 3 दशक भन्दा बढी समयदेखि गुणस्तरीय प्राविधिक शिक्षा सञ्चालनमा गर्विलो इतिहास बोकेको नेपाल भेटेनरी काउन्सिलबाट समेत भर्ना स्वीकृत प्राप्त नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनमा शैक्षिक वर्ष 2083 लागि स्नातक तह भेटेनरी तर्फ 5 वर्षे बीबीएससी एनएएच भेटेनरी डाक्टर र तर्फ बीएससी एडी शैक्षिक कार्यक्रममा नयाँ भर्ना आवेदन फारम अनलाइन मार्फत भराइरहेको हुँदा इच्छुक विद्यार्थीहरूबाट entrance.puexam.edu.np वा www.npi.edu.np लगन गरी फारम भर्न वा सिधै कलेजमा सम्पर्क राखी फारम भर्न सूचित गरिन्छ।
8: फारम भर्ने अन्तिम मिति 2083 भाद्र 27 गते सम्म, प्रवेश परीक्षा 2083 भाद्र 31 गते।
9: बीएससी एजी तर्फ पहिलो 30 जना विद्यार्थीहरूका लागि विशेष छुटमा भर्ना लिइरहेको जानकारी गराइन्छ।
8: थप जानकारीका लागि नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवन,
9: फोन 056-421-261, 596-617, मोबाइल 98-550-607-68, 98-511-62-594, 98-510-54-224।
10: तपाईको सपना हाम्रो जिम्मेवारी, भविष्यको यात्रा आजै एनपीआई बाट शुरू गरौं।

यो चाड पर्वमा युरोपेन्स प्रस्तुत गर्दछ रङ्गीन छ घर बर्सिन छ उपहार रु 50,000 को युरोपेन्स को खरिदमा पाउनुहोस् लकी ड्र कुपन अनि पाउनुहोस् 3 वर्ष एसी 1 टन डबल डोर फ्रिज इन्डक्सन चुलो राइस कुकर वाल क्लक अनि बम्पर प्राइसमा पाउनुहोस् 1 जोडीको लागि बाली टुर युरोपेन्स घर मात्र होइन रङ्गाउनुहोस् सपना पनि

0: गोल्ड मेडल प्राप्त गर्न सफल। ग्रीनविच विश्वविद्यालय लन्डन, कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान, अस्ट्रेलिया तथा यूएई द्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए, बीसीए, बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
1: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
0: फोन नम्बर 082-562-601, 98-578-35-990, 98-578-31-684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
2: काया कैरनमा अब खबरको सिलसिला। भोटे कोशी नदीमा विनाशकारी बाढ़ी आएको 5 दिन हिजो पनि सरकारले बाढ़ी प्रभावित 11 जलविद्युत आयोजना कार्यालयबाट सम्पर्कविहीन भएका र सुरुङमा फसेकाहरूलाई निकाल्ने प्रयास गरिरहेको छ। निरन्तर प्रयास भइरहे पनि बाढ़ीले रसुवाका 6 र नुवाकोटका 5 सञ्चालन तथा निर्माणाधीन जलविद्युत आयोजना कार्यालयबाट सम्पर्कविहीन भएका र सुरुङमा फसेकाहरूलाई बाहिर निकाल्ने प्रयास सफल भएको छैन। सम्पर्कविहीन भएकालाई खोज्न र सुरुङमा फसेकालाई बाहिर निकाल्न ढिलाइ हुँदा परिवार आफन्त डर र चिन्तामा छन्। उनीहरूले सामाजिक सञ्जाल आयोजना स्थल र आयोजनाको कार्यालय गएर असन्तुष्टि पोख्नुका साथै उद्धारलाई तीव्रता दिन अनुरोध गरिरहेका छन्। भोटे कोशी र त्रिश्री नदी क्षेत्रका जलविद्युत परियोजनाका सुरुङमा फँसेका अनुमानित 500 भन्दा धेरै मजदूर कर्मचारीको 5 दिनसम्म पनि उद्धार हुन सकेको छैन। सरकारले निकै ढिला मात्रै भारतीय र चिनिया पक्षलाई पनि उद्धारका लागि अनुमति दिएपछि दुई देशका उद्धारकर्ता हिजो आइतबारदेखि मात्रै खटिएका छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, नेपाल विद्युत प्राधिकरण र स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल इपानको तथ्याङ्क विश्लेषणमा विभिन्न जल विद्युत आयोजनामा 1000 हाराहारी सम्पर्कविहीन छन्। सुरुङमा फँसेका व्यक्तिहरूको उद्धारका लागि हिजो भारतीय र चिनिया सेनाका विशेषज्ञसँगै कोरियाली विशेषज्ञ टोली पनि थपिएका छन्। रसुवाको माथिल्लो त्रिशुली 1 चिनिया र कोरियन विशेषज्ञ टोलीले नेपाली सेनाको समन्वयमा उद्धारको प्रयास गरिरहेका छन्। भोटेकोशी बाढ़ीपछि सम्पर्कविहीन व्यक्तिहरूको खोजीमा आफन्तजन रसुवा, नुवाकोट, धादिङ, चितवन, गोर्खा, तनहुँ, पोखरा, नवलपरासीसम्म पुगिरहेका छन्। कोही शव राखिएको ठाउँमा भेटिन्छ कि भनेर धाइरहेका छन्। बाढ़ीमा बगेर कता पुगे वा कता पुरिए वा कतै फसेका पो छन् कि भन्ने यकिन नहुँदा कहाँ खोजी गर्ने भन्ने समस्यामा पनि आफन्त रहेका खबर कान्तिपुर लेखेको छ। यसैबीच बाढ़ीमा फँसेका मध्ये अहिलेसम्म 9000 भन्दा धेरैको उद्धार भएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले दिएको पछिल्लो जानकारी अनुसार प्रभावित क्षेत्रबाट 9435 जनाको उद्धार गरिएको छ। जलविद्युत आयोजनाका सुरुङबाट 279 जनाको उद्धार गरिएको छ। बाढ़ीमा परि ज्यान गुमाउनेको संख्या 781 पुगेको छ। बाढ़ीपछि सम्पर्कविहीन हुनेको संख्या 2502 रहेको छ। बाढ़ी प्रभावित क्षेत्रमा खोज तथा उद्धारमा 20,000 भन्दा धेरै सुरक्षाकर्मी परिचालन गरिएको छ।
3: यस्तै प्रधानमन्त्री राहत कोषमा तीव्र रूपमा राहत संकलन भइरहेको छ। सर्वसाधारणले समेत कोषमा रकम जम्मा गरेको प्रमाण स्वरूप क्यूआर कोडको स्क्रीनशट सामाजिक सञ्जालमा सार्वजनिक गरिरहेका छन्। विदेशबाट पनि रकम आइरहेको सरकारी अधिकारीहरू बताउँछन्। तर बाढ़ी गएको 5 दिन बितिसक्दा पनि पीड़ितले राहत नपाएको गुनासो गरिरहेका छन्। चाउचाउ र बिस्कुटका लागि उनीहरूले हारगुहार गरिरहेका छन्। केन्द्र सरकारबाट राहत आएको छैन, आएको पनि सुगम ठाउँमा लिएर जान्छन्। हामीले सकेको गरिरहेका छौं, स्थानीय सरकारका जनप्रतिनिधिको गुनासो छ। पीड़ितको मात्र नभई उद्धार र खोजीमा खटिएका सुरक्षाकर्मी समेत चिउरा र चाउचाउको भरमा रात दिन काम गरिरहेका छन्। राहतको रकम आपतका बेला नबाढ़े कहिले बाढ़ने भन्ने प्रश्न समेत उठेको खबर अन्नपूर्ण पोस्टमा छ।
2: भोटेकोशी बाढ़ी प्रभावित क्षेत्रमा उद्धार तथा राहत वितरणका लागि प्रदेश र पालिका सरकारसँग तालमेल नगरेको भन्दै गुनासो बढ़ेपछि संघ सरकारले समन्वय थालेको छ। बाढ़ी प्रभावित क्षेत्रमा राहत सामग्री पुगे पनि वितरण हुन नसकेको, सड़क तथा वैकल्पिक मार्ग सञ्चालनमा ढिलाइ भएको र पालिकाको आवश्यकता नजिकबाट पहिचान गर्न सक्ने संयन्त्रलाई सरकारले परिचालन नगरेको गुनासो प्रभावित क्षेत्रका जनप्रतिनिधिले गर्दै आएका थिए। हिजो राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामी छाने र प्रधानमन्त्रीका नीति योजना कार्यक्रम सल्लाहकार सुदीप ढकालसँग बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले छलफल गर्नुभएको छ। मुख्यमन्त्री थापाले राहत, पुनर्स्थापना र पुननिर्माणमा आजदेखि नै 3 तहबीच सहकारी हुने बताउनुभयो। बीचमा समन्वय नहुँदा कमजोरी देखिए पनि अब नहुने उहाँको भनाइ छ। संघ सरकारले पनि 3 तह मिलेर काम अघि बढ़ाउन चाहेको उहाँले जानकारी दिनुभएको छ। रसुवाको गोसाईकुण्ड गाउँपालिकाका अध्यक्ष कैसाङ नर्पु तामाङले अहिलेसम्म संघ सरकारले आफूहरूसँग समन्वय नगरेको बताउनुभयो।

0: सरकारले बाढ़ी आएको पाँच दिनपछि मात्रै पालिकालाई राहत तथा उद्धारका लागि 6,75,00,000 रूपियाँ निकासा गरेको छ। बाढ़ीको महाविपत्तिमा राजनीतिक दलहरूले आवश्यक समन्वय खोजी उद्धार राहत र पुनर्स्थापनामा सक्रिय हुन सरकारलाई सुझाव दिएका छन्। दलहरूले सहयोग रकम प्रधानमन्त्री विपद राहत कोषमा जम्मा गर्ने निर्णय गरेका छन् भने खोजी उद्धार राहत र पुनर्स्थापनामा तीनै तहका सरकारको समन्वयको आवश्यकता उल्याएका छन्। कायाकैरनमा बाढ़ी प्रभावित क्षेत्रमा पानी र खानाजन्य स्वास्थ्य जोखिम र ध्यान दिनुपर्ने विषयमा कुराकानीसँगै खबरको सिलसिला बाँकी नै छ। सुन्दै गर्नुहोला।
1: भर्ना खुल्यो।
2: गुणस्तरीय इन्जिनियरिङ शिक्षाको लागि विगत 26 वर्षदेखि समर्पित यस एक्मे इन्जिनियरिङ कलेजमा शैक्षिक सत्र 2083-84 लागि स्नातक तहमा बीई सिभिल, बीई कम्प्युटर, बी आर्किटेक्चर र बीआईटी विषयहरूमा भर्ना खुल्यो।
1: सम्पर्क एक्मे इन्जिनियरिङ कलेज वसुन्धरा काठमाडौँ।
2: फोन नम्बर 01-5670-924 5670-925।
3: सपना तपाईको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा। नेपाल बैंकको बबाल नाडा फेस्टिभ अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा, सेवा शुल्क मात्र 0.5% रु 3,00,000 सम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा। कर्जा अवधि 5 वा 7 वर्षसम्म। सरल प्रक्रिया तथा छिटो स्वीकृति। सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने। यो अफर भाद्र 9 देखि असोज 15 गते सम्म मात्र लागू हुनेछ। सातै दिन 24 घण्टा 01-5-97-12-22 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
4: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
5: सुन त, मेरो कपडा प्याकिङ गर्दिउ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
6: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठे घरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ।
5: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
7: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
2: फोन 056-494-333, 493-555। थोरै बचत धेरै कायदा, बिमाका छन् फाइदै फाइदा। बिमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बिमा कम्पनीमा जीवन बिमा गरी निश्चिन्त बनाऊ। न्यून बिमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बिमा कम्पनी लिमिटेड, रामसाहापथ काठमाडौँ, साबिकको राष्ट्रिय बिमा संस्थान।
0: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईंलाई फेरि स्वागत छ। यतिन्जेल हामीले बाढ़ीका कारण सम्पर्कविहीन भएकाहरूको उद्धारमा ढिलाइ हुँदा परिवार र आफन्त चिन्तामा, जलविद्युतको सुरुङमा फसेकाहरूको उद्धार प्रयास चल्दै सासको आसमा भौतारिँदै आफन्त, राहत नपाएको बाढ़ी पीड़ितको गुनासो, संघले स्थानीय प्रदेश सरकारसँग समन्वय थाल्दै लगायतका खबर प्रस्तुत गर्यौं।
8: अब बाँकी प्रसंग। बाढ़ी गएको एक साता बित्नै लाग्दा प्रभावित क्षेत्रमा विभिन्न स्वास्थ्य समस्याको जोखिम बढ़ेको छ। दीर्घ रोगीले समयमा औषधि खान नपाउँदा रोग बल्झिने खतरादेखि मरेका पशु चौपाएको दुर्गन्ध फैलिन थालेको छ। अहिले ती क्षेत्रमा औषधि उपचार सहितको सचेतना अभियान र समुदायमा सरसफाई लगायतको काम अगाडि बढ़ाउन ढिलो हुन थालेको छ, तर सरकार अझै खोज र उद्धारको काममा व्यस्त छ। कतिपय पालिका लगायतका स्थानीय संयन्त्र नै विपदबाट प्रभावित भएकाले तत्काल दिनुपर्ने स्वास्थ्य लगायतका अत्यावश्यकीय आधारभूत आवश्यकता समेत पुग्न सकेका छैनन्। विपदको यो समयमा प्रभावित क्षेत्रमा देखिने स्वास्थ्य समस्या र अपनाउनुपर्ने सावधानीका बारेमा स्वास्थ्यविद डाक्टर सागर राज भण्डारीसँग सम्झना महर्जनले कुराकानी गर्नुभएको छ।
9: पानीबाट हुने थुप्रै रोगहरू छ, जस्तै वाटर बोर्न डिजिजहरू, पानीका मुहानहरू चाहिँ एकदम दूषित भइराखेको हुन्छ, त्यसमा विभिन्न किसिमका जनावरहरू अथवा मृत शरीरहरू पनि डुबिराखेको हुन्छ, विभिन्न किसिमका खाद्य पदार्थहरू चराचुरुङ्गीहरू मरिराखेको हुन्छ, त्यसले गर्दाखेरि हाम्रो पानीका मुहानहरू दूषित हुन्छन्, जसको कारणले गर्दाखेरि कलेरा जस्तै टाइफाइड त्यस्तै हेपाटाइटिस ए जस्ता थुप्रै प्रकारका पानीजन्य रोगहरू चाहिँ एकदमै कमन हुन्छ भने अर्को भेक्टर बर्न डिजिज किन भन्दाखेरि लामो समयसम्म पानी जमिराखेको हुन्छ त्यसले गर्दाखेरि विभिन्न किसिमका मस्किटोहरू चाहिँ ग्रोथ हुने अवस्थाले गर्दाखेरि डेंगू कालाजार जस्तै यी मलेरियाहरू चाहिँ प्रशस्त मात्रामा भेटिन सक्छ। चिसो पनि हुन्छ र मोइस्ट पनि हुँदाखेरि चाहिँ मानिसहरू चिसो छिङ्न बसिरहेको अवस्थामा ती ठाउँहरूमा विभिन्न किसिमका फङ्गल ग्रोथहरू पनि हुन्छ, त्यसले गर्दाखेरि मानिसहरूमा विभिन्न किसिमको इन्फेक्सन हुने, रेस्पिरेटरी इन्फेक्सन हुने, दीर्घ रोगीहरू छन्, सासका दीर्घ रोगी छन् उनीहरूको रोग बढ्ने समस्याहरू हुन्छन् भने विभिन्न किसिमका मानिसहरूमा सरसफाइको कमीले गर्दाखेरि छालाका विभिन्न रोगहरू फंगल इन्फेक्सन्सहरू त्यतिकै मात्रामा बढ्दै गर्छन्।
10: संक्रमणकै कुरा गर्दाखेरि संक्रामक रोगहरू चाहिँ के फैलिन सक्छ र कति समयपछि चाहिँ यसले चाहिँ अलिक उग्र रूप लिने सम्भावना चाहिँ रहन्छ?
9: 24 घण्टापछि यसका असरहरू देखिँदै जान्छ। विभिन्न जनावरहरू मरेको ठाउँहरूमा अथवा जनावरहरू पक्षीका दानाहरूलाई कुहिएर पानीले भिजेर कुहिएर त्यसमा दुर्गन्धहरू आइराखेको हुन्छ, जसले गर्दाखेरि वरिपरिका वातावरणबाट नजिकका खोला नालादेखि लिएर पानीका मुहानहरू पनि दूषित बनाउँछ, तात्कालिक देखाउँछ, जसले गर्दाखेरि विभिन्न किसिमका सर्वजन्य रोगहरू विभिन्न पशु पक्षीहरूमा थिए, जनावरहरूमा थिए, ती रोग ती चीजहरू पनि चाहिँ पानीको माध्यमद्वारा अरू व्यक्तिहरूमा सर्ने सम्भावना हुन सक्छ।
10: अब खानाजन्य र पानीजन्य रोग निम्तन नदिनको लागि अहिले तत्काल के चाहिँ गर्नुपर्छ?
9: सबभन्दा पहिले विचार गर्नुपर्ने कुरा पानी नै हो। शुद्ध पानी हामीले वितरण गर्नुपर्ने हुन सक्छ। स्थानीय स्तरमा भएका पानीका मुहानहरूलाई चाहिँ हामीले चाहिँ आइडेन्टिफाई गरेर त्यहाँ कसरी चाहिँ स्थानीय रूपमा पानी शुद्धिकरण गर्ने, मानिसहरू बसेको वासस्थानमा कसरी पानी सप्लाई गर्ने भन्ने कुराहरू हुनु, र अर्को कुरा ती पानीहरूलाई प्रयोग गर्नुभन्दा पहिले सुरक्षित छ छैन भनेर एकिन गरेर त्यसको चाहिँ टेस्टहरू पनि गर्नुपर्ने हुन सक्छ। पानी शुद्धिकरणका विभिन्न प्रकारहरू घरासी रूपमा चाहिँ हामीले प्रयोग गर्छौँ भने त्यसलाई फिल्ट्रेसन गरेर हुन्छ अथवा बोइल गरेर हुन्छ अथवा क्लोरिन ट्याब्लेटहरू वितरण गरेर हुन्छ, जसरी भए पनि चाहिँ पानी शुद्धिकरण गरेर मात्र चाहिँ प्रयोग गर्ने। खानेकुराको लागि पनि सकेसम्म हामीले मासुजन्य पदार्थहरू चाहिँ वितरण गर्नु हुँदैन, खान पनि हुँदैन, र त्यसको साथमा प्रोटिनयुक्त चिजहरू गेडागुडीहरू प्रशस्त मात्रामा गेडागुडी चिजहरू सुपाच्य खानेहरू चाउचाउ बिस्कुट भन्दा पनि स्थानीय लेभलमा जे चिज पाइन्छ, कोदो पाउन सक्छ, कोदोको पिठो पाउन सक्छ, गहुँ पाउन सकिन्छ, जे चिज पाइन्छ प्रयोग गरेर पनि स्थानीय रूपमा पनि खाद्य पदार्थहरू बनाउन सकिन्छ।
0: स्वास्थ्यविद डाक्टर सागर राज भण्डारीसँगको विस्तृत कुराकानी अहिले बिहान 8 बजेको कार्यक्रम बदलिदो नेपालमा सुन्न सकिन्छ। फेरि पनि खबरकै सिलसिला, त्रिशुली नदीमा आएको बाढ़ीका कारण हिजो पृथ्वी राजमार्गको कृष्णवीर खण्डमा पहिरो खस्दा मुगलिन हुँदै काठमाडौँ ओहोरदोहोर गर्ने बाटो अवरूद्ध बने पनि तत्काललाई नआतिन सरकारवालाले सुझाव दिएका छन्। खाद्यान्न, पेट्रोलियम पदार्थ, ग्यास, तरकारी, औषधि लगायतका अत्यावश्यक वस्तु ढुवानीका लागि वैकल्पिक अवस्था गरेर आपूर्ति गरिने उनीहरूको भनाइ छ। सड़क अवरूद्ध भए पनि काठमाडौँ उपत्यकाका लागि 20 दिनलाई खाद्यान्न मौजदात रहेको नेपाल खाद्य किराना व्यवसायी संघले जनाएको छ। नेपाल आयल निगमले वैकल्पिक बाटो प्रयोग गरी काठमाडौँ उपत्यकामा पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्था सहज बनाउने भएको छ। पृथ्वी राजमार्ग अन्तर्गत कृष्णभीरमा बाढ़ीले सड़क भत्काएपछि काठमाडौँ उपत्यका जोड्ने सड़क अवरूद्ध हुँदा वैकल्पिक बाटो प्रयोग गरेर आपूर्ति व्यवस्था सहज बनाउन लागि हो। निगमका कार्यकारी निर्देशक नागेन्द्र शाहले वैकल्पिक बाटो प्रयोग गरेर पेट्रोलियम पदार्थ ल्याउने हुँदा बजारमा अभाव नहुने बताउनुभयो। इन्धन ल्याउन त्रिभुवन राजपथ अन्तर्गत हेटौँडा, भैंसे, पालुङ, नौबिसे, काठमाडौँ सड़क छन्। यस मार्गबाट ट्याङ्कर आउनेछन्। ग्यासका सिलिण्डर भने साना गाड़ीमा पनि आउने हुँदा अरू सड़क प्रयोग गरिनेछ। जाम कम हुने अरू बाटो समेत प्रयोग गरेर इन्धनको आपूर्ति जति सक्दो सहज गरिने उहाँको भनाइ छ। उहाँले भन्नुभयो ग्यासका धेरै जसो प्लान्ट तराईमै छन्, त्यहाँबाट ग्यास लोड गराएर वैकल्पिक बाटोबाटै ल्याउनेछौ। यस्तै उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता नेत्र प्रसाद सुवेदीले बजारमा पर्याप्त मात्रामा खाद्यान्न मौजदात रहेकाले तत्काल अत्यावश्यक वस्तु अभाव नहुने बताउनुभयो। उहाँले काठमाडौँ उपत्यकामा वैकल्पिक मार्गबाट खाद्य वस्तु आपूर्ति गरिने व्यवस्था भइसकेकाले आम उपभोक्तालाई नआतिन अपील गर्नुभएको हो। मन्त्रालयका अनुसार साना गाड़ी मार्फत खाद्यान्न ढुवानी गर्न टोखा छहरे नुवाकोट खण्ड तथा कान्ति रातपस जस्ता वैकल्पिक सड़क सञ्चालनमा ल्याइने प्रयास गरिरहेको छ। मन्त्रालयले सरकारी स्वामित्वका खाद्य व्यवस्था तथा व्यापार कम्पनी साल ट्रेडिङ कर्पोरेशन र निजी क्षेत्रसँग गर्दा काठमाडौँ उपत्यकामा दुई तीन महिनासम्म ठप्प भए पनि पुग्ने गरी खाद्य वस्तु मौजाद रहेको जनाएको छ। खाद्य कम्पनीका निमित्त प्रमुख कार्यकारी अधिकृत शर्मिला सुवेदीले काठमाडौँ उपत्यकामा चामल दलहन लगायतका खाद्य वस्तु पर्याप्त मौजाद रहेको र वैकल्पिक बाटोबाट ल्याउने गरी तयारी भएकाले अभाव हुने अवस्था नरहेको जानकारी दिनुभएको छ। काया कैरनमा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
11: बाढी र डुबानबाट बच्न के गर्ने?
12: नजिकै बाढीको जोखिम कहाँ कहाँ छ थाहा पाइराख्ने। खोलामा धमिलो पानी देखिनु र नदीका मुहानतिर धेरै पानी पर्नु बाढीका पूर्व संकेत हुन्।
11: यस्ता पूर्व संकेत देखिने बित्तिकै सचेत बनौ।
12: बस्तीभित्र निश्चित ठाउँ खुला राखौं र आपतकालमा त्यसको प्रयोग गर्न सबैलाई जानकारी गराऊ।
11: आपतकालीन अवस्थामा बस्ने सुरक्षित ठाउँ र जाने बाटोको योजना बनाएर परिवार र छिमेकीसित छलफल गरौ।
12: आपतकालीन अवस्थामा चाहिने सामग्रीहरू जोरजाम पहिल्यै गरौं।
11: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।

0: नेपालको एकमात्र डीटीएच सेवा डिश हो,
1: डिश हो खुशीको कनेक्शन।
2: हरेक मान्छेको सपना जपना र चाहना पैसा,
3: पैसामा छ शक्ति, पैसामा छ सहारा।
2: धोती पटुका र इजारको गाँठो हुँदै गार्धन सम्म,
3: बैंकको चेक टोकन एटीएम हुँदै हातको मोबाइल सम्म,
2: यच्छ प्रश्न कसरी कमाउने, कसरी जोगाउने र कसरी बढाउने,
3: मान्छेले पैसा चलाउने कि पैसाले मान्छे चलाउने,
2: पैसाको आवश्यकता महत्व र यथार्थ बताउने,
3: इतिहास गाथा र कथा गाँठका कुरा,
2: गाँठका कुरा
3: हरेक हप्ता आइतबार उज्यालो टीवी र काया कैरनमा गाँठका कुरा।
4: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको फेसबुक र युट्युबमा प्रसारण भइरहेको काया कैरनमा तपाईंलाई फेरि स्वागत छ।
5: अब बाँकी खबर। भोटेकोशी बाढ़ीमा परि ज्यान गुमाएकाहरूको शव तत्काल शनाखत हुन नसकेका कारण वैज्ञानिक प्रमाण राखी जमै मुनि सुरक्षित व्यवस्थापन गर्न थालिएको छ। मृत मानव अंगलाई बेबारीसे मानेर अन्त्येष्टि गर्न लागि नभई शवसँग सम्बन्धित सबै प्रमाण सुरक्षित राखेर भविष्यमा आफन्तले पहिचान गर्न सक्ने गरी जमिन मुनि सुरक्षित व्यवस्थापन गर्न थालिएको प्रहरले जनाएको छ। कतिपय शव संग्लो अवस्थामा नरहेका, केही कुहिन थालेका र ठूलो संख्यामा शव फेला परेपछि अस्पताल र अस्थायी शव गृहमा राखिरहन कठिन र थप असुरक्षित पनि भएकाले कानूनी तथा अन्तर्राष्ट्रिय अभ्यास अनुसार आवश्यक प्रमाण सुरक्षित गरेर शव व्यवस्थापनको प्रक्रिया अघि बढ़ाएको नेपाल प्रहरीले जनाएको छ। नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक अभि नारायण काफ्लेले प्रत्येक शवको तस्वीर, हुलिया, शरीरमा रहेका विशेष चिन्ह, फोरेन्सिक विवरण र डीएनए नमूना सुरक्षित राखी व्यवस्थापन मात्र गर्न लागि स्पष्ट पार्नुभयो। उहाँले भन्नुभयो, शवको व्यवस्थापन भनेको तत्काल हटाउने वा अन्तिम संस्कार गर्ने होइन, भविष्यमा आफन्तले शनाखत गर्न सक्ने गरी प्रत्येक शवका वैज्ञानिक प्रमाण सुरक्षित राखेर जमिन मुनि सुरक्षित व्यवस्थापन गर्न लागि हो। उहाँले शव फेला परेको ठाउँ, अवस्था र छुट्टै कोड नम्बर समेत अभिलेख राखिने भएकाले वर्षौंपछि पनि आफन्तले दावी गरेमा वैज्ञानिक परीक्षण मार्फत शनाखत गरी बुझाउन सकिने बताउनुभयो। यस्तो अभ्यास अन्य विकसित देशहरूमा पनि रहेको उहाँको भनाइ छ। आजको गोर्खापत्रमा खबर छ।
4: अब विदेशको खबर। इरानको इस्लामिक रेबुलन्सरी गार्ड आईआरजीसीले जोर्डनमा रहेका अमेरिकी सैन्य अखडामा क्षेप्यास्त्र र ड्रोन मार्फत आक्रमण गरेको दावी गरेको छ। आईआरजीसीका अनुसार इरानको लाराक द्वीपमा अमेरिकी सेनाले गरेको आक्रमणको जवाफी कार्यवाही स्वरूप जोर्डनका किङ हुसेन र अल अजराक सैन्य अड्डालाई लक्षित गरिएको हो। आक्रमणबाट सैन्य पूर्वाधार तथा लड़ाकू विमान तैनात गर्ने क्षेत्रमा ठूलो क्षति पुगेको अल जजिराले जनाएको छ। यसअघि अमेरिकी अधिकारी लाराक द्वीपमा इरानी रिभोल्युशनरी गार्डका दुई रकेट प्रक्षेपण केन्द्रमा अमेरिकी सेनाले बमबारी गरेको बताएका थिए। ती प्रक्षेपण केन्द्रबाट हर्मुज जलमार्गतर्फ समुद्री सुरुङ लैजाने तयारी भइरहेको अमेरिकाले दावी गरेको थियो। लाराक आक्रमणमा केही इरानी सैनिक तथा सर्वसाधारण मारिएको र घाइते भएको खबरमा उल्लेख छ। यद्यपि मृतक तथा घाइतेको यकिन संख्या सार्वजनिक गरिएको छैन। यो घटनासँगै अमेरिका र इरान बीचको तनाव फेरि बढ़ने संकेत देखिएको छ।
5: अब खेल खबर। मलेसियामा चलिरहेको एसीसी पुरूष प्रिमियर कप क्रिकेटमा नेपालले आज आफ्नो पहिलो खेल बहराइनसँग खेल्दैछ। समूह ए अन्तर्गतको खेल मलेसियाको बाङ्गीमा रहेको वाईएसडी यूकेएम क्रिकेट ओभलमा हुनेछ। खेल नेपाली समयअनुसार अहिले बिहान 7:15 शुरू हुँदैछ। प्रतियोगितामा नेपालले कप्तान सन्दीप लामिछानेको नेतृत्वमा प्रतिस्पर्धा गर्दैछ। रोहित पौडेलको स्थानमा सन्दीपलाई एकदिवसीय टोलीको कप्तानको जिम्मेवारी दिएको हो। नेपालका लागि प्रतियोगिताको पहिलो खेल नै महत्वपूर्ण मानिएको छ। समूह चरणमा राम्रो शुरूआत गर्दै सेमी फाइनलको बाटो सहज बनाउने लक्ष्यमा नेपाल छ। नेपालले दोस्रो खेल भदौ 18 गते आयोजक मलेसियासँग, तेस्रो खेल भदौ 21 गते साउदी अरबसँग तथा समूह चरणको अन्तिम खेल भदौ 23 गते हङकङसँग खेल्नेछ। हिजोदेखि शुरू भएको प्रतियोगितामा ओमान र हङकङले विजय शुरूआत गरेका छन्। ओमानले सिंगापुरलाई 131 रनले हराउँदा हङकङले साउदी अरबलाई 16 रनले पराजित गरेको छ।
4: काया कैरनमा अब केही खबर संक्षेपमा। अहिले गण्डकी र बागमती प्रदेशका एक दुई ठाउँमा हल्का पानी परिरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार पछिल्लो एक घण्टामा पाल्पामा 16.8 मिलिमिटर पानी परेको छ। गैराती देशका पहाड़ी तथा हिमाली भेगका विभिन्न ठाउँमा मध्यमदेखि ठूलो पानी पर्यो। पछिल्लो 6 घण्टामा लमजुङमा 87.8 मिलिमिटर पानी परेको छ। यस्तै बागमती, कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाड़ी तथा हिमाली भेगमा हल्कादेखि मध्यम वर्षा भएको छ। महाशाखाका अनुसार आज देशका पहाड़ी भेगका साथै बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भेगका एक दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ। लमजुङको चेपे खोलाले सतर्कता तह पार गरेकाले तल्लो तटीय क्षेत्रका नागरिकलाई उच्च सतर्कता अपनाउन बाढ़ी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ।
5: गएको बुधबार भोडेकोशी नदीमा आएको बाढ़ीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका अधिकांश क्षेत्रमा मोबाइल सेवा फेरि शुरू भएको सेवा प्रदायकले दावी गरेका छन्। बीटीएस टावर तथा अप्टिकल फाइबर मार्फत सम्भार तथा पुरानो माइक्रोवेभ लिङ्कको प्रयोग गर्दै बाढ़ी प्रभावित क्षेत्रमा सेवा शुरू भएको उनीहरूको भनाई छ।
4: भोटेकोशीबाट शुरू भए त्रिशुली नदीमा गएको बुधबार आएको बाढ़ीका कारण भएको विनाशपछिको पुननिर्माणका लागि प्रारम्भिक तयारी शुरू भएको छ। यसअघि नै राष्ट्रिय योजना आयोगले आर्थिक क्षेत्रको मूल्यांकन थालिसकेको जानकारी राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डाक्टर गुणाकर भट्टले दिनुभएको थियो। प्रारम्भिक रूपमा क्षतिको आर्थिक मूल्यांकन 4 खर्बदेखि 7 खर्ब रूपियाँसम्म हुन सक्ने अनुमान गरिएको छ।
5: भोटेकोशीमा आएको आकस्मिक महावाढ़ीलाई जलवायु परिवर्तन र ग्लोबल वार्मिङको परिणाम मान्न सकिने विज्ञहरूले बताएका छन्। गएको बुधबार आएको बाढ़ी पछिको कारण के हो भन्ने विषयमा तर्क वितर्क हुँदै आए पनि यसलाई जलवायु परिवर्तनको उपज मान्नुपर्ने कृषि वन तथा वातावरण मन्त्रालयका प्रवक्ता महेश्वर ढकालले बताउनुभयो।
4: भोटेकोशी करिडोरमा आएको बाढ़ीले राजमार्गसँगै नेपाल चीन जोड्ने रसुवागढ़ी नाका बगाएपछि चीनसँगको नेपालको मुख्य स्थल मार्ग व्यापार सम्पर्क टुटेको छ। पछिल्लो विवरण अनुसार विपत्तिमा 700 भन्दा बढ़ीको ज्यान गएको छ। 2500 भन्दा धेरै बेपत्ता छन्। बाढ़ीले नेपाल चीन व्यापारको अन्तर्राष्ट्रिय नाका नै नाम निशाना नरहने गरी बगाएपछि नेपाल चीन व्यापारको रसुवागढ़ी लाइफ लाइन नै संकटमा परेको व्यवसायी बताउँछन्।
5: लामटाङ लिरुङ हिमपातको टुप्पोबाट खसेको हिउँको ढिक्का गएको 8 महिनादेखि निरन्तर मासिँदै भदौ 10 गते चोइटिएर खस्दा भोटेकोशी हुँदै नेपालमा ठूलो हिमबाड़ी निम्तिएको तथ्य सार्वजनिक भएको छ।
4: प्रणालीमा उच्च सुरक्षा जोखिम रहेको देखाउँदै विद्युतीय खरिद प्रणाली ई बिडिङ अनिश्चितकालका लागि बन्द भएको छ। 11 भदौदेखि प्रणाली बन्द भएपछि व्यवसायहरू हार्ड कपी मार्फत नै बोलपत्रको प्रक्रियामा सहभागी हुन बाध्य छन्।
5: भोटेकोशी बाढ़ीको मारमा यसपटक धेरैजना विदेशी पाहुना पनि परेका छन्। तीमध्येकै विदेशी नेपाल हुँदै तिब्बतको कैलाश मानसरोवर यात्राका क्रममा थिए। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बाढ़ीको चपेटामा परेका झण्डै 600 जना पर्यटक अझै सम्पर्कविहीन छन्।
4: र प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा 1,20,000 रूपियाँ सहयोग गरेको भन्दै नक्कली भाउचर बनाई सामाजिक सञ्जालमा पोस्ट गर्ने व्यक्ति पक्राउ परेका छन्। पक्राउ पर्नेमा गोकुलगंगा गाउँपालिका 2 ठोसे रामेछापका 32 वर्षीय भगवान कार्की रहेका छन्। काया कैरनमा अब पालो उखानको
5: दुःख भोग्नेले मात्रै थाहा पाउँछ।
4: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
5: बाढ़ीका कारण सम्पर्कविहीन भएकाहरूको उद्धारमा ढिलाइ हुँदा परिवार र आफन्त चिन्तामा। जलविद्युतको सुरुङमा फँसेकाहरूको उद्धार प्रयास चल्दै सासको आसमा भौतारिँदै आफन्त।
4: राहत नपाएको बाढ़ी पीड़ितको गुनासो। संघले स्थानीय र प्रदेश सरकारसँग समन्वय थाल्दै कृष्णभीरमा पहिरोपछि आपूर्तिका लागि वैकल्पिक बाटो प्रयोग। अत्यावश्यक सामग्री अभाव नहुने।
5: बाढ़ी प्रभावित क्षेत्रमा पानी र खानाजन्य स्वास्थ्य जोखिम बढ़दै स्थानीय रूपमा उपलब्ध पोषणयुक्त खानामा जोड़ दिन विज्ञको सुझाव।
4: जोर्डनमा अमेरिकी सैन्य अखड़ामा आक्रमण गरेको इरानको दावी। दुई देशबीच फेरि तनाव बढ़ने संकेत।
5: र प्रिमियर कपको आफ्नो पहिलो खेलमा नेपालले आज बहराइनको सामना गर्दै।
4: र अन्त्यमा आजको कार्टुन। आज हामीले महेश बस्ताकोटीले बनाउनु भएको पुरानो कार्टुन लिएका छौं। दुखी गरीब मान्छेले आफूलाई समस्या परेको बेला खोजे जस्तो साथ सहयोग नपाउने अवस्थासँग यो कार्टुन सम्बन्धित छ। यहाँ थोत्रो पालमुनि बुढ़ाबुढ़ी रूल्ल टुल्ल भएर बसिरहेका छन्। गरीबको चमेली बोलदिने कोही छैन भन्ने पुरानो गीत सम्झँदै बुढ़ा मान्छे बुढ़ीसँग भन्दैछन्, हाम्रो बारेमा बोलदिने एकजना मात्रै हुनुहुन्थ्यो, त्यही नै प्रधानमन्त्री भनेर गइदिनु भयो। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै हामी पनि विदा माग्छौं। घरबाट बाहिर निस्कनु अघि सड़क र मौसमको अवस्थाबारे जानकारी लिन नबिर्सौं।

0: अरुण अरुण
1: 97.6 MHz हरपल हर तपाई सँगै
2: अत्याधुनिक इन्डोस्कोपिक प्रविधिद्वारा अनुहारमा दाग नहुने गरी गरिने आँसु नलीको अपरेशन अब वरिष्ठ अकुलोप्लास्टी सर्जनद्वारा नवदृष्टि आई हस्पिटल इटहरीमा संचालनमा आइसकेको छ। आँखाको आँसु नली बन्द भएर आँखाबाट आँसु झरिरहने समस्या भएका बिरामीका लागि नवीन प्रविधिको अपरेशन जसबाट अनुहारमा कुनै दाग रहन्न। यस अपरेशनका लागि सम्पर्क नम्बर 98626339 नवदृष्टि स्वास्थ्य आँखा सुन्दर संसार।
3: हातमा के पो बोकेर लाग्यो गुटुङटुङ
4: के गर्नु अब पेन्सन थाप्न हिँडेको भन्न मिलेन अब विदेश जान राम्रो मेन पावर खोज्न हिँडेको नि
3: औ लु समस्याको समाधान भनेकै म हो
5: बरु कुन मेन पावर राम्रो छ त्यहीबाट बाहिर जाउँ भनेर हिँडेको नि
3: औ त्यति कुरामा पनि टेन्सन लिनुपर्छ त्यो आन्द्रे कि बान्द्रे कुन मेन पावरबाट पो गएको थियो राम्रो कमाइ पो छ भन्छ झुसेले
4: दुबोकले हामी पनि त्यही मेन पावरबाट जानुपर्छ
5: लु अब त्यहीबाट जाने
3: लाखे सल्लाह दिएर के क्वाक बोले कुन मेन पावरबाट जाने त्यो कुरा त रेडियोले पो भन्छ त 19 किनेरू ल्याएको रेडियो छ लु सुनौँ त
6: ग्रोथ प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी साउदी कतार कुवेत मलेसिया मोरिसियस लगायत युरोपियन कन्ट्रीहरूबाट भारी संख्यामा नेपाली महिला पुरुष कामदारहरूको माग भएकाले यस ग्रोथ प्रोसेस मेन पावरमा चाँडो भन्दा चाँडो सम्पर्क गर्नुहोला। यस मेन पावरबाट नेपाल सरकारले मान्यता दिएका देशहरूमा श्रम स्वीकृत गराएर सबै प्रक्रिया पूरा गराई नेपालकै एयरपोर्टबाट पठाइनेछ। यस मेन पावरले गल्फ कन्ट्रीहरूमा महिला तथा पुरुष कामदारहरूलाई खाना बस्न सुविधा सहित 40,000 माथि कमाई हुने राम्रो राम्रो कम्पनीहरूमा पठाइरहेको छ। साथै युरोपको हकमा खाना बस्ने सुविधा सहित मासिक 80,000 माथि कमाई हुने कम्पनीहरूमा पठाइरहेको छ र यस मेन पावरबाट फ्री भिसा फ्री टिकटमा पनि गल्फ कन्ट्री पठाइन्छ। थप जानकारीको लागि सम्पर्क घनश्याम भट्टराई मोबाइल 98520-51094 98126-77042 र व्हाट्सएप नम्बर 97054-58302 ग्रोथ प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी नेपाल भर्ना खुल्यो संखुवा सभा बहुमुखी क्याम्पस चैनपुरमा स्नातक तह प्रथम वर्षमा भर्ना खुल्यो। स्थानीय स्तरमै उच्च शिक्षाको सुनिश्चितता सर्वसुलभ गुणस्तरीय सेवा हाम्रो प्रतिबद्धता भन्ने मूल नाराका साथ शैक्षिक सत्र 2083-84 लागि मिति 2083 साल श्रावण 15 बीएड बीबीएस र बीए प्रथम वर्षमा विशेष छुटका साथ नयाँ भर्ना खुल्ला भएको हुँदा योग्यता प्राप्त सम्पूर्ण विद्यार्थीहरूलाई आवश्यक प्रक्रिया पूरा गरी भर्ना हुन जानकारी गराइन्छ। शुरूमा भर्ना हुने बीएड तर्फ 20 बीबीएस तर्फ 10 र बीए तर्फ 5 भर्ना शुल्कमा 50% छुट दिइने हुँदा यथाशीघ्र भर्ना भई मौकाको फाइदा उठाउन समेत सूचित गरिन्छ। We have well-managed classroom, scholarship up to 100%, peaceful environment, free hostel for boys and girls, library, assembly hall and multimedia, educational tour and entertainment, football stadium, volleyball court, free computer, PSC, TSC preparation class, extracurricular activities and cultural dance, extra classes in complicated subjects. Hab jankari ko lagi samparka number 0995702008 98421-25969 98422-52496 98413-96686 र 98426-77878 संखुवा सभा बहुमुखी क्याम्पस सैनपुर सैनपुर नगरपालिका 6 संखुवा सभा
7: र
0: होइन है केटा, दिदीको बिहे पनि आयो, इज्जतकै लागि भए पनि एउटा एलइडी टिभी त दिनु पर्यो नि।
7: त्यो पनि हो, चार्ज लाइट पनि एउटा किन्नु पर्नेछ, बजाउनको लागि उपहार पनि चाहियो नि, मान्छेले हेर्दा घरको भित्तामा घडी पनि छैन, सम्झनको लागि बिहेका फोटोहरू खिचेर झुलाउनु पर्ने, झुलाउने ठाउँ पनि विचार गरिराख्नु पर्ने।
0: अब चैनपुरतिरै जानु पर्ला।
7: ल, त्यतिको लागि चैनपुर जानुपर्छ, हाम्रै माझी ओखरभट्टेमा सबिन इलेक्ट्रोनिक्स एन्ड रिभर फोटो स्टुडियो छँदैछ नि, सब थोक त्यहीबाट हुन्छ त।
0: हुन्छ त, त्यहाँ त एलइडी टिभी, मोबाइल सेट, उफर, साउन्ड सिस्टम, मोबाइलका ब्याट्री, चार्जर, हेडफोन, सिम कार्ड, सबै किसिमका रिचार्ज कार्ड, लाइट, खडी, रेडियो, टिभी लगायत सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाइन्छ नि। साथै फोटोकपी, फ्याक्स, लेमिनेसन, फोटो फ्रेमिङ, प्रमाणपत्र डिजाइनिङ तथा प्रिन्टिङ, फ्रेमिङ, अर्जेन्ट फोटो, ब्यालेन्स, स्टक अफ, इमेल, इन्टरनेटको सेवा सुविधा पनि सबिन इलेक्ट्रोनिक्स एन्ड शिव फोटो स्टुडियोमा नै गरिन्छ नि।
8: त्यति मात्र होइन, विवाह व्रतबन्धका कार्डहरू सुपथ मूल्यमा छपाइन्छ र अर्डर अनुसारका छाप र स्ट्याम्प समेत तुरन्त बनाइन्छ।
9: सबिन इलेक्ट्रोनिक्स एन्ड फोटो स्टुडियो, माधी नगरपालिका चार, ओखरगोटे, सङ्खुवा सभा। मोबाइल 98-4-91-93-181 र 98-69-78-33-33।
0: सबिन इलेक्ट्रोनिक्स एन्ड शिव फोटो स्टुडियो।
10: भालुमा बासको खालिलो तामा कान्छीको मन भर्ने, भालुमा बासको

0: जान्छ?
1: तेरो दाजुले विदेशबाट आइएमीमा पैसा पठाएछ, झिक्न जा।
0: ए अनि सुन त, तल काकालाई भोलि हस्पिटल लाने रे,
1: गाडी रिजर्भको लागि बन्दोबस्त पनि गरेछ है।
0: खै के इलेक्ट्रोनिक सामानहरू पनि चाहिएको छ भन्दै थियो तेरो काकी।
2: ल ल आमा, म तु गए तु आए।
0: होइन, आजै आइपुग्छस् र?
2: कहाँ आमा, त्यति काम त यही चैनपुरको आशिष एन्ड ब्रदर्स प्यालीमा भइहाल्छ नि।
3: हामी कहाँ आइएमई, वेस्टर्न युनियन, हिमाल रेमिट, सिटी एक्सप्रेस र रिलायबल रेमिट मार्फत देश विदेशबाट पठाइएको पैसा झिक्न र पठाउन सकिन्छ। साथै गाडी रिजर्भमा लिनु परेमा पनि हामीलाई सम्पर्क गर्नुहोस्। त्यति मात्र कहाँ हो र, इलेक्ट्रोनिक सामानहरू पनि पाइन्छ। वैदेशिक रोजगारीको लागि पनि हामीलाई सम्झनुहोस्। आशिष एन्ड ब्रदर्स प्रणाली, चैनपुर छ, सङ्खुवा सभा, प्रोपाइटर आशिष साख्य, टेलिफोन नम्बर 029570128, मोबाइल नम्बर 9852045741।
4: खुसीको खबर, खुसीको खबर, खुसीको खबर। नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ टारमा प्रत्येक दुई दुई हप्तामा शनिबारको दिन वरिष्ठ नेत्र रोग विशेषज्ञ डाक्टर विजय गौतमद्वारा अत्याधुनिक मेसिन प्रयोग गरी मोतीबिन्दु तथा आँखामा मासु पलाएको शल्यक्रिया गरिने भएकाले मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। अपरेसन हुने मितिहरू 2083 भदौ 20 गते शनिबार, 2083 असोज 3 गते शनिबार, 2083 असोज 17 गते शनिबार। समय बिहान 10 बजेदेखि 12 बजेसम्म। स्थान नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङटार। फोन नम्बर 029575267, मोबाइल नम्बर 9865586460। यहाँ 24 घण्टा इमर्जेन्सी सेवा उपलब्ध छ।
5: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम सङ्खुवा सभाको कार्यक्रम सञ्चालन सम्बन्धी सूचना। राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाई सङ्खुवा सभाको आर्थिक वर्ष 2083-84 को स्वीकृत वार्षिक कार्यक्रम बमोजिम सङ्खुवा सभा तथा भोजपुर जिल्लामा सञ्चालित अलैंची सुपर जोन तथा सुन्तला जोनको तोकिएको कार्यक्षेत्रहरूमा सञ्चालन हुने भएकोले उक्त कार्यक्रमहरू सञ्चालन गर्नका लागि इच्छुक कृषि समूह, सहकारी जल उपभोक्ता समिति, उद्योग कम्पनी फर्महरूले मिति 2083 साल भाद्र 24 गते सम्म कार्यक्रम कार्यान्वयन एकाई सङ्खुवा सभा, जोन प्राविधिक एकाई भोजपुर, जोन सम्पर्क एकाई मादी र जोन सम्पर्क एकाई दिङला स्थित सम्पर्क कार्यालयमा अनुसूची 10 बमोजिम रितपूर्वक भरिएको आवेदन फारम तथा अन्य आवश्यक कागजातहरू प्रस्ताव पेश गर्नुहुन यो सूचना प्रसारण गरिएको छ। अलैंची सुपरजोन कार्यक्षेत्र धर्मदेवी नगरपालिका 1, 2, 3, 5 र 6, मादी नगरपालिका 1, 7, 8 र 9, चैनपुर नगरपालिका 1, 2 र 4, 5, 56 नगरपालिका 1 र 9, खादबारी नगरपालिका 3, 4, 11, सभापोखरी गाउँपालिका 2-6, चिचिला गाउँपालिका 1-5, मकालो गाउँपालिका 1-6, सिलिचोङ गाउँपालिका 1-5 र भोटखोला गाउँपालिका 2-5, भोजपुर नगरपालिका 1, 2, 3, 4, 5, 8, 9, 10 र 11, सडानन्द नगरपालिका 9, 10 र 13, अरुण गाउँपालिका 2, टेम्के मयुम गाउँपालिका 1, 2, 3, 4, 5, 7, 8 र 9, रामप्रसाद राई गाउँपालिका 1, 2, 3, 6 र 7, आमचोक गाउँपालिका 1-4, साल्पा सिलिछो गाउँपालिका 2-6। कार्यक्रमको नाम सिंचाई पूर्वाधार निर्माण तथा मर्मत सम्भार, सुधारिएको अलैंची भट्टी निर्माण कार्यक्रम, अलैंची बालीको प्राथमिक प्रविधि तथा यन्त्र उपकरणहरूको जडान निर्माण तथा प्रदर्शनी, अलैंची बालीको नर्सरी स्रोत केन्द्र स्थापना तथा सुदृढीकरण, सुन्तला जोन सङ्खुवा सभाको कार्यक्षेत्र धर्मदेवी नगरपालिका 4-6, मादी नगरपालिका 3, 4, 5, 6 र 7, चैनपुर नगरपालिका 5, 6, 8, 10 र 11, खादबारी नगरपालिका 1, 2, 4, 5, 6, 7, 8, 9, 10 र 11, सभापोखरी गाउँपालिका 1 र 2, सिलिचोङ गाउँपालिका 3, 4 र 5, सिचिला गाउँपालिका

0: email pmamp.piu.sanghwasabha@gmail.com website www.pmamp.sanghwasabha.gov.np राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यक्रम कार्यान्वयन एकाई सङ्ख्वासभा
1: बस्नेत वस्त्रालयले दिँदैछ ग्राहकहरूका लागि सुवर्ण अवसर विवाहका लागि सटिङ सुटिङका साडीहरू मौकाको फाइदा उठाउनुहोस् आउनु हुनेछ जस्तो तपाईँको मनले माग्छ एकपटक आउनुहोस् आइरहनु लाग्छ तपाईँकै सेवाको लागि बस्नेत वस्त्रालय चैनपुर नगरपालिका छ टेलिकम अगाडि प्रोप्राइटर दिल्ली कुमार बस्नेत सम्पर्क नम्बर 98 6 41 43 460
2: हातमा के पो बोकेर लाग्यो गुटुङटुङ
3: के गर्नु अब पेन्सन थाप्न हिँडेको भन्न मिलेन अब विदेश जान राम्रो मेन पावर खोज्न हिँडेको नि
2: औ लु समस्याको समाधान भनेकै म हो
4: बरु कुन मेन पावर राम्रो छ त्यहीबाट बाहिर जाउँ भनेर हिँडेको नि
2: औ त्यति कुरामा पनि टेन्सन लिनुपर्छ त्यो आन्द्रे कि बान्द्रे कुन मेन पावरबाट पो गएको थियो राम्रो कमाइ पो छ भन्छ झुसेले
3: दुबोले हामी पनि त्यही मेन पावरबाट जानुपर्छ
4: लु अब त्यहीबाट जानु
2: लाखे सल्लाह दिएको के पाक बोले कुन मेन पावरबाट जाने त्यो कुरा त रेडियोले पो भन्छ त 19 किनेरू ल्याएको रेडियो छ लु सुनौँ त
0: ग्रोथ प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी साउदी कतार कुवेत मलेसिया मोरिसियस लगायत युरोपियन कन्ट्रीहरूबाट भारी संख्यामा नेपाली महिला पुरुष कामदारहरूको माग भएकाले यस ग्रोथ प्रोसेस मेन पावरमा चाँडो भन्दा चाँडो सम्पर्क गर्नुहोला यस मेन पावरबाट नेपाल सरकारले मान्यता दिएका देशहरूमा श्रम स्वीकृत गराएर सबै प्रक्रिया पूरा गराई नेपालकै एयरपोर्टबाट पठाइनेछ यस मेन पावरले गल्फ कन्ट्रीहरूमा महिला तथा पुरुष कामदारहरूलाई खाना बस्न सुविधा सहित 40,000 माथि कमाई हुने राम्रो राम्रो कम्पनीहरूमा पठाइरहेको छ साथै युरोपको हकमा खाना बस्ने सुविधा सहित मासिक 80,000 माथि कमाई हुने कम्पनीहरूमा पठाइरहेको छ र यस मेन पावरबाट फ्री भिसा फ्री टिकटमा पनि गल्फ कन्ट्री पठाइन्छ थप जानकारीको लागि सम्पर्क घनश्याम भट्टराई मोबाइल 98 5 20 51 0 94 98 12 36 77 42 र व्हाट्सएप नम्बर 97 054 58 302 ग्रोथ प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी नेपाल

मिति 2083 साल भदौको 15 गते जति पनि साथीहरूको जन्मदिन परेको छ, जन्मदिनको एकदमै धेरै धेरै शुभकामना व्यक्त गर्न चाहन्छौ। त्यसै गरी बिरामी हुनुहुन्छ भने शीघ्र स्वास्थ्य लाभको कामना, त्यसै गरी यात्रामा हुनुहुन्छ भने यात्रा सफलताको लागि विशेष शुभकामना, त्यसै गरी यदि तपाईँ विवाह वैवाहिक जीवनमा बाधितै हुनुहुन्छ भने दाम्पत्य जीवनको पनि एकदमै धेरै धेरै शुभकामना व्यक्त गर्न चाहन्छौ। नयाँ कामको थालनी गर्दिनुहुन्छ, कार्य सफलताको लागि विशेष शुभकामना, त्यसै गरी परीक्षा लेखिदिनुहुन्छ तपाईँले शैक्षिक सफलताको लागि पनि विशेष शुभकामना। र जो जति साथी यति बेला आफ्नो आफ्नो क्षेत्रमा रहेर काम कार्य गरिराख्नु भएको छ तपाईँहरू सम्पूर्ण साथीलाई आफ्नो आफ्नो क्षेत्रको पनि शुभकामना व्यक्त गर्न चाहन्छौ रेडियो अरुणको तर्फबाट।

र एकदम बिहानीको बसाइ छ यति बेला चैनपुर र यो बसाइ भनौँ. आज मौसम चाहिँ राम्रै छ भनौँ न, एकदम कुलकुल मौसम छ. हल्का अघि घाम पनि लागिरहेको थियो, अहिले त मधुमा पनि छ. ठिकै छ, तपाईँहरूकोतिर के कस्तो छ तपाईँले त्यो पनि हामीलाई यो मतलब तपाईँले त्यो पनि जानकारी गराउन सक्नुहुनेछ यो मौसमको बारेमा पनि. भन्दै भन्दै अब हुने कार्यक्रमको आरम्भमा म पहिलो साङ्केतिक कोशीले यो देश छोडेर बोलको गीत छ. स्वरूप र चाचाटाको आवाज भनेको छ एकदम मिठो गीत. अहिलेस भक्ति तपाईँहरूको लागि गीत राख्छु. गीतपछि म तपाईँहरू माझ फेरि फर्केर आउने नै छु. कार्यक्रम शुभ सन्देश सुन्दै रहनुहोला.

0: हजुर, कार्यक्रमको आरम्भमा एकदमै मिठो देशभक्ति गीत राखेको थिए। सौरभ राज आचार्यको आवाजमा रहेको यो देश छोडेर बलको गीत थियो, तपाईँहरू माझमा राखेको थियो पहिलो सांकेतिक कोसेली। र अब भने चाहिँ म तपाईँहरूसँग एक कुराकानी गर्नेछु, ढिला गर्दिनँ यो बसाइमा। 9840668623 को लाइन खुल्ला छ, फटाफट फोन डायल गर्दै गर्नुहोला भन्न चाहन्छु। र अब भने चाहिँ कार्यक्रममा आजको लागि फर्स्ट लकी कलर साथी फोन लाइनमा हुनुहुन्छ, कहाँदेखि कहाँ हुनुहुन्छ म उहाँलाई अन्यार गर्छु। हेलो, गुड मर्निङ, नमस्ते।
1: हजुर, गुड मर्निङ, नमस्ते।
0: हजुर, गुड मर्निङ, नमस्ते। कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर, बोल्दैछु सुमिता याखा। तपाईँ पनि सुमिता, म पनि सुमिता भएपछि कसको के नै लाग्छ र होइन र? हजुर हजुर, ल म त्यस्तो धेरै डल्लो छु है। हजुर हजुर, ल भनेपछि तपाईँको नाम त मैले नै भन्नु पर्यो, चैनपुरबाट अभागी मनिषा पोया बोल्दै हुनुहुन्छ है।
1: हजुर
0: हजुर, अनि के छ तपाईँको खबर खबर सुनाउनुहोस् न।
1: बसिरहेको छु भनौँ न, कार्यक्रम सुन्दै बसिरहेको छु, के गरेको छुइनँ भनौँ न।
0: हजुर, भनेपछि कार्यक्रम सुन्दै बसिराख्नु भएको छ यो व्यवसायमा।
1: हजुर,
0: हजुर, लाखी जात्रा हेर्न त आइएन, बेलुका कन्सर्टतिर चाहिँ यसो उपस्थित भइएको थियो एकछिन, अब त्यति बेला हाम्रो भेटघाट भएन, के गर्ने। हजुर हजुर, किन अनि तपाईँ दिउँसो आउनु भएको थियो? हजुर, 10 बजीतिर घर फर्किनु भयो, त्यति बेला तपाईँ पनि कहाँ हुनुहुन्थ्यो? अब त्यस्तो भिडभाडमा होइन, अँधेरोमा भेटघाट पनि भएन, हुन त हामी पनि जान त गएकै थियौँ त्यतातिर, अब यसो एकछिन रमाइलो गर्नको लागि। हजुर ल, पछि हजुर हजुर ल, पछिको अब केही समय पछाडि अब कुनै बेला सञ्जीवले भेट गराउँछ होला नि त हामीलाई फेरि पनि। हजुर ल, हुन्छ। अनि आउनुभयो कार्यक्रममा, यो विषयमा तपाईँका शुभकामना सन्देश तर्फै लागौँ है।
1: शुभकामना सन्देश राख्नुपर्दा तपाईँहरूलाई टेक्निसनमा राख्ने मित्र हाम्रो अरू नै छ, म इन्टरटेनमा विशेष कार्य सफलताको दिए त्यसले कामना व्यक्त गर्न चाहन्छु। ओके, युआर वेलकम। अनि दिदी सानो कमललाई विशेष कार्य सफलताको दिए त्यस शुभकामना व्यक्त गर्न चाहन्छु। नाना सुनु सुमिता राई दिदी सबैलाई विशेष कार्य सफलताको दिए त्यस शुभकामना। प्यारो साथी सुदिन शेर्पालाई विशेष कार्य सफलताको दिए त्यस शुभकामना व्यक्त गर्न चाहन्छु। प्यारो बदनी हुन्छ पूर्वली खुसी ममता कोयलाई विशेष कार्य सफलताको दिए त्यस शुभकामना। अवगत नभन्थे सम्झिरहेको छ यी भन्न चाहन्छु। त्यसै गरी साथी जङ्गल रुमेतिर प्यारो दिदी अस्मिता शेर्पालाई विशेष कार्य सफलताको दिए त्यस शुभकामना। दिदी कल गर्न नसके पनि
0: हजुर, नमस्ते, टेक युर, बाई बाई। साथी हुनुहुन्थ्यो यति बेला अभागी मनिषा पोया चैनपुरबाट हुनुहुन्थ्यो, उहाँसँग म छुट्टै, उहाँले पनि आफ्ना विशेष शुभकामना सन्देश राखेर यो समयबाट छुटिसक्नु भएको छ। यति बेला अर्कोजना मित्र हुनुहुन्छ लाइनमा। हेलो, गुड मर्निङ, नमस्ते।
2: नमस्कार, गुड मर्निङ।
0: हजुर नमस्कार, गुड मर्निङ, कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर, भोजपुरबाट ईश्वरी मेवाङ, कार्यक्रममा स्वागत छ हजुरलाई।
2: धन्यवाद।
0: हुन्छ, अनि के गर्दै हुनुहुन्छ यति बेला ईश्वरीजी?
2: यति बेला ठ्याक्कै बसिरहेको, यहाँ आजसम्मको बैठक थियो अनि बसिरहेको छु भनौँ न सबैजना।
0: हजुर, भनेपछि एकदमै ठ्याक्कै बसिराख्नु भएको छ है? हजुर हजुर, ल एकदमै मजाले बस्नु होला। अनि के छ खबर खबर?
2: खबर ठिकै छ, पानी परिरहेको छ, त्यस्तो त्यस्तै छ हाम्रोतिर मौसम। अनि चैनपुरतिर कस्तो छ नि?
0: हजुर, यता पनि मौसम राम्रै छ, कुलकुल मौसम छ, काम लागिरहेको छ बाहिर भन्नुपर्छ है त।
2: हजुर
0: हजुर, ल हुन्छ, आइपुग्नु भएको छ कार्यक्रममा ईश्वरीजी। व्यवसायमा तपाईँको शुभकामना सन्देश कुकुसको लागि?
2: हुन्छ, शुभकामना सन्देश राख्नु पर्दा हजुरलाई आज बिहान शुभ दिन भन्न चाहन्छु, अनि रेडी अरूलाई पनि शुभ दिन भन्न चाहन्छु। अनि आजको दिनमा बर्थडे परेको छ भदैनी अपेक्षा मेवाङलाई, एकदम पनि ह्याप्पी बर्थडे टु यू भदैनी भन्न चाहन्छु। अनि यहीँ सुन्दै हुनुहुन्छ दिदी विमला, बहिनी सम्झना, अनि बहिनी युनिसा राई, अनि बहिनी सुमिका युनिसा, अनि बहिनी पवित्र, अनि वरुण चञ्चले, सुरज राई तुम्छ, रोनिसा राई, अनिता तामाङ, अजिता कुलुङ, यसरी भनेर तिनीहरूले सबैलाई आजको दिन शुभ रहोस्, शुभ दिन भन्दै नमस्कार, बाई बाई।
0: हजुर नमस्ते, टेक केयर, बाई बाई। साथी हुनुहुन्थ्यो यति बेला भोजपुरबाट ईश्वरी मेवाङ राई हुनुहुन्थ्यो, उहाँसँग म छुटे, उहाँले पनि आफ्ना विशेष शुभकामना सन्देश राखेर यो समयबाट छुटिसक्नु भएको छ। यति बेला तपाईँ के गर्नुहुन्छ, कहाँ कहाँ हुनुहुन्छ, आउनु होला, फोन लाइन खुल्ला छ। यति बेला कोही मित्र हुनुहुन्छ? हेलो, नमस्ते।
3: हेलो नमस्ते गुड मर्निङ शुभ बिहानी हजुर.
0: हजुर नमस्ते गुड मर्निङ शुभ बिहानी. कहाँ बाटोको बोल्दै हुनुहुन्छ?
3: म राजु कटुवालाई भोजपुरदेखि बोल्दैछु भन्नुपर्छ हो.
0: हजुर राजु कटुवाल,
3: टेन्सन थियो मेरो, टेन्सन मुक्त भयो बल्ल बल्ल.
0: हजुर राजु कटुवाल भोजपुरबाट कार्यक्रममा स्वागत छ हजुरलाई.
3: हजुर हस् धन्यवाद, तपाईँलाई पनि धेरै धेरै धन्यवाद शनिबार पछि बोल्न पाए.
0: हजुर हजुर हजुर हजुर यसो होइन अब
3: आफ्नो आफ्नो कार्यव्यस्तले कता कता भइन्छ, यसो बोल्न चाहिँ आज भोलि चाहिँ अलिक भ्याएको छुइनँ कार्यक्रम सुनिराख्न चाहिँ. फोन चाहिँ ट्राई गर्दै थिएँ र भए नि सुनेर साथ नदिए पनि आज चाहिँ फोन ट्राई गरेर भए नि साथ दिएँ मैले. यही नै खुसीको कुरा अब मिलो हाम्रो चाहिँ.
0: हजुर हजुर यस्तो कहिले काहीँ आउनुहुन्छ, यसो कहिले काहीँ आइपुग्नुहुन्छ होइन, कता कताबाट यही खुसी लाग्छ, कुराकानी हुन्छ होइन बिच बिचमा, सधैँ त नभए पनि बिच बिचमा हाम्रो कुराकानी त हुन्छ नि त.
3: हजुर एकदम एकदम अवश्य पनि भन्नुपर्छ है त.
0: ल अनि के छ तपाईँको खबर खबर सुनाउनुहोस् न.
3: मेरो खबर ठिक त मिस, बल्ल बल्ल धेरै दिन पछि हिजो पानी आयो अलिअलि, अब अब नभए त गर्मीले पाकेर के भन्नुहुन्छ र यतिकै मरिन्छ क्या जस्तो भइगयो.
0: हजुर एकदमै गाह्रो गाह्रै छ होइन, कहिले पानी पर्छ कहिले घाम लाग्छ यस्तै छ होइन.
3: हजुर कहिले घाम कहिले पानी यस्तै यस्तै हो. अब नेपालमा हाम्रो अब यसो विपत्तिको सामना पनि गर्दैछौँ हामी घरिघरि होइन.
0: हजुर हजुर विपत्ति पनि बढ्दैछ
3: भनेको जे नहोस् भनेको त्यही भइदिन्छ र अब अलिक गाह्रो छ.
0: हजुर गाह्रो छ गाह्रो छ, के गर्ने विपत्ति त आइपर्छ. अहिले पनि कति धेरै जिल्लाहरू जोखिममा छ. ल हुन्छ आइपुग्नु भएको छ हाम्रो राज्य कटुवाल भोजपुरबाट. धेरै कुराकानी गर्नुभन्दा नि हामी अब तपाईँको शुभकामना सन्देशतर्फ लागौँ है.
3: म विशेष शुभकामना राख्नुपर्दा हजुरलाई आजको दिन शुभ र सातमा कार्य सफलता कामना, रेडियो अरुण होल इन्टरटेनमेन्टको लागि आजको दिन शुभ र सातमा कार्य सफलता कामना, शुभ दिनको कामना गरे. अनि हाम्रो एउटा उषा, एकजना हाम्रो बहिनी उषा बहिनीको छोरा उपेन्द्र भाइको जन्मदिन परेको छ. आठौँ पर्वसम्म प्रवेश गर्दै गरेको शुभ उपलक्ष्यमा चाहिँ एकदम उहाँलाई जन्मदिनको लाखौँ लाख शुभकामना, हजारौँ माया कडारौँ सम्झना, अनगिन्ती शुभकामना है भन्न चाहन्छु. अनि साथमा सुस्वस्थ दीर्घायुको कामना गर्दै आज यो बेला कार्यक्रम सुनेर बस्नुहुने, मलाई चिन्नुहुने नचिन्नुहुने सम्पूर्ण मित्रहरूको दिन शुभ रहोस् भन्दै जान्छु. यो बसाइबाट सुतिन्छु. नमस्ते नमस्कार है त.
0: हजुर नमस्ते टेक योर बाई बाई. साथी हुनुहुन्थ्यो यति बेला भोजपुरबाट राजु कटुवाल, उहाँसँग म छुटेँ. उहाँले पनि आफ्ना विशेष शुभकामना सन्देश राखेर यो समयबाट छुटिसक्नु भएको छ भने कोही मित्र हुनुहुन्छ. हेलो नमस्ते.
4: हेलो नमस्ते नमस्कार.
0: हजुर गुड मर्निङ नमस्ते नमस्कार. कहाँबाट को बोल्दै हुनुहुन्छ?
4: म यता अरुण पारीबाट वरुण चञ्चले.
0: हजुर अरुण पारीबाट वरुण चञ्चले, के छ वरुणजी यति बेला के गर्दैछ?
4: राम्रै छ, मौसम चाहिँ घुम्न घुम्न भइरहेको छ, पानी पर्ने जस्तो भइरहेको छ, कति चाहिँ छ कार्यक्रम सुन्दै बसिरहेको
0: छु. हजुर भनेपछि मौसम एकदमै धुम्मधुम्म छ, पानी पर्ला पर्ला जस्तो हुँदैछ. हुन्छ आफ्नो ख्याल राख्नुहोला, कार्यक्रमकै साथमा हुनुहुन्छ है.
4: हजुर
0: हजुर हुन्छ आउनुभयो कार्यक्रममा. यो बसाइमा तपाईँको शुभकामना सन्देश कसको लागि?
4: विशेष गरी अब तपाईँलाई आज जन्मदिन सुनेर नेपाली संस्थाको शुभकामना भन्न चाहन्छु. अनि त्यसै गरी आज जन्मदिन मनाउने हाम्रो विपिन रुम्ताली राईको छोरोलाई एकदम जन्मदिनको धेरै धेरै शुभकामना भन्न चाहन्छु. अनि हाम्रो आशिष नयन बस्ने, ढकाल धर्मराज, रोमन मुक्तान तामाङ, कुबेली आकाश भाइ, हाम्रो स्टोरी म्यान, अनि हाम्रो यता हुनुहुन्छ तामिङ निर्मला, अनि धेरै साथीहरू हुनुहुन्छ. अब अहिले जो जतिले प्रोग्राम सुनेर बसिराख्नु भएको छ, हाम्रो सुनिल लिम्बूलाई पनि आज दिन शुभ रहोस् भन्दै सबै सबैलाई अब गुड डे भन्दै छुटिन्छ है. बाई बाई.
0: हजुर नमस्ते टेक योर बाई बाई. साथी हुनुहुन्थ्यो यति बेला भोजपुरबाट वरुण चञ्चले हुनुहुन्थ्यो. वरुणजीसँग बसेर उहाँले पनि आफ्ना शुभकामना सन्देश राखेर यो समयबाट छुटिसक्नु भएको छ. यति बेला अर्कोजना मित्र हुनुहुन्छ लाइनमा, उहाँलाई पनि अनियर गर्छु. हेलो नमस्ते. हजुर गुड मर्निङ नमस्ते. कहाँबाट को बोल्दै हुनुहुन्छ? सानु सरगम राई बोल्दै हुनुहुन्छ उदयपुरबाट. कार्यक्रममा स्वागत छ है त हजुरलाई.
5: हजुर
0: ल हुन्छ अनि आउनुभयो. व्यवसायमा के गर्दै हुनुहुन्छ? हजुर प्रोग्राम सुन्दै मकै छोडाउँदै हुनुहुन्छ. हजुर ल एकदमै खुसी लाग्यो आउनुभयो कार्यक्रममा. अनि यति बेला तपाईँको विशेष शुभकामना सन्देश कसको लागि?
5: अलिक सिवारी मेरो भाइ चाहिँ यात्रामा छ आज, उसलाई चाहिँ शुभ यात्रा, राम्रोसँग आफ्नो केयर गरेर घर जाऊ भाइ भन्न चाहन्छु. अनि त्यसै गरी भुसी फिरिहाल्नुहुन्छ बाबा भवी दाई भवी न मौसम हौजी मिसा सिरनालाई पनि आज दिन शुभ रहोस् भनेर जाएँ। अनि रोमनातिर हुनुहुन्छ दादा सागर हालकुलुङ, उहाँलाई चाहिँ विशेष गरी कार्यशालाको धेरै धेरै शुभकामना भन्न जाएँ। अनि सुस्मिता नाश्री मायामस्तान लाजमालाई चिनी सम्पूर्णलाई सोधि भन्दै जान्छु बाबा है।
0: हजुर नमस्ते, टेक केयर, बाई बाई। साथी हुनुहुन्थ्यो यति बेला सानु सरगम राई उदयपुरबाट, उहाँसँग म छुटे। उहाँले पनि आफ्नो शुभकामना सन्देश राखेर यो समयबाट छुटिसक्नु भएको छ। यति बेला कोही मित्र हुनुहुन्छ लाइनमा। हेलो नमस्ते।
6: हेलो नमस्ते, गुड मर्निङ।
0: हजुर नमस्ते, गुड मर्निङ। कहाँबाट को बोल्दै हुनुहुन्छ?
6: बिपिन राई बोल्दै
0: हुनुहुन्छ। हजुर बिपिन राई बोल्दै हुनुहुन्छ, पाखरीवास धनकुटाबाट। हजुर अनि के छ बिपिनजी, तपाईँको हाल खबर सुनाउनुहोस्, यति बेला के गर्दै हुनुहुन्छ? हजुर भनेपछि खबर सबै ठिकै छ, राम्रै छ, अनि हामीलाई सुन्दै हुनुहुन्छ है? हजुर ल हुन्छ, आइपुग्नु भएको छ कार्यक्रममा, खुसी लाग्यो। व्यवसायमा तपाईँको शुभकामना सन्देश तर्फै लागौँ ल।
6: कार्यसफलताको शुभकामना, आज जन्मदिन मनाउने प्यारो छोरा शिशुलाई जन्मदिनको धेरै धेरै शुभकामना व्यक्त गरे। शुभ दिन हाम्रो रिता रेणी छ, धनशेर जिना, वरुण हिना, दखल धर्मराज लगायत अहिले प्रोग्राम सुनेर बस्नु सबैलाई।
0: हजुर नमस्ते, टेक केयर, बाई बाई। साथी हुनुहुन्थ्यो यति बेला बिपिन राई हुनुहुन्थ्यो, पाखरीवास धनकुटाबाट, उहाँसँग नै भन्छु त्यो। उहाँले पनि आफ्ना विशेष शुभकामना सन्देश राखेर समयबाट छुटिसक्नु भएको छ। यति बेला फोन लाइनतिरै लाग्छु, कोही मित्र हुनुहुन्छ भन्दा नि उहाँको फोन कारण बस डिस्कनेक्ट भयो। म क्षमा चाहन्छु साथी, तपाईँको कललाई रिसिभ गर्न खोज्दै थिएँ। यति बेला अर्कोजना मित्र हुनुहुन्छ लाइनमा, म उहाँलाई अनेर गर्छु। हेलो नमस्ते। हजुर शिवारो नमस्कार, गुड मर्निङ। कहाँबाट कसको आवाज होला? हजुर सुमी लिम्बू तेह्रथुमबाट बोल्दै हुनुहुन्छ, कार्यक्रममा स्वागत छ सुमीजी। हजुर ल सुन्छ, अनि के गर्दै हुनुहुन्छ यो समयमा? हजुर भनेपछि खाना पकाउँदै हामीलाई सुन्दै हुनुहुन्छ है? हजुर हजुर ल एकदमै मजाले हामीलाई सुन्नुहुँदो रहेछ। फेसबुक लाइभबाट सुन्नुहुन्छ होला, फ्रिक्वेन्सीमा त पक्कै बस्दैन होला त्यतातिर होइन? हजुर हजुर ल एकदमै खुसी लाग्यो आइपुग्नु भएको छ सुमीजी। तपाईँको शुभकामना सन्देशको कसको लागि?
7: शुभकामना शुभेच्छा तपाईँलाई, प्राथमिक मित्रलाई शुभदिनको कामना गरे। आशिष नयनी बस्ने दकाल धर्मरा जन्मदिनको तयारीमा रहनुहुने राजेश कुमार माझीलाई जन्मदिनको धेरै धेरै शुभकामना। यात्री क्रममा रहनुहुने अंकित बान्तवालाई
0: हजुर नमस्ते, टेक केयर, बाई बाई। साथी हुनुहुन्थ्यो यति बेला सुमी लिम्बू तेह्रथुमबाट हुनुहुन्थ्यो, उहाँसँग पनि म छुटेँ। उहाँले पनि आफ्ना विशेष शुभकामना सन्देश राखेर यो समयबाट छुटिसक्नु भएको छ। यति बेला अर्कोजना मित्र हुनुहुन्छ लाइनमा। हेलो गुड मर्निङ, नमस्ते। हजुर गुड मर्निङ, नमस्ते। कुन ठाउँबाट को बोल्दै हुनुहुन्छ? हजुर प्रकाश कमर, कताबाट भन्नुभयो? हजुर चैनपुरबाट प्रकाश कमर बोल्दै हुनुहुन्छ, अनि के गर्दै हुनुहुन्छ प्रकाशजी यो समयमा? हजुर यात्रामा हुनुहुन्छ, ल ठिक छ, राम्रोसँगले जानुहोला, तपाईँको यात्रा शुभ रहोस् है त। हजुर ल हुन्छ, अनि आइपुग्नु भएको छ कार्यक्रममा, यो समयमा तपाईँका शुभकामना सन्देश कसको लागि? प्रकाशजी हजुर साथी हुनुहुन्थ्यो प्रकाश कमर चैनपुरबाट भन्दै हुनुहुन्थ्यो, उहाँको आवाज सुन्नलाई गाह्रो गाह्रो नै थियो। यति बेला अर्कोजना मित्र हुनुहुन्छ लाइनमा। हेलो नमस्ते। हजुर गुड मर्निङ, नमस्ते। कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर चामलिङ निर्मला भोजपुरबाट बोल्दै हुनुहुन्छ, एकदमै गाह्रो गाह्रो छ तपाईँको आवाज सुन्नलाई, र कार्यक्रममा नि मैले स्वागत गरिहाले। हजुर ल हुन्छ, अनि के गर्दै हुनुहुन्छ व्यवसायमा? हजुर भनेपछि खबर सबै ठिकै छ, राम्रै छ, घरसी काममै व्यस्त हुनुहुन्छ होइन? हजुर ल हुन्छ, आउनु भयो यो विषयमा, तपाईँका शुभकामना सन्देश तर्फै लागौँ न त, कसको लागि राख्नुहुन्छ?
8: मेरो शुभकामना सन्देश राख्नुभन्दा अगाडि तपाईँ अनि अरू सुनिन्दा तिमीलाई नै कार्यक्रमपल्ट शुभकामना शुभ दिन गरिदिने अनि त्यस पछाडिबाट आज को दिनमा वैवाहिक जीवनमा बाँधिँदै हुनुहुन्छ मेरो दाजु निर्मा शेर्पा र दिदी निर्मला शेर्पा उहाँहरू थुप्रैजनालाई वैवाहिक जीवनको शुभकामना व्यक्त गर्छु अनि आज यता सिमालुङदेखि यो शोभायात्रामा हुनुहुन्छ थाहै दिन थियो होला उहाँहरूलाई शोभायात्रा सबैजना जन्तुहरूलाई राम्रोसँग पुगेर आउनुहोला भन्न चाहन्छु अनि त्यस पछाडिबाट ती साथीहरूलाई शुभ कामना सन्देश व्यक्त गर्नु पर्दाखेरि हाम्रो वरुण चन्द्रले राखिनुहुन्छ उहाँलाई पनि विशेष तारिख सफलताको धेरै धेरै शुभकामना है भन्न चाहन्छु हाम्रो नयन बस्नेत अर्पित अन्जन सुरभद्रा तुम्सालाई पनि विशेष कार्य सफलताको धेरै धेरै शुभकामना है भन्न चाहन्छु अनि हाम्रो सानो पपला सुनि सुनिता सुनिता कुलुङ रञ्जना पाङराई र निभा पपलालाई विशेष कार्य सफलताको शुभकामना साथीहरू तपाईँहरू नै हुनुहुन्छ त्यो जति साथीहरू प्रोग्राम सुन भएको छ छैन पनि सपनाऊ अनि सुनि शेर्पा मेरो छोरी विशेष गरी मनिषा शेर्पालाई शुभ दिन भन्दैछु नमस्ते
0: हजुर नमस्ते टेक केयर बाई बाई साथी हुनुहुन्थ्यो यति बेला चामलिङ निर्मला भोजपुर किमालुङबाट उहाँसँग बसेर उहाँले पनि आफ्ना शुभकामना सन्देश राखेर यो समयबाट छुटिसक्नु भएको छ यति बेला फेसबुक लाइभमा केही कमेन्टहरू देखिरहेको छु यति बेला राज केशव कि मगरले गुड मर्निङ भन्नुभएको छ राज विराई कैलाले हेलो गुड मर्निङ नमस्ते मिस यु अल भन्नुभएको छ त्यसै गरी ढकाल धर्मराज हुनुहुन्छ उहाँले नमस्ते म ढकाल धर्मराज बिरतामोड झापा घरवै हाल दुवैबाट कार्यक्रम सुन्दैछु सबै सबै साथीहरूमा जन्मदिनको शुभकामना है भन्नुभएको छ भन्दा उहाँले चाहिँ जन्मदिनको शुभकामना झापेकी दिदी होमा अधिकारी र साथी भूमिका छेत्रीलाई जन्मदिनको विशेष शुभकामना भन्नुभएको छ त्यसै गरी रोजु राई हुनुहुन्छ उहाँले गुड मर्निङ सबैमा शुभ दिन है भन्नुभएको छ रोमन मोक्तान तामाङ हुनुहुन्छ हेलो गुड मर्निङ नमस्ते नमस्कार फ्याफुल लामो भोजपुर जेनजी भोजपुर घरमै सात समुद्र पारीबाट रोमन मोक्तान तामाङ हो मर्निङ विशेष मेरो घर परिवारको लागि भन्नुभएको छ र कार्यक्रम सुनेर बस्नुहुने सबै सबैमा शुभ दिनको कामना है गर्नुभएको छ उहाँले त्यसै गरी विपिन रोमदाली राई हुनुहुन्छ नमस्कार गुड मर्निङ म विपिन राई शुभकामना आज जन्मदिन मनाउने प्यारो छोरा शिशिरलाई जन्मदिनको विशेष शुभकामना र उहाँले चाहिँ धेरैजना साथीहरूको नाम मेन्सन गर्नुभएको छ अन्त्यमा सबै सबैमा शुभ दिनै भन्नुभएको छ त्यसै गरी मिडिया प्रेमी निमु शेर्पा हुनुहुन्छ उहाँले हेलो गुड मर्निङ नमस्ते दिदी म पाँच खबर आर्चुङ खुरुङ बाटो निमु शेर्पा हो म पनि प्रोग्राम सुन्दैछु शुभयात्रा सुरेश राणा मगर एन्ड मिस यु ओल बाई बाई भन्नुभएको छ त्यसै गरी छितलिङ संगीता हुनुहुन्छ हेलो ब्युटिफुल भन्नुभएको छ सन्चय हुनुहुन्छ भन्नुभएको छ म ठिकै छु तपाईँले कस्तो छ म पाँच थर मिक्लाजुङ चार रविबाट हो संगीता छितलिङ हो मिस यु ओल बाई बाई भन्नुभएको छ त्यसै गरी यति बेला थोमस हुनुहुन्छ थोमस सिवारीबाट हेलो गुड मर्निङ नमस्ते सिस म क्वेसन खालिङ अल द वे फ्रम शङ्खुवासभा खराङ हाल कतारबाट सुन्दैछु है भन्नुभएको छ त्यसै गरी पासाङ शेर्पाले पनि मिस यु अल बाई बाई भन्नुभएको छ यति बेला फोन लाइनमा कोही मित्र हुनुहुन्छ हेलो नमस्ते
9: हेलो गुड मर्निङ नमस्ते
0: हजुर गुड मर्निङ नमस्ते हाम्रो तीर्थ राई बोल्दै हुनुहुन्छ है
9: हजुर
0: पक्कै पनि म प्राय सबै साथीहरूलाई चिनिरहेको हुन्छु तर मैले नाम मात्रै यताबाट भन्नु नसक्या हो
9: हजुर
0: ल अनि के छ हाम्रो तीर्थजीको खबर सुनाउनुहोस् न यति बेला के गर्दै हुनुहुन्छ
9: हजुर मेरो खबर ठिकै छ नाना यतिखेरको समयमा चाहिँ तलतिर हिजो गाउँतिर झरेको थियो अनि अहिले घर फर्किँदैछु भन्नुपर्छ नाना
0: हजुर भनेपछि खबर सबै ठिकै छ राम्रै छ अब गाउँतिर झर्नु भएको थियो घर फर्किँदै हुनुहुन्छ है
9: हजुर नाना अहिले म बाटोमा छु कार्यक्रम सुन्नु पाएको छुइनँ तर कार्यक्रम चाहिँ आयो भनेर थाहा छ मलाई त्यही भएर कल ट्राई गरेर त लाग्यो
0: हजुर ल एकदमै राम्रोसँगले जानुहोला जोस् कल पनि लगाइसक्नु भएको छ अनि आउनुभयो कार्यक्रममा यो विषयमा तपाईँका शुभकामना सन्देशको कसको लागि
9: हजुर यो विषयमा मेरो शुभ सन्देश हुनु पर्दाखेरि तपाईँ लगायत रेडियो होली टिमलाई नै आजको दिन शुभ रहोस् भन्न चाहन्छु र केही साथीहरूलाई शुभकामना सन्देश राख्नु पर्दाखेरि सर हुनुहुन्छ सुरज रातुम्जा अनि मिडिया प्रेमी निम शेर्पा रिमा सिमी सानुमाया शेर्पा अनि भूमिका राई सफा नमस्कार तामाङ बहिनी चन्द्रमाया तामाङ अनि करिम शेर्पा रन्जेर बाङ राई लगायत साथीहरू त धेरै हुनुहुन्छ ज जसले तीर्थ भनेर चिन्नुहुन्छ र जसले जुन जुन माध्यमबाट यो कार्यक्रम शुभ बिहानै सुन्दै हुनुहुन्छ सम्पूर्ण साथीहरूलाई आजको दिन
0: हजुर नमस्ते टेक्योर बाई बाई साथी हुनुहुन्थ्यो यति बेला खानबारी छ तल्लो बाङ्ठाबाट तीर्थ राई उहाँसँग म छुटे यति बेला शुक्रराज रसाइली निर्दोष हुनुहुन्छ उहाँले लेख्नु भएको छ हेलो नमस्कार शुभ बिहानी पाँचपर हिलियाङ साथ घर भइहाल फिलिम चाय डब्लुबाट हो हजुरको कार्यक्रम सुन्दैछु अनि चिया नास्ता खाजा भयो भन्नुभएको छ मेरो भएको छैन शुभ बिहानी कार्यक्रम मार्फत शुभकामना सन्देश दिनुपर्दा भनेर उहाँले धेरैजना साथीहरूको नाम मेन्सन गर्नुभएको छ अन्त्यमा नाम छुटेको सबै सबैमा शुभ दिन भन्नुभएको छ युवा थामीले पनि शुभ दिन अल भन्नुभएको छ त्यसै गरी यति बेला विनिता दाहाल सुवेडीले हेलो दिदी के छ खबर भन्नुभएको छ ठिकै छ म डिकेटीबाट हो मर्निङ विशेष खुसबु सुबेडी लगायत सबै सबै साथीहरूमा भन्नुभएको छ। हिमा राईले पनि यति बेला गुड मर्निङ नमस्ते ह्याप्पी बर्थडे टु यो बिपिन रुम्दालीको छोरालाई जन्मदिनको विशेष शुभकामना भन्नुभएको छ। थ्याङ्क यू सो मच तपाईँलाई कमेन्टको लागि। र अब पनि कार्यक्रममा म फेरि पनि दोस्रो साङ्केतिक कोसेली एकदमै मिठो गीत छ तपाईँहरूमा आज राख्दैछु। गीत पछि छोटो विश्राम रहनेछ, विश्राम पछि म फेरि फर्केर आउने नै छु। कार्यक्रम शुभ सन्देश सुन्दै रहनुहोला।

0: सँगै अनुहारमा देखिने रेखाहरूलाई कम गर्न वा भनौं जवान एवं ताजगीपूर्ण अनुहारलाई प्राप्त गर्नका लागि एस्थेटिक क्लिनिक संचालनमा आइसकेको छ। निधार, गाला तथा आँखाका वरिपरि देखिने चाउरीपनलाई कम गर्न चाहनुहुन्छ भने नवदृष्टि आई हस्पिटलको एस्थेटिक क्लिनिकको नम्बर 9826633964 सम्पर्क राख्नुहोस्। नवदृष्टि, स्वास्थ्य आँखा, सुन्दर संसार।
1: के कान्छ, तेरो दाजुले विदेशबाट आइएमीमा पैसा पठाएछ, झिक्न जा। ए अनि सुन त, तल काकालाई भोलि हस्पिटल लाने रे, गाडी रिजर्भको लागि बन्दोबस्त पनि गरेछ है। खै के इलेक्ट्रोनिक सामानहरू पनि चाहिएको छ भन्दै थियो तेरो काकी।
2: ल ल आमा, म तु गए तु आए।
1: होइन, आजै आइपुग्छस् र?
2: कहाँ आमा, त्यति काम त यही चैनपुरको आशिष एन्ड ब्रदर्स प्यालीमा भइहाल्छ नि।
3: हामी कहाँ आइएमई, वेस्टर्न युनियन, हिमाल रेमिट, सिटी एक्सप्रेस र रिलायबल रेमिट मार्फत देश विदेशबाट पठाइएको पैसा झिक्न र पठाउन सकिन्छ। साथै गाडी रिजर्भमा लिनु परेमा पनि हामीलाई सम्पर्क गर्नुहोस्। त्यति मात्र कहाँ हो र, इलेक्ट्रोनिक सामानहरू पनि पाइन्छ। वैदेशिक रोजगारीको लागि पनि हामीलाई सम्झनुहोस्। आशिष एन्ड ब्रदर्स प्रादी, चैनपुर छ, सङ्खुवा सभा, प्रोपाइटर आशिष साख्य, टेलिफोन नम्बर 029571128, मोबाइल नम्बर 9852045741।
4: हातमा के पो बोकेर लग्यो हौ गुटुङटुङ?
5: के गर्नु अब, पेन्सन थाप्न हिँडेको भन्न मिलेन। अब विदेश जान राम्रो मेन पावर खोज्न हिँडेको नि।
4: औ लु, समस्याको समाधान भनेकै म हो।
6: बरु कुन मेन पावर राम्रो छ त्यहीबाट बाहिर जाउँ भनेर हिँडेको नि।
4: औ त्यति कुरामा पनि टेन्सन लिनुपर्छ? त्यो आन्द्रे कि बान्द्रे कुन मेन पावरबाट पो गएको थियो? राम्रो कमाइ पो छ भन्थ्यो झुसेले।
5: दुबोले हामी पनि त्यही मेन पावरबाट जानुपर्छ।
6: लु अब त्यहीँबाट जाने।
4: लाखे सल्लाह दिएको के पाक्क बोलेको, कुन मेन पावरबाट जाने? त्यो कुरा त रेडियोले पो भन्छ त। 19 पोङटिङमा किनेर ल्याएको रेडियो छ, लु सुनौँ त।
7: ग्रोथ प्रोसेस मेन पावर, शाखा कार्यालय इटहरी, पूर्व लाइन सुनसरी, साउदी, कतार, कुवेत, मलेसिया, मोरिसियस लगायत युरोपियन कन्ट्रीहरूबाट भारी संख्यामा नेपाली महिला पुरुष कामदारहरूको माग भएकाले यस ग्रोथ प्रोसेस मेन पावरमा चाँडो भन्दा चाँडो सम्पर्क गर्नुहोला। यस मेन पावरबाट नेपाल सरकारले मान्यता दिएका देशहरूमा श्रम स्वीकृत गराएर सबै प्रक्रिया पूरा गराई नेपालकै एयरपोर्टबाट पठाइनेछ। यस मेन पावरले गल्फ कन्ट्रीहरूमा महिला तथा पुरुष कामदारहरूलाई खाना बस्न सुविधा सहित 40,000 देखि माथि कमाई हुने राम्रा राम्रा कम्पनीहरूमा पठाइरहेको छ। साथै युरोपको हकमा खाना बस्ने सुविधा सहित मासिक 80,000 देखि माथि कमाई हुने कम्पनीहरूमा पठाइरहेको छ। र यस मेन पावरबाट फ्री भिसा, फ्री टिकटमा पनि गल्फ कन्ट्री पठाइन्छ। थप जानकारीको लागि सम्पर्क घनश्याम भट्टराई, मोबाइल 9852051094, 9812376742 र व्हाट्सएप नम्बर 9704558302। ग्रोथ प्रोसेस मेन पावर, शाखा कार्यालय इटहरी, पूर्व लाइन सुनसरी, नेपाल।
8: भाइको लागि प्यान्ट, मेरो लागि कुर्ता सलवार, अनि घरको लागि अरू कपडा पनि किन्नु छ।
9: होइन के साह्रो हो त, चाहिँ बजार जान्छु भन्थी, एक्लै गनगनाएर बसिरहेछस् त।
8: हेर्नुहोस् न दादा, आज कपडा किन्नु बजार जानु भनेको, धेरै कपडा किन्नु छ, कहाँ कहाँ खोज्नु पर्ने हो, दिक्क लागिसक्यो मलाई त।
9: हे लाठी, यति कुरामा पनि टेन्सन लिनुहुन्छ? शम्भु ट्रेड्स एन्ड सप्लायर्स जान, त्यहाँ तैँले खोजेको सबै प्रकारका कपडाहरू पाइन्छ नि।
8: धन्यवाद दादा, म अहिले नै गइहाले।
9: जेन्ट्स तथा लेडिज ओरिजिनल भेस्ट, प्यान्ट, विभिन्न रेडिमेड कपडा, कुर्ता सलवार, सिरक, डस्ना, ब्यागहरू होलसेल तथा खुद्रा मूल्यमा पाइनुका साथै विवाह व्रत बन्धका सम्पूर्ण कपडाहरू पाइन्छ। शम्भु ट्रेड्स एन्ड सप्लायर्स, चैनपुर पोखरी बजार, सङ्खुवा सभा, प्रोप्राइटर शम्भु कटवाल, सम्पर्क नम्बर 9841150600।
8: खराङ सम्पर्क सञ्जीव कटवाल 9816348440।
9: जलजला बिहिबारे सम्पर्क मामा होलसेल वस्त्रालय, विनोद पोखरेल, सम्पर्क नम्बर 9840000।

0: हजुर, कार्यक्रमको कार्यक्रममा मैले छोटो विश्राम राखेको थिएँ। विश्राम पछि पुनः स्वागत छ। तपाईँ यति बेला सुन्दै हुनुहुन्छ लेक बेसीको दोन रेडियो अरुण 97.6 मेगाहर्जको रेडियो तरंग सँगै। अनलाइनमा तपाईँले यति बेला हामीलाई www.radioarun.com.np लगइन गरेर संसारभरबाट एकैसाथ सुनिराख्नु भएको छ भने, त्यसै गरी हाम्रो पात्रो नेपाली एप्स र हाम्रो फेसबुक पेजबाट पनि तपाईँले यति बेला प्रत्यक्ष रूपमा हामीलाई लाइभ मार्फत सुनिराख्नु भएको छ। विशेष गरी कार्यक्रम शुभ सन्देशको बसाईलाई तपाईँले हप्ताको 60 दिन साथैभरि अनि कि बिहान 7 बजेदेखि 8 बजेसम्म यो बसाईलाई सुन्दै भएको छ। र अब भने चाहिँ म ढिला गर्दिनँ, तपाईँहरूसँगै फोन कलमा जोडिनेछु तपाईँको विशेष शुभकामना सन्देशहरूलाई सँगले छु यो बसाईमा। यदि बेला कोही मित्र लाइनमा हुनुहुन्छ म उहाँलाई अन्यर गर्छु। कहाँबाट को हुनुहुन्छ? हेलो, गुड मर्निङ, नमस्ते।
1: हेलो
0: नमस्ते, गुड मर्निङ, कार्यक्रममा स्वागत छ। कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर, इलामबाट दिल्सा राई नै बोल्दै हुनुहुन्छ। के छ नि हाम्रो दिल्साको हलिचली आजकल, कता के हुँदैछ? कता हुने र घरभित्रतिरै छु। ल ठिक छ, घरभित्रै बस्नु पर्छ नि त, होइन र?
1: यो बाहिर अब पानीहरू आउँछ, ठुल्ठुलो बगै लान्छ भन्ने डर हुन्छ, त्यही भएर भित्रै बस्नुपर्छ नि त।
0: हजुर हजुर, के गर्ने अब अहिलेको समय यस्तै छ, देश डुबानमा छ, देश रोएको छ, होइन, कोही कसैको मन पनि खुसी छैन। अझै पनि धेरैवटा जिल्लाहरू जोखिममै छ, अझै पनि हिम पहिरो आउने सम्भावनै छ, बाढी आउने सम्भावनै छ। आफ्नो पनि ख्याल गर्नु होला है त।
1: हुन्छ ल, धन्यवाद। अनि तपाईँलाई पनि अब जे कामना गरे अब
0: अरू आउँदैन ल, ठिक छ, बिस्तारै आउँछ नि त, ल ठिक छ। आउनु भयो कार्यक्रममा दिल्साजी, यो सहीमा तपाईँको शुभकामना सन्देशको कुछको लागि।
1: हुन्छ सर्वप्रथम अनि हाम्रो नौजातापारीकी प्यारी कल गरेर नगरे नमस्ते सेवा अरे मुटु फुट्ने गरी हामीलाई त्यति नै गरी पनि सम्झना छ अरे।
0: हजुर हजुर, ल हुन्छ, उहाँलाई पनि मेरो मुटु फुट्ने गरी सम्झना छ र एकदमै नमस्ते कोसीले पनि मैले उहाँको कोसीले मैले स्वीकारे, उहाँले पनि सुन्दै हुनुहुन्छ होला यति बेला।
1: हजुर पक्कै बहिनी, नसुन्ने त कुरै भएन होइन, मजाले सुनेर अहिले मुसी मुसी हाँसेर हुन्छ, मुसी मुसी हाँसी फुललाएर आई पनि पुग्नुहुन्छ होइन?
0: हजुर आई पनि पुग्नुहुन्छ,
1: मोटे हुनुहुन्छ अनि त्यही भएर ढिला ढिला हिँड्नुहुन्छ नि त।
0: हजुर के गर्नु, लुटे मान्छे छिटो कुद्छ, मोटो मान्छे कुद्नु सक्दैन, त्यही कछुवाएर खराइ बराबर त हो नि, के गर्नु र?
1: त्यही त, अनि हुन्छ, अनि अब मलाई साथी काका साथी मित्रलाई विशेष शुभदिन कार्यसफलता पनि धेरै धेरै शुभकामना। अनि मान्छे जान्छ कुलमा म त्यो प्यारी सासुता, अनि त मेरो प्यारी भन्दा प्यारी साथी युनिसा प्लस सपन्नलाई पनि विशेष शुभदिनको कामना। अनि प्यारी नाना दिनको सम्झना गरिरहेको छु, स्वास्थ्यको कामना, नाना आफ्नो राम्रो केयर गर्नुहोला, टेक केयर भन्न चाहन्छु। अनि आदरणीय दादा आशिष नानी बस्ने, दादा जीवन छवन, दादा कृष्ण तामाङ, दादा ढक्काउ धर्मदास, अनि बिपिन रुमदाली उहाँको छोरालाई पनि जन्मदिनको धेरै धेरै शुभकामना, हेप्पी बर्थडे टु यु। अनि धनपिता केरी निशा प्लस अञ्जना, अनि हाम्रो के अरे हाम्रो नाना कल्पना भइहाल्नु भयो, अनि अब के अरे सबै सबै साथीहरूलाई शुभदिन, तपाईँको धेरै धेरै शुभकामना भन्दैछु। नमस्ते बाई।
0: हजुर नमस्ते, टेक केयर, बाई बाई। साथी हुनुहुन्थ्यो यति बेला दिल्सा राई इलामबाट, उहाँसँग म छुटेँ, उहाँले पनि आफ्नो शुभकामना सन्देश राखेर यो समयबाट छुटिसक्नु भएको छ भने, यति बेला कोही मित्र लाइनमा हुनुहुन्छ। हेलो नमस्ते।
2: हजुर नमस्ते, शुभ बिहानी।
0: हजुर गुड मर्निङ, नमस्ते, शुभ बिहानी, कहाँबाट को बोल्दै हुनुहुन्छ?
2: मोरङको रतोमाईबाट शङ्कर ढकाल।
0: हजुर र मोरङको रतोमाई गढीबाट शङ्कर ढकाल बोल्दै हुनुहुन्छ, कार्यक्रममा स्वागत छ हजुरलाई।
2: हस् धन्यवाद।
0: हजुर अनि शङ्करजी, यो समयमा के गर्दै हुनुहुन्छ?
2: अब यत्तिकै हो, बसी बसाई यसो बिहानको चिया नास्ता भयो, यसो बिहानको साधारण काम सकेर बसी बसाई नै भन्नुपर्छ।
0: हजुर हजुर, भनेपछि एकदमै बिहानको चिया नास्ता खाइसकेर बसिराख्नु भएको छ। हजुर ल, आउनुभयो कार्यक्रममा शङ्करजी, यो समयमा तपाईँका शुभकामना सन्देश तर्फै लागौँ।
2: हुन्छ, फर्स्ट अफ अल त हजुर लगायत टेक्निसियन मित्रलाई शुभजी हामी भन्न चाहन्छु, शुभ रहोस्। अनि कार्य सफलताको शुभकामना भन्नुपर्दा आशिष नयन, सुमी लिम्बू, राजु कटुवाल, मनकुमारी कान्छी कुजुङ लगायत यो बेला जो जतिले कार्यक्रम सुन्दै हुनुहुन्छ सम्पूर्णलाई शुभजी हामी भन्दै दिँदा हुन्छ।
0: हजुर नमस्ते टेक युर भाइ भाइ साथी हुनुहुन्थ्यो यति बेला शङ्कर ढकाल हुनुहुन्थ्यो मोरङबाट उहाँसँग म छुटेँ उहाँले पनि आफ्ना शुभकामना सन्देश राखेर यो समयबाट छुटिसक्नु भएको छ यति बेला कोही मित्र हुनुहुन्छ हजुर गुड मर्निङ नमस्ते
3: गुड मर्निङ नमस्कार
0: हजुर गुड मर्निङ नमस्कार कहाँबाट को बोल्दै हुनुहुन्छ हजुर बसुरबाट कल्पना ल भर्खरै तपाईँको कोसीले मैले स्वीकारेको थिएँ तर तपाईँ आफै आइपुग्नु भयो है हजुर हजुर एकदमै कछुवाएर खराएको कथा सुन्दा सुन्दै आइपुग्नु भएको छ जे होस् अब खराई अलिक छिटो कुद्छ कछुवारीले कुद्छ मोटो पातलो त्यस्तै हुने त होइन र हजुर हजुर ल हुन्छ अनि के छ तपाईँको खबर खबर सुनाउनुहोस् न
3: ठिकै छ मेरो पनि मौसम चाहिँ अलि पानी पानी पर्छु भन्दै सिकाउँदैछ अलिकति घाँसतिर जानु पर भनेर निस्किहाले अब घर फर्किने कि घाँस जाने भनेर उमिरहेको छु यो बाटोमा
0: हजुर हजुर भनेपछि एकदमै अब बाटोमा फर्किँदै हुनुहुन्छ है हजुर ल एकदमै ल राम्रोसँगले फर्किनु होला अनि आइपुग्नु भयो कल्पनाजी व्यवसायमा तपाईँको शुभकामना सन्देशतर्फै लगाउन त
3: हुन्छ फर्स्टमा तपाईँलाई शुभ दिन कार्य सफललाई शुभकामना बाँकी दिन शुभ योजना होला मिठो सम्झना कामना गर्छु अनि मेरो छोरी करिया कटेर राष्ट्रपति छोरीलाई शुभ दिनको कामना भर्खरै कल गर्ने बहिनीलाई शुभ दिन साथमा धेरै सम्झना साथमा मिठो माया अनि एक्जाम लेख्दैछन् बहिनी अस्मिता आजबाट अनि सन्ध्या दुवैजनालाई एक्जाम गर्दा बेस राम्रोसँग एक्जाम दिउ भन्न चाहन्छु अनि फुलमाया इन्दिरा सबैलाई शुभ दिन भन्दै गए ल नमस्कार
0: हजुर नमस्ते टेक युर बाई बाई साथी हुनुहुन्थ्यो यति बेला कल्पना राई भोजपुरबाट उहाँसँग म छुटेँ उहाँले पनि आफ्ना विशेष शुभकामना सन्देश राखेर यो समयबाट छुटिसक्नु भएको छ यति बेला अर्कोजना मित्र नै लाइनमा हुनुहुन्छ हेलो नमस्ते
4: नमस्कार हजुर नमस्कार
0: हजुर गुड मर्निङ नमस्कार कार्यक्रममा स्वागत छ कहाँबाट को बोल्दै हुनुहुन्छ
4: हजुर
0: इटहरीबाट युवराज पोखरेल बोल्दै हुनुहुन्छ कार्यक्रममा स्वागत छ युवराजी
4: हजुर अरू सबै राम्रै छ तर अलिअलि शीतल भएर त फेरि गर्मी चढिगयो
0: हजुर भनेपछि शीतल शीतल थियो गर्मी चढिगयो के गर्ने अब समय चिसो हुने बेला आउँदैछ केही समय पर्खानु होला है त
4: हजुर
0: हजुर ल हुन्छ अनि के छ तपाईँको खबर खबर सुनाउनुहोस् न
4: हजुर अरू सबै समग्रमा राम्रै छ हजुर म्याडम
0: हजुर राम्रै छ ठिकै छ है ल सधैँभरि यस्तै राम्रै खबर सुनिराख्नु पाऊ है त हजुर हजुर ल हुन्छ अनि व्यवसायमा तपाईँको शुभकामना सन्देश कसको लागि राख्नुहुन्छ
4: शुभकामना सन्देश छोड्नु पर्दा हजुर लगायत टेक्निसियन साथीलाई अब आउँदै गरेको श्री कृष्ण जन्माष्टमीको मङ्गलबार शुभकामना अनि यसै गरी हजुरको जुन के अरे भोजपुरमा हुने राजु कटवाल अनि तेह्रसम्म हुने सिनी लिम्बू तेह्रसम्म हुने सीता भण्डारी अनि सङ्घसम्म हुने हाम्रो रोजिना नेगवाने सम्झी हुनुहुन्छ अरू मोरङमा हजुरको के अरे शङ्कर ढकाल रत्न हजुर थापा मेरो घर परिवार श्रीमती लगायत छोरा बुहारी नाति नातिलाई जय छ भन्दै बिदा चाहन्छु नमस्कार
0: हजुर नमस्ते टेक युर बाई बाई साथी हुनुहुन्थ्यो यति बेला युवराज पोखरेल हुनुहुन्थ्यो इटहरीबाट उहाँसँग पनि म छुटेँ उहाँले पनि शुभकामना सन्देश राखेर छुटिसक्नु भएको छ भन्दा छुटिसक्नु भएको छ यति बेला कोही मित्र लाइनमा हुनुहुन्छ म उहाँलाई पनि अनुहार गरिहाल्छु कहाँबाट को हुनुहुन्छ हेलो नमस्ते हजुर नमस्ते गुड मर्निङ कहाँबाट को बोल्दै हुनुहुन्छ हजुर मोरङ कानीपोखरीबाट बोल्दै हुनुहुन्छ करिना भन्नुभयो ए सरिना गुरुङ बोल्दै हुनुहुन्छ है
5: हजुर
0: म ठिकै छु राम्रै छु तपाईँलाई कस्तो छ हजुर ल सधैँभरि यस्तै राम्रै खबरहरू सुनिराख्नु पाऊ है सरिनाजी हजुर ल हुन्छ अनि आउनुभयो कार्यक्रममा व्यवसायमा तपाईँको शुभकामना सन्देश कसको लागि
5: विशेष गरी राजा जन्मदिन मनाउँदै हुनुहुन्छ दमक बाटोतिर हुन्छ त्यहाँ साथी अप्सरा भट्टराईले जन्मदिनको धेरै धेरै शुभकामना भन्न चाहन्छु
0: अनि
5: सन्डेमा बर्थडे सेलिब्रेसन गर्दै हुनुहुन्छ हाम्रो प्रेम बस्ने त राजेश कुमार माझीलाई नै प्रेम रूपमा जन्मिएको धेरै धेरै शुभकामना। तपाईँलाई रेडियो अर्डिनेन्टा जुनलाई नै कार्यकर्ताको धेरै धेरै शुभकामना। जति पनि साथीहरूको गाउँ सुनेर बसिराख्नु भएको सम्पूर्ण साथीहरूलाई टेक केयर भन्दै हजुरलाई बाई
0: हजुर नमस्ते टेक केयर बाई बाई साथी हुनुहुन्थ्यो यति बेला मोरङको काने पोखरीबाट सरिना गुरुङ हुनुहुन्थ्यो। सरिनाजीसँग म छुटे उहाँले पनि आफ्ना शुभकामना सन्देश राखेर रा यो समयबाट छुटिसक्नु भएको छ। यति बेला कोही मित्र हुनुहुन्छ लाइनमा म उहाँले अन्यार गर्छु। हेलो नमस्ते हजुर गुड मर्निङ नमस्ते कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर भोजपुरबाट उर्मिला राई बोल्दै हुनुहुन्छ। कार्यक्रममा स्वागत छ उर्मिलाजी। कार्यक्रममा स्वागत छ तपाईँलाई। हजुर ल हुन्छ अनि यति बेला के गर्दै हुनुहुन्छ उर्मिलाजी? हजुर भनेपछि बसिराख्नु भएको छ कार्यक्रम सुन्दै। हजुर ल मेरो पनि खबर ठिकै छ राम्रै छ सन्चै छु आरामै छु भन्नुपर्छ है त। हजुर ल हुन्छ सधैँभरि आराम कुशले रहने नै कोसिस गर्नेछौ। अनि आउनुभयो यो बसाईमा तपाईँको शुभकामना सन्देश को कसको लागि?
5: गार्जन गर्ने मिलिँदैन सबैलाई पनि आफ्नो थुप्रो शुभकामना भन्न चाहन्छु। अनि बिमारी हुन्छ खर्च सिक्दा अनि नभएरलाई दसैँको कामना चाहिँ सिक्नु होला भन्न चाहन्छु। अनि मनकुमारी कान्छी सिलिङ अमित आले आशिष नाइन मिना शेर्पा अनि समरमिया हुनुहुन्छ अनि सुनि लिम्बू गगनतिरा सुन्ने कुरा
0: सिकाएरलाई
5: पनि शुभदिन भन्दै सिक्नु नमस्ते बाई।
0: हजुर नमस्ते टेक युर बाई बाई साथी हुनुहुन्थ्यो उर्मिला राई भोजपुरबाट। आजको लागि लास्ट लकी कलर साथी म अब भने थप साथीहरूसँग कुराकानी गर्न सक्दिनँ किनकि समयले नेटवर्क काटि नै सकेको छ। मैले पनि कार्यक्रमबाट विदा माग्नुपर्ने हुन्छ। यो बीचमा मैले केही कमेन्टहरू पनि व्यवसायमा मैले रिड आउट गर्नुपर्ने हुन्छ। यति बेला म कमेन्टतर्फै लाग्छु। यति बेला पाखाली साइला हुनुहुन्छ उहाँले गुड मर्निङ नमस्ते हजुर उदयपुर घर बैहाल यति बेला केटिएमबाट जीवन लामा हो सबैमा शुभ दिन भन्नुभएको छ। त्यसै गरी यति बेला म साथीहरूको कमेन्टलाई नै हेर्दैछु केही साथीहरूको कमेन्टहरू पनि छुट्दैछ होइन। यति बेला लक्ष्मण मगरले पनि हेलो गुड मर्निङ नमस्ते सुमिता म पनि सुन्दैछु है तिनजुर मिडिया ग्रुपको मेम्बर पाखरीबास्ती धनकुटा हाल मलेसियाबाट भन्नुभएको छ। सुजन राई हुनुहुन्छ उहाँले गुड मर्निङ भोजपुरबाट सबैमा शुभदिन भन्नुभएको छ। दुखी कल्पना राईले पनि यति बेला हेलो गुड मर्निङ सबैमा शुभदिन भन्नुभएको छ। मिलन घाइल मुटु हुनुहुन्छ उहाँले पनि गुड मर्निङ सिस्टर हेभ अ गुड डे अल फ्रम दोहा कतारबाट भन्नुभएको छ। स्वर्णिम राई हुनुहुन्छ उहाँले पनि गुड मर्निङ श्री शुक्रराज निर्दोष शुभदिनको कामना गर्नुभएको छ। त्यसै गरी यति बेला प्यारो मान्छे मेरो प्यारो मान्छे तिमी युआईटीबाट गुड मर्निङ अल भन्नुभएको छ। शरण आली मगरले गुड मर्निङ अल माई फ्रेन्ड्स भन्नुभएको छ। हरपल रोशनी हुनुहुन्छ हेलो सेवा सेवा है नमस्ते गुड मर्निङ हरपल रोशनी धनकुटाबाट सबैमा शुभदिन भन्नुभएको छ। संगीत दाईले पनि यति बेला मिस यु अल उदयपुर नौके यासीबाट भन्नुभएको छ। त्यसै गरी यति बेला जीवन थाबेन हुनुहुन्छ गुड मर्निङ सुमिता लुङ्गा भन्नुभएको छ। हजुर गुड मर्निङ इट्स मी जीवन थाबेन सुन्दैछु सङ्खुवा सभा पोखरी गाउँपालिका चार घर भइहाल मलेसिया जोर बारूबाट है गुड मर्निङ विशेष प्यारी बुनु दिल्छा। त्यसै गरी मेनिडन जुनिता लगायत सबै साथ धेरैजना साथीहरूको नाम मेन्सन गर्नुभएको छ। अन्तिममा लगायत मित्रहरूमा मिठो सम्झना भन्दै जान्छु ल बाई बाई भन्नुभएको छ। थ्याङ्क यू सो मच। त्यसै गरी यति बेला सुरेन लिम्बू हुनुहुन्छ हेलो गुड मर्निङ सेवारू भन्नुभएको छ। त्यसै गरी सिम्पल सरिना हुनुहुन्छ हेलो गुड मर्निङ नमस्ते मोरङ कानीपोखरीबाट सरिना गुरुङ हो ह्याप्पी बर्थडे टु यु अप्सरा दाल भट्टराईले एन्ड ह्याभ अ गुड डे अल भन्नुभएको छ। त्यसै गरी यति बेला साथीको कमेन्टलाई म हेर्दैछु तर यहाँ कमेन्ट तलमाथि भइरहेको अवस्था छ। हुन्छ यति बेला म मेरै फोनबाट कमेन्टहरूलाई म हेर्नेछु के गर्ने कहिलेकाहीँ कम्प्युटरमा नि समस्या आउँछ त्यही भएर पनि गाह्रो हुन्छ। अनि यति बेला लेख्नुहुन्छ राई राई राई यो टिन्टा तिरबल राईबाट मिस यु अल गुड मर्निङ भन्नुभएको छ। त्यसै गरी यति बेला जुनु तामाङ हुनुहुन्छ उहाँले गुड मर्निङ नमस्ते सुन्दैछु है शङ्कुवा सभाबाट कार्य सफलताको शुभकामना दाई सौगा तामाङ लगायत सबैमा भन्नुभएको छ। कुमारी योङहाङ लामतीले पनि यति बेला सम्झना सबैमा भन्नुभएको छ। सीता तामाङ हुनुहुन्छ उहाँले पनि गुड मर्निङ अल भन्नुभएको छ। सानो कमला हुनुहुन्छ सानो कमलाले पनि यति बेला गुड मर्निङ नमस्ते शुभ दिन अल भन्नुभएको छ। बस्नेत बसन्त श्रेष्ठ हुनुहुन्छ उहाँले गुड मर्निङ नमस्ते मिस यु अल फ्रम ताप्लेजुङ हाल सिद्धुवाबाट है भन्नुभएको छ। मेनुका गुम्बा तामाङले हेलो सिस्टर गुड मर्निङ भन्नुभएको छ। डोलमाले पनि यति बेला हाई म पनि केटिएमबाट सुन्दैछु है सबैमा शुभ दिन भन्नुभएको छ। नानु प्रीतिले नै हाई गुड मर्निङ नमस्ते हजुर धनकुटाबाट है प्रीति लिम्बू मिस यु अल भन्नुभएको छ। मनिषा मनु हुनुहुन्छ ह्याभ अ नाइस डे कल्पना साम्पाङ अनि लगायत सबैमा भन्नुभएको छ। अनिता भण्डारीले पनि यति बेला हाम्रो गुड डे अल भन्नुभएको छ। कल्पना साम्पाङले यति बेला सबैमा शुभ दिनको कामना मेरो प्यारो मान्छे दिलपाले शर्मिलालाई गेट वेलसन भन्नुभएको छ। त्यसै गरी पौडेल एमपी हुनुहुन्छ हेलो गुड मर्निङ दिदी भन्नुभएको छ। हजुर गुड मर्निङ थ्याङ्क यू सो मच तपाईँहरू सम्पूर्ण साथीले कमेन्टको लागि। यति भन्दै भन्दै लगभग मैले पनि अब कार्यक्रमबाट विदा मागेर जाने बेला भइसक्यो। एथेन्जेलसम्म हामीले जुन जुन माध्यमबाट सुनेर साथ दिनुभयो त्यसको लागि म विशेष धन्यवाद दिन चाहन्छु। त्यसै गरी एथेन्जेलसम्म सुनेर साथ दिनुहुने कार्यक्रममा फोन गर्नुहुने फोन प्रयास गर्नुहुने साथीलाई पनि विशेष धन्यवाद दिन चाहे। आज फोन लागेन केही छैन साथी निराश नहुनुहोला भोलिको दिनमा तपाईँको फोन पक्कै लाग्नेछ केही अन्यथा नगर्नुहोला भन्न चाहन्छु। र यस कार्यक्रमलाई प्रायोजनमा जोडेर साथ दिनुहुने हाम्रा जम्मा 20 मिडिया प्रेमी साथीहरूलाई पनि फेरि अन्तिममा जाँदा जाँदै विशेष धन्यवाद व्यक्त गर्दै गर्दै कार्यक्रम शुभ सन्देश आजको बसाइबाट भोलिको बसाइमा आउने वाचा गर्दै गर्दै म तपाईँकै साथी कार्यक्रम प्रस्तुता सुमिता याखा आजको बसाइबाट विदा हुन्छु। हवस् त नमस्ते तपाईँको बाँकी पल।

घरेलु श्रोता नमस्कार. आजको नेपाली बहसबाट खेमबम उपस्थित भइसकेको छु. नेपाली बहस देशभरका 350 बढी रेडियो र एफएम स्टेशनहरूबाट एकैसाथ प्रसारण भइरहेको छ. विभिन्न डिजिटल प्लेटफर्म मार्फत पनि नेपाली बहस प्रसारण भइरहेको छ भने फेसबुक पेजमा नेपाली नेटवर्क सर्च गर्नुभयो भने नेपाली बहस एकसाथ आइरहेको छ. त्यसै गरी युट्युब च्यानलमा गई नेपाली नेटवर्क टीभी मार्फत पनि हामी प्रत्यक्ष रूपमा आइरहेका छौं. काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 मेगाहर्जबाट पनि नेपाली बहस प्रसारण भइरहेको छ. आदरणीय श्रोता, नेपाली बहसमा हामी राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक, कूटनैतिक विषयमा चर्चा परिचर्चा गर्ने गर्दछौ. धेरै नेपालीहरूले मन पराउने कार्यक्रम नेपाली बहसमा आज हामी चर्चा गर्न चाहन्छौ. कोषमा करिब 4.5 अर्ब रूपियाँ जम्मा भएको बताइएको छ. तर भोटेकोशी बाढ़ी पीड़ितको राहतका लागि सरकारी कोषमा 4 अर्ब रूपियाँ संकलन भइसकेको छ. पुरानो 2 अर्ब सहित कोषमा हाल 5 अर्ब बढ़ी रकम जम्मा छ. स्वदेश र विदेशबाट कोषमा सहायता रकम थपिने क्रम बढ़दो छ. तर सरकारले कोषको रकम परिचालन गर्न सकिरहेको छैन, जबकि बाढ़ी पीड़ितहरू राहत नपाएको भन्दै भोक भोकै बस्नु परिरहेको सुनाइरहेका छन्. त्यति मात्र होइन, सुरक्षाकर्मी समेत चाउचाउ र विस्कुटका भरमा उद्धार कार्यमा रात दिन खटिरहेका दृश्यहरू, भावविहोल दृश्यहरू हामीले देखिरहेका छौं. कोषमा पैसा थुपारेर भोकभोकै फिल्डमा बस्नुपर्ने स्थितिको सिर्जना भएको छ. अब नरह्यो घर न भविष्यको भर. आदरणीय श्रोता, आजको नेपाली बहसमा हामी चर्चा गर्दैछौं. बुधबार बिहानको करिब 9 बजेको घटनाले गर्दाखेरि तिब्बतबाट आएको त्यो निकै ठूलो महाबाढ़ीले निकै ठूलो जनधनको क्षति गरेको छ. आँकड़ा छैन, करिब प्रधानमन्त्रीकै वेबसाइटमा करिब करिब 15-16 हजार भन्दा बढ़ी नागरिकहरू हराएको, सम्पर्कविहीन भएको, बेपत्ता भएको भन्ने खालका विषयहरू आएका छन्. त्यसैले गर्दाखेरि अब सरकारले यसलाई कसरी लिएको छ, यो निकै ठूलो महाविपत्तिमा सरकारले आफ्ना कदमहरू कसरी चाल्छ लगायतका विषयहरूमा आजको नेपाली बहसमा हामी चर्चा परिचर्चा गर्नेछौ. आदरणीय श्रोता, समन्वय नहुँदा उद्धार र राहतमा समस्या भएको छ. संघ र स्थानीय तह आफ्नै हिसाबले राहत र उद्धारमा लाग्दा ढिलासँगै दोहोरोपन पनि देखिएको छ. तपाईँलाई थाहा छ, रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढ़ीबाट प्रभावित 5 जिल्लाका संकटग्रस्त क्षेत्रमा खोज उद्धार र राहत वितरण कार्यलाई तीव्रता पारिए तापनि अझै पनि त्यति राम्रोसँग हात लाग्न सकिरहेको छैन. संघीय र स्थानीय सरकार बीच समन्वयको अभावले राहत वितरणमा ढिलाइ भएको गुनासो पनि आएको छ. संकटग्रस्त क्षेत्र घोषणा भएका 15 स्थानीय तहमध्ये रसुवा र नुवाकोटमा बढ़ी क्षति पुगेको छ. आधारित श्रोता, हिम चट्टान पहिरोबाट श्रृंखलाबद्ध विपत आइरहेको छ. हिजो मात्रै फेरि बाढ़ी आयो. त्यो बाढ़ीले गर्दाखेरि पुलहरू बगाएको छ, फेरि बत्ती खुजेका केही घरहरू बगाएको छ. गत साता भोटेकोशी त्रिशुली नदीमा आएको विनाशकारी बाढ़ी सामान्य वर्षा जन्य नभई हिम चट्टान पहिरो आइस रक एभलान्सबाट उत्पन्न श्रृंखलाबद्ध विपत भएको बताइएको छ. यसको थप अध्ययन हुन जरूरी छ, किनभने नेपालमा रहेका 47 वटा तालहरू ती सुन्दरताका प्रतीक होइनन्, ती हिमबम बनेर बसिरहेका छन्. जतिखेर पनि ती विस्फोट हुन सक्छन्. त्यसैले गर्दाखेरि यसमा अब चनाखो हुनुपर्ने बेला आएको छ. उद्धारमा न साधन छ, न विज्ञ छ. विपद उद्धार जीवधनको सुरक्षा लगायत व्यवस्था मिलाउन सुरक्षा निकाय, प्राविधिक र अन्य सरकारवाला निकाय बीच समन्वय र परिचालनको अधिकार पाएको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणसँग न पर्याप्त उपकरण छन्, न विज्ञ प्राविधिकहरू नै छन्. चीन र भारतसँग सहयोग लिनका निम्ति ढिलाइ हुँदाखेरि सुरुङमा फँसेकाहरूको उद्धार

टिमको संख्या 2502 रहेको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको तथ्याङ्क छ। कृष्ण भीरमा पहिरो आपूर्तिका लागि वैकल्पिक बाटो प्रयोग गर्नुपर्ने स्थिति आएको छ। नेपालमा निकै ठूलो संकट यतिखेर पैदा भएको छ। नेपाल संकटबाट पटक पटक आफ्नै शक्तिले उठेको छ, जहाँ छिमेकीका लागि छिमेकी उभिएका छन्। युवाहरू सबैभन्दा पहिले अघि सरेका छन्। संसारभर सरिएर रहेका नेपालीहरू आफ्नो मातृभूमिसँग जोड़िएका छन्। आज हामीलाई यही एकता, त्यही साहस र त्यही अपनत्व फेरि चाहिएको छ। यो दान होइन, यो संकटका बेला फेरि एकपटक एकअर्काका लागि उभिने अठोट हो। यही त हो नेपाल। आदरणीय श्रोता, आजको नेपाली बहसमा हामी चर्चा गर्न चाहन्छौ नेपालीलाई दुःख पर्दा, नेपालीलाई गाह्रो पर्दा, नेपाललाई गाह्रो पर्दा नेपाली मनहरू स्वदेश विदेशमा बसेका मनहरूले सहयोग गरेका छन्, सहयोग गरिरहेका हुन्छन्। तर त्यो सहयोग सही रूपमा सदुपयोग हुनुपर्दछ, त्यसको निगरानी हुनुपर्दछ। आजको बहसमा हामी चर्चा गर्न चाहन्छौ। कालो ताल रित्तियो, आदरणीय श्रोता, टर्यो थप विपत्तिको खतरा। केही समयका लागि विपत्तिको खतरा टरेको छ। अहिले तत्कालका लागि नेपाल चीन सीमा क्षेत्रको केरूङ नजिकै हिम पहिरोले नदी थुनेर बनेको विशाल कृत्रिम ताल कालो ताल अन्तत प्राकृतिक रूपमा रित्तिएको छ। अब 20 लाख घन मिटर पानी संचित भएको तालको पानी पूर्ण रूपमा निकास भएपछि त्यसबाट उत्पन्न हुन सक्ने अर्को ठूलो बाढ़ीको तत्कालीन जोखिम टरेको बताइएको छ। चीनको जलस्रोत मन्त्रालय र चीनिया केन्द्रीय टेलिभिजन सीसीटीभीलाई उद्धृत गर्दै चाइना डेलीले जनाए अनुसार नेपालको छोचेन खोला र चीनतर्फको फुडेफु साङफो नदीको संगम स्थल नजिकै हिम पहिरो चट्टान हिउँ लेदो तथा भग्नावशेष थुपिएर नदीको बहाव रोकिँदा कृत्रिम ताल बनेको थियो तर अहिलेको लागि रोकिएको खबर प्राप्त भएको छ। आशा गरौं सम्पर्कविहीनहरू चाँडै सम्पर्कमा आउनेछन्, सम्पर्कविहीन सुरुङमा फँसेकाहरूको चाँडै उद्धार हुनेछ, राहत वितरणमा एकरूपता रहनेछ।

0: चाहिँ फेरि मलाई पैसा झिक्ने कहाँ हो त्यो पनि थाहा छैन अनि गर्नु परेन हतार।
1: भाउजू अब त्यसो भए तपाईँ चैनपुर बजारको समिन टेलर्समा जानुहोस् त,
0: त्यहाँ मेरो कुन चाहिँ काम बन्छ त बाबु?
1: त्यहाँ तपाईँको सबै काम बन्छ भाउजू, त्यहाँ त प्रभु मनी ट्रान्सफर, उल्लास रेमिट, संसार रेमिटबाट पैसा झिक्न अनि पठाउन सकिन्छ, अनि सुन चाँदी खरिद बिक्री पनि गरिन्छ। त्यति मात्रै कहाँ हो र, त्यहाँ त रेडिमेड कपडा साथै थान कपडाहरू खुद्रा तथा होलसेल मूल्यमा पनि बिक्री गरिन्छ नि।
0: धन्यवाद बाबु, तपाईँले समिन टेलर्सको बारेमा नभन्नु भएको भए त आज चैनपुर बजार घुम्दै दिन बित्ने रहेछ।
1: ए पक्नुहोस् त भाउजू, त्यहाँ त कामख्या प्रिमा ग्यास पनि बिक्री गरिन्छ नि।
2: समिन ट्रेडर्स चैनपुर छ संखुवा सभा, प्रोप्राइटर मेघराज साक्य,
1: टेलिफोन नम्बर 029570123,
0: मोबाइल नम्बर 9841066022।
3: चाहना हेर न गरगहनाले त बेहुलीले कस्तो सुहाएको छ है,
4: त्यही त कस्तो डिजाइनर गरगहना कहाँ बनाएछन्,
5: के को खास खास कोसिस चल्दैछ यता, हामीले सुन्न मिल्दैन कि कसो?
4: ए बेहुलीले लगाएको गरगहनाको बारे कस्तो डिजाइनर रहेछ, कुन ज्वेलर्समा बनाएका रहेछन् भनेर नि भाइ।
5: यो त सुप्रिन्सा सुनचाँदी पसलको कमाल हो नि दिदी।
6: हाम्रा सेवाहरू नयाँ तथा पुराना डिजाइनका गरगहनाहरू तयार गरिनुका साथै अर्डर बमोजिमका गहनाहरू ग्यारेन्टीका साथ तयार गरिन्छ। दुई नम्बरी सुनलाई रिफाइन गरी एक नम्बरी गरिन्छ।
7: प्रोप्राइटर समीर बिक प्लस रूपा बिक, मोबाइल नम्बर 9862-93-87-25 र 9917-64-57-29।
6: सुप्रिन्सा सुन चाँदी पसल चैनपुर छ संखुवा सभा, त्रिचोकबाट हिटिटोल जाने बाटो दिलकुमारी भवन अगाडि।
8: भालुमा बासको कालिलो तामा कान्छीको मन हर्ने, भालुमा बासको कालिलो तामा कान्छीको मन हर्ने, कुरली गाईको

0: ओट जति पकाए नि मान्दिन कनछी के छ र मेरो खोटा। नमस्कार, म गायक अनन्त घिमिरे, तपाईँ सुन्दै हुनुहुन्छ लेख बेसीको धुन, रेडियो अरुण, सधैँ सुन्नुहोस् है।
1: हाम्रो बेसमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद एवं कानूनका जानकार अधिवक्ता एकेमणि नेउपाने हुनुहुन्छ। नेउपानेजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ। आजले सोच हामीसँग एकेमणि नेउपानेजी, राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद, उहाँसँग हामी कुराकानी गर्ने प्रयत्न गरिरहेका छौं। टेलिफोन विच्छेद भएको छ। हामी बाढ़ी प्रभावित क्षेत्रका विषयमा कुराकानी गर्न चाहन्छौं। राष्ट्रिय स्वतन्त्र पार्टीले अंगीकार गरेको अहिलेको नीति र सरकारले चालेका कदमहरूका बारेमा पनि कुराकानी गर्न चाहन्छौं। राहतको स्थिति के छ? गोदाम र ब्यारेकमा थुप्रिएको छ राहत, पर्खाईमा पीड़ितहरू छन्। पीड़ितहरूले राहत पाए कि पाएनन्? विदुरमा धेरै पीड़ितहरूले राहत लिँदै गर्दाखेरि अन्य जिल्लाहरूमा राहतको अवस्था के छ? आजको नेपाली बहसमा यस विषयमा पनि हामी चर्चा परिचर्चा गर्नेछौ। सपहिचान र व्यवस्थापनमा केही चुनौतीहरू छन्। बाढ़ी प्रभावित क्षेत्रमा संक्रमणको जोखिम बढ़दै गएको भन्ने खबरहरू पनि एकपछि अर्को प्राप्त भएका छन्। सासको आसमा भौतारिँदैछन् आफन्त, कतै त्रिसिङका भित्ता हेर्दैछन् त कतै मुवाकोट, चितौन हुँदै धादिङ हुँदै धेरै ठाउँहरूमा चाहिँ आफन्तहरू रसुवासम्म पनि पुगेका छन्। तर आफन्तहरू भेटिने स्थिति छैन। धेरै आफन्तहरू यतिखेर चाहिँ सम्पर्कविहीन भएका छन्। धेरै नागरिकहरू सम्पर्कविहीन भएका छन्। त्यस कारणले गर्दाखेरि पनि नेपालमा यो महामारीले गर्दा निकै ठूलो अप्ठ्यारो परिस्थिति सृजना भएको छ। समन्वय नहुँदा उद्धार राहतमा पनि निकै ठूलो समस्या भएका खबरहरू सार्वजनिक भइरहेका छन्। सरकारले चालेका कतिपय यी कदमहरू चाहिँ पूर्ण छन् कि छैनन्? सरकारले कदम चाल्न सक्यो कि सकेन? कोषमा सहायताको थुप्रो छ, करिब 5 अर्ब बराबर कोषमा रकम छ, तर पीड़ितहरूले रकम नपाइरहेको भन्ने खालका विषयहरू पनि सँगसँगै जोडिएर आएका छन्। आजको नेपाली बहसमा हामी यस विषयमा पनि चर्चा गर्नेछौ। यो राहतको बेलामा, यो अप्ठ्यारोको बेलामा, यो संकटको बेलामा जुन तरिकाले चाहिँ सरकारले आफ्ना नागरिकहरूका लागि, पीड़ितहरूका लागि जुन ढंगले काम गर्नुपर्ने हो, जुन ढंगले चाहिँ एक्सन लिनुपर्ने हो, त्यो गर्न सक्यो कि सकेन? आजको बहसमा हामी चर्चा गर्न चाहन्छौ। जलविद्युतका सुरुङमा फसेकाहरूलाई निकाल्ने प्रयास त जारी छ, तर उद्धारमा ढिलाइ हुँदा परिवार र आफन्त निकै चिन्तामा छन्। 781 सफेला पर्दै गर्दाखेरि 2500 भन्दा बढ़ी सम्पर्कविहीन भन्ने छ, तर 15000 भन्दा बढ़ीको चाहिँ लिखित रूपमा चाहिँ सम्पर्कविहीन भएको दस्ता आएको भन्ने खालका खबरहरू पनि हामीले सुनिरहेका छौं। प्रधानमन्त्री कार्यालयको वेबसाइटमा राखिएको तथ्याङ्क अनुसार धेरै नागरिकहरू चाहिँ यतिखेर बेपत्ता भएका छन्, अप्ठ्यारो अवस्थामा छन्। नेपाली उद्योगीले अब विदेशी ब्याङ्कबाट कर्जा लिन पाउने खबर पनि तपाईँलाई हामी यो विषयमा सुनाउन चाहन्छौ।

0: आदरणीय श्रोता कृष्ण भीरमा सड़क भाँसिएपछि राजधानी जोड्ने मुख्य मार्गहरू अवरूद्ध भएका छन्। भाँसिएको सड़कको वस्तुगत र भौगोलिक अवस्था अध्ययन गरेपछि मात्र मरम्मतको आकलन गर्न सकिन्छ। सड़कको क्षतिको गहिराई, चौड़ाई र भौगोलिक संवेदनशीलताको विस्तृत प्राविधिक अध्ययन नभए मरम्मत तथा पुननिर्माणको ढाँचा टुंग्याउन नसकिने खालका खबरहरू आएका छन्। काठमाडौँ बाहिरिने र भित्रिने सवारीका लागि वैकल्पिक मार्गको पनि प्रयोग गरेको छ। दैनिक करिब 14,000 सवारी आवत जावत गर्ने यो प्रमुख राजमार्ग अवरूद्ध भएपछि काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले तत्कालका लागि वैकल्पिक मार्गको व्यवस्था गरेको छ। तत्काल सड़क सुचारू गर्न सक्ने अवस्था नरहेकै हुँदा वैकल्पिक सड़क प्रयोग गर्न अनुरोध गरिएको पनि बताइएको छ। आदरणीय श्रोता, काठमाडौँ उपत्यकामा पनि निकै ठूलो ट्राफिक जाम यतिखेर छ, त्यसैले गर्दाखेरि अहिलेको यो समस्याबाट मुक्ति पाउनका निम्ति सरकारले जुन किसिमले पहल कदमी गर्नुपर्ने हो, यो पहल कदमी गर्नुपर्ने हुन्छ र समन्वयमा चाहिँ उद्धार र राहतका प्रक्रियाहरूलाई अगाडि बढाउनुपर्ने स्थिति छ। त्रिशुलीको तटीय सभ्यता यतिखेर अब संकटमा परेको छ। आदरणीय श्रोता, आजको नेपाली बसमा हामी चर्चा गर्न चाहन्छौ भदौ 10 गते भुटेकोशी र त्रिशुली नदीमा सुनामी झैं तीव्र गतिमा आएको भीषण बाढ़ीले निकै ठूलो समस्या सृजित भएको छ। बाढ़ीका कारण त्रिशुली नदी किनारका घरहरू, सड़कहरू, जलविद्युत आयोजनाहरू, विद्यालय, व्यावसायिक संरचना, कृषि, पशुधन व्यापक रूपमा यसमा निकै ठूलो क्षति पुगेको छ। बाढ़ीले खोसेको छ जीविकोपार्जनको आधार, विकल्प नयाँ ठाउँमा बस्तीको सिर्जना र अब त्यही ठाउँमा बस्नुपर्ने अझ निकै ठूलो जोखिम बन्ने देखिन्छ। भदौ 10 गते करिब नदीको सतहभन्दा माथि 8-9 मिटर भन्दा माथि त्यसको उचाइमा आएको वेगले त्यो गिग्रानले गर्दाखेरि निकै ठूलो समस्या सृजना भएको थियो। यतिखेर हामीसँग प्रत्यक्ष सम्पर्कमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद, कानूनका जानकार, अधिवक्ता यज्ञमणि रूपाणी हुनुहुन्छ। नेपालीजी नमस्कार, नेपाली बहसमा यहाँलाई स्वागत छ।
1: धन्यवाद।
0: अब अहिले निकै ठूलो संकटमा छ देश, अप्ठ्यारो परिस्थितिमा छ यो महाबाढ़ी, कल्पना नगरेको बाढ़ी हामीले सामना गरिरहनु परेको एउटा परिस्थिति छ। तपाईँ त फिल्डमा पनि जानुभयो, अहिले कस्तो छ अवस्था यो रसुवा, नुवाकोट, चितौन, धादिङ लगायतहरूका ठाउँको?
1: अवस्था त एकदमै दर्दनाक छ, तर पनि अहिले देश राज्यको जे हुने भइसक्यो, बाँकी कुरा चाहिँ अब राज्यको कन्ट्रोलमै छ भनौँ न। पछिल्लो अवस्था
0: राज्यले सम्पर्क विहीनहरूको खोजीको लागि, त्यसपछि अब यहाँ राहत कोषमा करिब करिब पुरानो रकम लगाएर 5 अर्ब बढ़ी जम्मा भएको छ, तर चाहिँ नागरिकहरू भगभगै बस्नुपर्ने भन्ने खालका पनि विषयहरू सँगसँगै जोडिएर आएका छन्। यसमा के भन्नुहुन्छ?
1: यसो यता कता कहीँ केही हो भने थाहा छैन, तर राज्यको पहल कदमीलाई अहिले सर्वत्र रूपमा राम्रो भनेर कुरा आइराखेकै छ। मैले भन्ने कुरा होइन, भोक भोकै बस्नु नपरोस् भनेर सरकार, निजी क्षेत्र, सरकारवाला सबै हामी लागि परेकै छौं। अब यो अवस्थामा कसैले राजनीतिक रूपमा यदि यसमा पनि राजनीति गरेर यता भोकै उचाइयो भन्नुहुन्न, हेर्नुहोस् यो बेला अहिले राजनीति गर्ने बेला होइन। कहीँ त्यस्तो भोकभोकै देखियो भने त्यो राहत सामग्री पुर्याउने, उद्धार गर्ने, उहाँहरूलाई सहजीकरण गर्ने हो, आएर मिडियामा आएर प्रचार गरेर चाहिँ सरकारले गरेन भन्ने बेला होइन।
0: तर सुरुङमा फसेकाहरू जीवितै भेटिने आश अझै पनि आफन्तले गरेका छन्। निकै ठूलो ढिलाइ भयो नि त, चीन र भारतबाट टाइममा सहयोग लिन सकिएन नि त, होइन?
1: त्यो परिस्थिति अनुसारको कुरा हो। रातभरिसम्म त्यहाँ चाहिँ हेर्नुहोस् त्यो टनेलभित्रको हिलो चाहिँ बाहिर फ्याँक्ने र त्यसभित्र चाहिँ विभिन्न उपकरणहरू पठाएर भित्र को परिस्थिति बुझ्ने काम भइराखेकै छ, होइन? त्यो त हामीले पनि देखेकै हो। त्यसमा विज्ञहरू चाहिँ लागिराख्नु भएको छ। यो ढिलोको दुईटा कुरा हुन्छ, नियोजित रूपमा या राज्यले या सम्बन्धित सरकारवालाहरू नलागेर ढिलो हुनु एउटा कुरा, लाग्दा लाग्दै पनि परिस्थिति समयले ढिलो हुनु अर्को कुरा हो। त्यसैले हामीले यसरी बुझ्नुपर्छ, राज्यले पूर्ण रूपमा काम गर्दा गर्दै राज्यका इन्स्टिट्युसनहरूले, निजी क्षेत्रले, सरकारवालाले, जानकार व्यक्तिहरूले यी सबै चिजहरू चाहिँ तपाईँको लागेर यो काम भइरहेको छ। जस्तो तपाईँले एउटा कुरा बताउँ, इन्जिनियर श्रीराम देउपाने सहितको टोली, उहाँ चाहिँ प्रतिनिधि सभाको सांसद हो, तर उहाँहरू त्यससँग सम्बन्धित विशेषज्ञ भएकाले त्यो टनेल छेड्नका लागि रातभरि पनि उहाँहरू त्यहाँ बसेर लागि परिराख्नु भएको छ नि। यस्ता निजी क्षेत्रका कयौं व्यक्तिहरू हुनुहुन्छ, त्यसैले अहिले चाहिँ यसरी बुझ्नुपर्छ।
0: होइन, अब त्यहाँ निकै ठूलो यो महाविपत्ति हो, जुन कुरा तिब्बतले समेत समयमा चाल पाउन सकेन, उसका पनि कहीँ भन्सारहरू बगेका छन्, धेरै नागरिकहरू बेपत्ता छन्, करिब 600-700 हारहारीमा चिनियाहरू पनि बेपत्ता भएको खबर छ, चीनतर्फ 115-120 नेपालीहरू पनि बेपत्ता भएको खबर छ। यसको आँकडा, यसको तथ्याङ्क, एकिन तथ्याङ्क पनि अहिलेसम्म सरकारसँग किन आउन नसक्या हो?
1: अहिले एकिन तथ्याङ्क आउने क्रम त जारी छ। एकिन कति मानिसहरू हताहत हुनुभयो, कति मानिसहरू चाहिँ यसबाट पीड़ित हुनुभयो, कति मान्छेहरू चाहिँ मृत्युवरण गर्नु पर्यो, कति मानिसहरू बेपत्ता भए भन्ने कुरा निकाल्ने भन्दा पनि राहत, उद्धार र सहजीकरण र चाहिँ उद्धार भएका मानिसहरूलाई बाँच्ने वातावरणका लागि अहिले राज्य खट्ने हो हेर्नुहोस्। किनभने प्राथमिकता क्रममा कुन चिज मुख्य हो त्यो चिजलाई हामीले चाहिँ अगाडि ल्याउनु पर्छ। अहिले सरकार त्यही काम गरिरहेको छ। अब मृत्यु भएका संख्याको चाहिँ हिसाब पहिले चाहिने हो कि जीवितलाई उद्धार गर्ने, भएका लासहरू व्यवस्थापन गर्ने, परिवार आफन्तलाई जानकारी दिने, भन्दा त आखिरी त उद्धार राहतका कुराहरू चाहिँ पहिलो प्राथमिकता हो। त्यसरी प्राथमिकता क्रम अनुसार राज्यले काम गरिरहेछ।
0: अझै पनि तीन तहका सरकारहरू बीच त्यति राम्रो समन्वय नभएको, उद्धार र राहतमा भनेर कतिपय ठाउँमा चाहिँ कन्ट्रोभर्सीहरू आइरहेका छन्, वाद विवादका विषयहरू आइरहेका छन्। समयमा राहत किन नबाड्या भनेर चाहिँ बाहुला सुरका सुरको पनि भइरहेका दृश्यहरू पनि देखिएका छन् होइन। यो किन समन्वय हुन सकेन सबै तहसँग?
1: यसो यो बेला राजनीति गर्नु हुँदैन। एउटा कुरा, कसैको बोली नमिठो भोला, चर्को भोला, स्वादविहीन भोला, तर तीन दिनसम्म रात वितरण नगरिकन बस्नु त फेरि हुँदैन नि। कारण के हो म जान्दिनँ। किन राहत तत्कालीन आपतकालीन कुरा भनेको आइपुगेका 10 मिनटमा त्यो चाहिँ सम्बन्धित मान्छेहरूसँग पुर्याएर उनीहरूलाई कम्तीमा बाँच्ने आधारशिला तयार गर्ने हो। अब त्यो काम चाहिँ हुनुपर्ने हो। र तीन तहका सरकारमा के हो भने चाहिँ केन्द्र अर्थात् संघीय सरकारमा हामी छौँ, बाद बाँकी प्रदेश सरकार र स्थानीय सरकारमा त पुराना राजनीतिक शक्ति केन्द्र नै आदि छ। उहाँहरूले राजनीतिक रूपमा यो अवस्थामा पनि हामी पुरानो छुट्टै राजनीतिक शक्ति हो र संघीय सरकार छुट्टै हो भन्ने भावना चाहिँ राख्नु भएन। उहाँहरू त्यो राखेर यस्तो विपदमा पनि समन्वय नगर्ने, सहकार्य नगर्ने, एकता नगर्ने र व्यवस्थापन नगर्ने गर्नुभयो भने यसले फेरि हामीलाई राम्रो ठाउँमा पुर्याउँदैन। अहिले राजनीति गर्ने बेला पनि होइन, राजनीति विषय उठान गर्ने बेला पनि होइन, को कुन दलको, कुन पार्टीको, कुन विचारको, कुन सिद्धान्तको भन्ने बेला पनि होइन। मृत्यु काल भन्ने चिजले कुनै पार्टी, कुनै जात, कुनै धर्म, कुनै लिङ्ग, कुनै व्यवसाय, कुनै धनी गरिब यी चिज हेर्दैन भन्ने कुराको ज्वलन्त उदाहरण हामीले यसबाट बुझेर जति सक्दो छिटो यसमा चाहिँ हामीले चाहिँ राहत पुनर्स्थापना र नागरिकको चाहिँ दुःखमा मलमपट्टि लगाउने तर्फ लाग्नुपर्छ, समन्वय सहकार्य गर्नुपर्छ।
0: होइन, एकैमेडी नेउपानेजी, एउटा कुरा, बाढ़ी आएको चार दिनपछि मात्रै विदेशी श्रम उद्धार विशेषज्ञ बोलाउनु पर्ने अवस्था सिर्जना भयो, निर्णय प्रक्रियामा किन ढिला हुने, किन चाहिँ हामीले जनशक्ति टाइममा लिन सकेनौ, सुरुङमा फसेकाहरूको अहिलेसम्म अत्तो पत्तो छैन होइन, यसमा त आफन्तहरूले प्रश्न गरिरहेका छन् नि त अहिले सरकारलाई।
1: प्रश्न एउटा कुरा हो, हेर्नुहोस्, विदेशीहरूलाई कतिखेर ल्याउने, कतिखेर लिने भन्ने कुरा एउटा देशको मात्रै कुरा होइन, सम्बन्धित देशको पनि कुरा हुन्छ। कतिपय यस्तो किसिमको परिस्थितिमा अन्तर्राष्ट्रिय अभ्यास हेर्ने हो भने राज्यले आफूले सकुन्जेलसम्म विदेशीहरूलाई त्यो विषयमा प्रवेश नदिने पनि परिस्थिति बन्छ। यो कस्तो हुन्छ भने कतिपय उद्धार राहतमा संलग्न हुँदाखेरि यही अवस्थामा भए कतिले के भन्थ्यो होला भन्दा विदेशी सुरुमै बोलाएको भयो, होइन विदेशीलाई किन बोलाइयो भन्ने पनि कुरा गर्नेलाई चाहिँ बाटो हुन्थ्यो भने ढिलो हुँदा ढिलो भयो भन्ने पनि हुन्छ। तर अहिलेको परिस्थितिमा विदेशीलाई तीन दिन पछाडि चाहिँ सहयोग लिनु, चार दिन पछाडिको कुरा के हो भने विशिष्ट अवस्थामा भएका भौगोलिक अवस्था नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीय सरकार चाहिँ संघीय सरकारले थाहा पाइसके पश्चात त्यो ठाउँबाट रेस्क्यू गर्ने सन्दर्भमा अहिले प्रयोग गरिएको हो र विभिन्न प्रविधिहरूको प्रयोग गर्न प्रयोग गरिएको। तर शुरूकालीन अवस्थामा त ती विदेशी शक्तिहरूलाई प्रयोग गर्दाखेरि उनीहरूले पनि त्यो ठाउँको भौगोलिक अवस्था पनि नदेख्ने, परिस्थिति पनि नदेख्ने, सम्भावित एरिया पनि नदेख्ने, अनि हाम्रो जनशक्ति पनि उनीहरूलाई चाहिँ बाटो देखाउन र उनीहरूलाई सम्बन्धित भूगोल पढाउनमा नै समय खर्च हुने परिस्थिति थियो। त्यस्तो अवस्थामा प्रारम्भमा नेपालको चाहिँ शक्तिको प्रयोग गरेर राज्यका सबै इन्स्टिच्युसनहरू लागेर त्यो किसिमको काम भयो, जहाँ निजी क्षेत्र सहित 22 हेलिकप्टरहरू प्रयोग गरियो, साधन स्रोत सबै प्रयोग गरियो, निजी क्षेत्रहरू सबै आए, अर्चक भएसम्मका जीवित लासहरूलाई चाहिँ जीवित व्यक्तिहरूलाई चाहिँ उद्धार गरियो, सगला लासहरूलाई सहज रूपमा चाहिँ निकालियो। यो प्रारम्भिक अवस्था थियो। अब कतिपय अवस्था अपवाद बाहेक अब जीवन बाँकी छ भन्ने अवस्था छैन, अब भनेको लासहरूलाई कसरी निकाल्ने त्यहाँ भएको चिज भन्ने हो। यसमा पछिल्लो चरणमा विदेशीहरूलाई विदेशी सहयोग राष्ट्रहरूलाई सहयोग लिएको प्रविधिहरूको सन्दर्भमा हो, त्यसैले सुजुलका साथ अहिले सरकारले काम गरेको, यसमा हामीले दोष लाउनु हुँदैन। दोष त लास व्यवस्था भन्ने अहिले साथीहरूले लगाइराख्नु भएको छ, त्यसैले
0: एउटै खाल्डोमा चाहिँ पुर्ने काम भएको छ होइन, त्यो व्यवस्थापन होइन। भूकम्पका बेला पनि त्यत्रो पहिचान भएर चाहिँ उहाँहरूलाई आफन्तका जिम्मा लगाइएको थियो भन्ने खालका पनि त विषय जोडिए नि होइन,
1: जोडिए भूकम्प र योलाई एउटै डालोमा हाल्ने होइन नि। भूकम्पको बेलाको लासहरूको परिस्थिति अवस्था मृत्यु एकैचोटि भएको पनि होइन, त्यतिखेर भूकम्पको ले अग्रिम जानकारी दिँदै चाहिँ आएको अवस्था नभए पनि त्यतिखेरको कुरा के थियो भने कुन ठाउँ कुन घर कुन अवस्था भन्ने थियो, त्यतिखेरको भौतिक क्षतिभन्दालाई पनि छुट्टै तरिकाले हेरिएको थियो। त्यतिखेर चाहिँ को परिस्थिति र अहिलेको परिस्थितिलाई हामीले एउटै डालोमा राख्ने हो र अहिले लासलाई के गर्ने कसरी पहिचान गर्ने, जसको चाहिँ कसैको खुट्टा मात्रै छन्, कुनैमा टाउको मात्रै छ, कुनैमा टाउको छैन, जिउ मात्रै छ, कुनैमा शरीरमा तपाईँको छाला छैन, तिनीहरूको पहिचान कसरी गर्ने, जति माया ममता स्नेह राखे पनि अब निर्जीव भइसकेपछि सड्ने नै हो, सड्ने चिजलाई हामीले राखेर समाज दुर्गन्धित बनाएर फेरि अरू रोग र महामारी निम्त्याउने कि हाम्रै कानून निर्माताहरूले अर्थात अहिले जसले दोषलाई राख्नु भएको छ उनीहरू नै हुँदाखेरि बनेको कानून र अन्तर्राष्ट्रिय सन्धि सम्झौता संयुक्त राष्ट्र संघका चाहिँ विभिन्न नियोगहरूले तयार गरेका, डब्ल्यूएचओले तयार गरेका, आईसीआरसीले तयार गरेका मापदण्डहरू बमोजिम चाहिँ व्यवस्थापन गर्ने भन्दाखेरि त त्यो बमोजिम गर्नुपर्छ नि, त्यसले प्रोटोकल बनाएको छ, त्यसको डीएनए लिने, त्यसलाई चाहिँ एक लास र अर्को लासको दूरी कायम गर्ने, भोलि परिवारजनहरूले खोज्दाखेरि यो लास यहाँनिर छ भनेर गर्न सकिने, उनीहरूले भोलि निकालेर लान खोज्यो भने त्यो कङ्काल समेत उनीहरूले प्रयोग गर्न लान सक्ने र आफ्नो तरिकाले सद्गत गर्न सक्ने, यी सबै चिजहरूलाई हाम्रो कानून र अन्तर्राष्ट्रिय प्रोटोकल बमोजिम गरियो भने यो विषयमा पनि हामीले अहिले राजनीति गर्नुहुन्छ र लास्टमा राजनीति गर्ने विषय होइन, सासलाई चाहिँ सहज उद्धार र चाहिँ समाजलाई सहज रूपमा रूपान्तरणको बाटोमा हामी लाग्नुपर्छ नि।
0: एउटा कुरा अब प्रश्न के छ भने जाँदा जाँदै विपद व्यवस्थापनका लागि बजेटहरू छुट्याइन्छन् होइन, संरचनाहरू बनाइन्छन्, तर विपद आउँदा विशेष गरी विदेशी विशेषज्ञ र उपकरणहरू नै खोज्नुपर्ने एउटा बाध्यात्मक परिस्थिति हामीसँग छ, तर अहिलेको त प्रक्रिया कस्तो भयो भने आफू सुरुङमा अगाडि अगाडि जाने पछाडि चाहिँ भिडियो खिच्दै हिँड्ने खालका प्रवृत्तिहरू पनि देखिए। पोलिसीमा काम गर्ने व्यक्तिहरूले त पोलिसीमा काम गर्नुपर्ने हो नि त होइन, स्टन्ट मात्रै देखाएर चाहिँ उद्धार हुँदैन नि त भन्ने खालको पनि त विषय
1: कार्य गर्नु हुँदैन, जस्तो हामीहरूले जहाँ गयौँ जसरी गयौँ तर हामीले त त्यो किसिमको गऱ्यौँ न। कतिपय पदमा भएका साथीहरू गएर फेरि सरकारलाई राज्यलाई प्रहरीलाई प्रशासनलाई बोझिलो हुनु भएन, तर अब सबै व्यक्तिको कुरा हामी कसैले जिम्मा लिन सक्दैनौ। नेपाली स्वभाव नेपाली चरित्रलाई कहिले कहिले हामीले चाहिँ पृथक तरिकाले हेर्छौँ, सबै मान्छेको स्वभावलाई एकै तरिकाले नहेरौँ न। अब बगिराखेको लासलाई बाहिर निकाल्नुको सट्टा एक जार सिलिन्डर बाहिर निकाल्नका लागि प्रोत्साहित हुने हाम्रै नेपाली दाजुभाइ दिदीबहिनीहरू पनि हाम्रै आँखाले देख्यौं। लडिराखेको लासलाई बाहिर निकालेर चाहिँ सम्बन्धित परिवार वा सरकारलाई जानकारी गराउनु भन्दा पनि कानकुनमा कतरा मुन्द्रा थुन कान तान्दै गरेको पनि हामीले चाहिँ हाम्रै आँखाले देख्नुपर्ने परिस्थिति निर्माण भयो। चाहिँ बैंकका वित्तीय संस्थाहरूका चाहिँ ती चाहिँ पैसाहरू भएका विभिन्न फाइलहरू चाहिँ झर्या ठाउँमा सँगसँगै लास र चाहिँ ती बाकसहरू पैसाका बाकसहरू झर्दाखेरि बाकस पहिलेसम्म हुन तयार हुने तर ती लासमा बास आस्छ कि भनेर नहेर्ने पनि हाम्रै नेपाली मनहरू आगे पछि देखिए तर यी सबै चिजहरू त वृत्तिलाई दोष लाउने भन्दा पनि त्यो प्रवृत्ति त्यो मानसिकताको पनि समाजमा हावी हुन्छ। त्यस्ता मानसिकतालाई अब हामीले अझै पाठ राज्यले सिकाउनु पर्छ। नैतिक शिक्षा के हो, जीवन के हो, जगत के हो, आपत विपद के हो, स्वार्थ के हो, स्वार्थ समूह हुँदा त्यसले के असर गर्छ भन्ने कुरो राज्यले नागरिकलाई चेतना दिनको थप आवश्यकता छ भन्ने कुराको ज्वलन्त उदाहरण हो। हामीले यसरी बुझ्नुपर्छ, नागरिकलाई दोष लाउने होइन, नैतिक रूपमा चाहिँ बाँच्न असफल भएका नागरिकहरूलाई नैतिक रूपमा बाँच्न सफल बनाउने शिक्षाहरू प्रदान गर्न अझै आवश्यक छ है भन्ने कुराको यसले पाठ
0: सिकाइरहेको। उहाँहुन्थ्यो राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद कानूनका जानकार अधिवक्ता एग्रीमेन्ट न्यौपानी आदरणीय श्रोता नेपाली बसमा छोटो विश्राम लिन्छु, विश्रामपछि पुनः उपस्थित हुनेछौ।
2: भनिन्छ नि नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाल्यो, बिस्तारै यो बानी स्वभाव बन्यो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा कुत्रिके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो, समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाइयो। जिन्दगी नहो सधैँ किन एकनास हुन्थ्यो, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
3: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?

0: एलजी ले आयो नया एलजी एसेंशियल सीरीज अब किफायती मूल्य में रेफ्रिजरेटर वॉशिंग मशीन एसी को कंप्लीट रेंज 10 वर्ष को वारंटी सहित 0% नो कॉस्ट ईएमआई नागरिकता भाई पुग्स हर एक घर को खुशी घर घर में एलजी एलजी लाइफ्स गुड
1: ए कान्छा तेरो दाजुले विदेशबाट आइएमीमा पैसा पठाएछ झिक्न जा ए अनि सुन त तल काकालाई भोलि हस्पिटल लाने रे गाडी रिजर्भको लागि बन्दोबस्त पनि गरेछ है खै के इलेक्ट्रोनिक सामानहरू पनि चाहिएछ भन्दैछ तेरो काकी
2: ल ल आमा म तु गए छु आए
1: होइन आजै आइपुग्छस् र
2: कहाँ आमा त्यति काम त यही चैनपुरको आशिष एन्ड ब्रदर्स प्यालीमा भइहाल्छ नि
3: हामी कहाँ आइएमई वेस्टर्न युनियन हिमाल रेमिट सिटी एक्सप्रेस र रिलायबल रेमिट मार्फत देश विदेशबाट पठाइएको पैसा झिक्न र पठाउन सकिन्छ साथै गाडी रिजर्भमा लिनु परेमा पनि हामीलाई सम्पर्क गर्नुहोस् त्यति मात्र कहाँ हो र इलेक्ट्रोनिक सामानहरू पनि पाइन्छ वैदेशिक रोजगारीको लागि पनि हामीलाई सम्झनुहोस् आशिष एन्ड ब्रदर्स प्राली चैनपुर छ सङ्खुवा सभा प्रोपाइटर आशिष साख्य टेलिफोन नम्बर 0295701128 मोबाइल नम्बर 9852045741

0: नमस्कार, म गायक अशोक मुकारुङ। तपाईँ अहिले सुन्दै हुनुहुन्छ लेक बिचको धुन रेडियो अरुण।
1: यति राम्रो बेसमा नेकपाका नेता एवं डिजास्टर सम्बन्धी विज्ञ डाक्टर गंगालाल तुलाधर हुनुहुन्छ। गंगालाल सर, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ।
2: नमस्कार, गुड मर्निङ हजुर, नमस्कार।
1: अब नेपालले निकै ठूलो विपद व्यहोर्नु पर्यो, यो विपदको पूर्व आकलन गरेको थियो होला देशले, वा तपाईँले यो आकलन गर्नु भएको थियो? यो कस्तो खालको महाविपत्ति आइलाग्यो देशलाई?
2: उसको विपदको आकलन त नगर्ने कुरै भएन, मैले त आकलन गरेकै थिएँ। खालि चाहिँ स्केल मात्रै फरक हो। अब स्केल चाहिँ यो अकल्पनीय नै रह्यो। यसबाट भएको क्षति, मानवीय क्षति, भौतिक पूर्वाधारहरूमा क्षति, यी सबै क्षतिका हिसाबले हेर्दाखेरि त्यो स्केलका हिसाबले यो ठुलो हो। तर यस प्रकारको विपदको हामी यसका अभियन्ताहरू विपद जोखिम न्यूनीकरण र व्यवस्थापनको क्षेत्रमा निकै लामो समयदेखि काम गरिरहेका, अभियान चलाइरहेका अभियन्ताहरूको लागि यो यो अकल यो यो यो चाहिँ हामीले सोचेकै थियौँ। अब हिमतालहरू फुट्न सक्ने र त्यसभन्दा तल्लो तटीय क्षेत्रमा बाढी आउन सक्ने, अनि तल्लो तटीय क्षेत्रमा चाहिँ मानवीय र भौतिक क्षति हुन सक्ने, भूकम्पीय जोखिम त छँदै छ, बहुप्रकोपीय जोखिम पनि छ, बाढी पहिरो जोखिम पनि छ, यी सबै खालको कुराहरूको बारेमा हामीले जोखिम न्यूनीकरण र व्यवस्थापनको क्षेत्रमा काम गर्दै आएका हौ। तर अहिले जुन प्रकारले चाहिँ हामीले यो मानवीय संकट आउने गरिकन जुन प्रकारको जुन स्केलको विपद देखिरहेका छौँ, एउटा नदीमा समुद्रै पस्या जस्तो गरिकन जुन हिमालय सुनामी अहिले आयो, यसको चाहिँ यो कल्पनाभन्दा बाहिरकै कुरा थियो। मैले आफ्नो जीवनमा कहिले पनि यति ठूलो बाढी चाहिँ मैले देखेको थिएन।
1: जस्तो अब यसको प्री एजप्सन, यो कुन ढंगले चाहिँ त्यहाँ गेड्रान थुप्रिएर वा चाहिँ हिम चट्टानहरू खसेर वा हिम पहिरो खसेर वा चाहिँ यसको चाहिँ वास्तविकता, यो कसरी चाहिँ यति ठूलो यो महाबाढी जो जुन खोलाको आफ्नो क्षेत्रभन्दा भाग भन्दा पनि 8-9 मिटर माथिसम्मको यो फोर्समा त्यो पनि एकदम तीव्र गतिमा यो कसरी आयो भन्ने खालको केही भन्न सकिन्छ आज?
2: म केही भन्न सक्छु, तर अब एकदमै तथ्यमै चाहिँ पुग्न सक्छु कि सक्दिनँ। तर अहिले मैले चाहिँ अहिलेसम्म गरेको अध्ययन अनुसन्धानको आधारमा, अध्ययन अनुसन्धान प्रतिवेदनहरू अध्ययन गरेको आधारमा, मेरा प्रोफेसरहरूले भन्नुभएको चाहिँ कुराहरूका आधारमा अहिले केही भन्न सकिन्छ। किनभने यो देशमा 3,624 हिमताल अहिलेसम्म चाहिँ पहिचान भएका छन्, र त्यसमध्ये 47 हिमतालहरू कोही भारतमा, के अरे, कोही चीनमा र कोही नेपालमा, केही भारतमा, भारतको चाहिँ क्षेत्रमा यो हिमालय रेन्ज 800 किलोमिटरको हिमालय रेन्जमा हाम्रो पट्टि पर्ने यी सबै कुराहरू चाहिँ यहाँभन्दा अगाडि चाहिँ इसिमुड, युएनडिपी जस्ता संस्थाहरूले चाहिँ आजभन्दा 8-10 वर्ष अगाडिदेखि नै त्यसको बारेमा अध्ययन गरेर त्यो प्रतिवेदन सार्वजनिक गरेर सरकारलाई पनि ध्यान आकर्षण गराइरहेको कुरा हो। अघिल्लो वर्ष पनि भोटेको सीमा बाढी आएकै हो, थामेको कुरा यहाँले सुन्नुभएकै छ। मेलम्चीको बाढी हामीले भोगेकै हौ, त्योभन्दा अगाडि सेतीको बाढी हामीले भोगेकै हौ। यस्ता खालका अहिलेसम्म 25 बाढी चाहिँ हिमताल फुटेर आइसकेका छन्। अब यो पटक चाहिँ के भयो भन्ने खालको कुराको बारेमा चाहिँ विभिन्न अध्ययन अनुसन्धान अहिलेसम्मको प्रारम्भिक जानकारी अनुसार चाहिँ एउटा ठुलो हिम चट्टान को पहिरो, हिम पहिरो खस्यो। कहाँ खस्यो त भनेर भन्दाखेरि ठुलो चाहिँ त्यो हिमतालमै खस्यो, अनि त्यो 81 चाहिँ विस्फोट भएको जस्तो गरिकन त्यसमा जमेको पानी 81 बाहिर निस्किँदाखेरिको स्थितिमा यो 150 मिटरसम्मको उचाइको छाल तयार भएर भोटेकोसीसम्म चाहिँ आइपुग्दाखेरि जम्मा 9 मिनटको मात्रै समय लाग्यो। त्यो प्रति घन्टा 50 किलोमिटरको वेगमा त्यो गेग्राम चट्टान टुक्रा टुक्रीहरू चाहिँ मतलब ढुङ्गाका टुक्राहरू यी पहाडको चाहिँ चट्टान का टुक्राहरू यी सबै चाहिँ एकैचोटि एउटा ठुलो बलका साथ माथि 5,000 मिटरबाट तल 2000 झर्दाखेरिको स्थितिमा जुन प्रकारको त्यसले शक्ति प्रधान के अरे निकाल्यो त्यही शक्तिका साथ त्यसले केही बाँकी राखेन र तल्लो तटीय क्षेत्र हाम्रो चाहिँ सम्पूर्ण रूपले सर्वनाश भयो. यो खालको स्थिति चाहिँ हामीले देख्यौँ बिहोर्यौं. यो भोलि पनि हुन सक्छ र हिजो पनि भएका थिए र यस्तै स्केलको त भएको थिएन. अहिले ठुलो स्केलको भयो र भोलिका दिनमा पनि हामीले यो चाहिँ सहन भोग्नुपर्ने हुन्छ र यसको लागि चाहिँ सरकार यो नागरिक समाज अब यसका अध्येताहरू यस क्षेत्रमा काम गरिरहेका अभियन्ताहरू सञ्चारकर्मीहरू मतलब एउटा होल अफ दि गभर्मेन्ट र होल अफ दि सोसाइटीको एप्रोचबाट हामीहरू सबै तयार भएर पूर्व तयारीमा जुट्नै पर्दछ.
1: एउटा कुरा, नेपालमा हजारौं हिमताल हिमनदीहरू छन्, हामीले कुन कुन हिमताल र हिमनदी अहिले उच्च जोखिममा छन् भनेर वास्तविक समयमा निगरानी गरिरहेका हुन्छौँ कि हुँदैनौँ एउटा निकै ठूलो खर प्रश्न छ. किनभने यसभन्दा अगाडि रसुवामा बाढी नै गएको थियो होइन, त्यतिखेर चीनसँगको हाम्रो सूचना आदान प्रदानको होइन माध्यम चाहिँ किन यति धेरै सफल हुन सकेन, बलियो हुन सकेन. पूर्व सूचना प्रणाली हुँदाहुँदै टिमुरे भोटेकोशी नदी किनारका बस्तीहरूका मानिस समयमै सुरक्षित स्थानमा जान नसक्ने एउटा परिस्थिति सिर्जना भयो. यसले निकै ठूलो त्रास दिने निम्ति आएको छ गंगालाल सर. तपाईँलाई हामी विपत्त आउँदाखेरि एकपटक आत्तिन्छौँ, निकै ठूलो बहस छलफलहरू हुन्छन् तर त्यसपछि बिर्सनै जाने एउटा प्रवृत्ति छ. हाम्रा हिमतालहरू जति सुन्दर छन् तिनीहरू हिमबम बनेर बसिरहेका छन् भन्ने कुरा चाहिँ किन बुझिँदैन?
2: हामी त्यो राम्रोसँग बुझाउन नसकेका हौ. हाम्रो चाहिँ यो चाहिँ विद्यालय विश्वविद्यालयहरूको शिक्षामा समावेश गरेर यसलाई अध्ययन अध्यापनमा हामीले केही रूपमा त यसलाई चाहिँ प्रयोगमा ल्याएका छौँ तर चाहिँ आम शिक्षाको रूपमा जनशिक्षाको रूपमा पनि यो लैजान जरुरी रहेछ भन्ने खालको चाहिँ हरेक घटनाक्रमहरूले चाहिँ हामीलाई पाठ सिकाएकै हो. अब यस्ता हिमतालहरू सबै हिमतालहरू फुट्छन् र ती सबैले चाहिँ तल्लो तटीय क्षेत्रमा एक प्रकारको चाहिँ महाविनाश ल्याउँछ भन्ने कुरा मात्रै होइन. यदि हामीले व्यवस्थापन गर्यौँ भने त्यो सातवटा त्यो मैले अघि भनेको 3624 हिमतालमध्ये हामीले सातवटा हिमताल चाहिँ असाध्यै उच्च जोखिममा रहेको र त्यसमध्ये पनि इन्जा र छोर उल्पाको त व्यवस्थापन हामीले गरेका छौँ नि. त्यसको चाहिँ पानीका सतह घटाउनका लागि जुन इन्जिनियरिङ हामीले जुन टेक्नोलोजी हामीले प्रयोग गरेर अहिले पानीको सतह घटाएका छौँ. स्वाभाविक रूपले त्यो तल्लो तटीय क्षेत्रको चाहिँ त्यो त्रास चाहिँ अहिले टरेको छ र यो सम्पूर्ण रूपले टर्ने भन्ने खालको कुरा त होइन तर टरेको छ. अब जहाँसम्म तपाईँले अघि चीनसँगको पनि हामीले समन्वय गर्न सकेनौँ कि भन्ने खालको कुरा छ, यो तपाईँले सही कुरा भनिराख्नु भएको छ. चीन र नेपाल सरकारको बिचमा एउटा सहमति भएको छ, समझदारी पत्रमा हस्ताक्षर भएको छ. राष्ट्रपति सी जिनपिङ आउनुहुँदाखेरि नै त्यो सही भएको कुरा हो भनेर बाहिर सार्वजनिक भएको कुरा पनि हो. त्यो भनेको दुई देशको बिचमा विपद जोखिम ल्याउने गरेर व्यवस्थापनको विषयलाई व्यवस्थित गर्नका लागि खास गरिकन अर्ली वार्निङ सिस्टमलाई चाहिँ दुई देशको नै विषय हो भन्ने हिसाबले चाहिँ यसलाई विकास गरौँ, हिमाली क्षेत्रमा यस ढङ्गले अगाडि बढौँ भनेर भन्ने खालको चाहिँ सहमति समझदारी भएको भनेर भन्ने खालको कुरा आयो. तर त्यसभन्दा पछाडिका दिनमा त्यसलाई कार्यान्वयनमा लैजानको निम्ति तदारकता देखाइएन. अब यहाँ भारतको पनि कन्सर्न, भारतको पनि चासो आयो भन्ने खालको कुरा पनि विभिन्न सञ्चार माध्यमहरूमा विभिन्न चाहिँ पत्र पत्रिकाहरूमा मैले पढेको हुँ. त्यो भारतले पनि यसमा कुनै चाहिँ के भन्दाखेरि शङ्का गर्नुपर्ने अथवा चाहिँ यसमा हुँदैन भन्नुपर्ने कुराहरू गरे जस्तो त मलाई लाग्दैन. यदि गरेको भए पनि त्यो उहाँहरूले बुझ्नु पर्दछ कि वास्तवमा हिमालमा सुनामी हिमाली सुनामी आउँदाखेरि त्यो नेपालका बस्तीहरू मात्रै सखाप हुँदैनन्, त्यो अन्तिममा त्यसले भारतका बस्तीहरू बिहार उत्तर प्रदेशका बस्तीहरूलाई पनि त्यसले चाहिँ समाप्त पार्छ भन्ने खालको कुरा भारतले पनि बुझ्नुपर्छ अनि यो बङ्गलादेशले पनि बुझ्नुपर्दछ. त्यस कारणले गर्दाखेरि चाहिँ यो यो चीन र नेपालको बीचको मात्रै कुरा होइन, यो चीन नेपाल भारत बङ्गलादेश सबै मिलेर के अरे चाहिँ यो क्रस बााउन्ड्री भनौँ न, यो ट्रान्स बााउन्ड्री क्रस बोर्डर यो एप्रोचबाट चाहिँ यो डिजास्टर म्यानेजमेन्टको विषय चाहिँ समाधान गर्नुपर्ने कुरा हो र म त हिजो आज यसलाई डिजास्टर म्यानेजमेन्ट डिप्लोमेसी अर्थात् विपद व्यवस्थापन कूटनीतिको रूपमा यसलाई चाहिँ बडो चलाखीपूर्वक चनाखोज भएर बडो बुद्धिमत्तापूर्वक लिन पर्दछ र भोलिका दिनमा चाहिँ यदि हामीले मानव पुण्यको काम गर्छौँ भने मानव रक्षाको काम गर्छौँ भनेर भने सबभन्दा पहिला यसको दायित्व र पहलकर्मी सरकारको हुनुपर्दछ र यसमा सहयोग
1: एउटा कुरा अब डाक्टर साहब जाँदा जाँदै एउटा कुरा जस्तो अहिले हामीले विपद आई लाग्यो बाजा बजाएर आउँदैन विपद एक्कासी आयो जुन कुरा तिब्बतले समेत राम्रोसँग थाहा पाउन सकेन उसका पनि धेरै हताहते भएका छन् संरचनाहरू ढलेका छन् बगेका छन् र अहिले जुन विपद पछिको यो उद्धार कार्य भइरहेको छ यो उद्धार कार्यलाई जस्तो हेर्दै गर्दाखेरि त्यहाँ चाहिँ देखिएका कतिपय दृश्यहरू सुरुङमा अहिलेसम्म फँसिरहेका व्यक्तिहरू चीन र भारतको समयमा सहयोग लिन नसकेका विषयहरू विपद कोषमा राहत कोषमा रकम जम्मा छ कतिपय भोगभोगै बसेका छौ भनेर हारगुहार गरिरहेको एउटा परिस्थितिमा चाहिँ यो प्रक्रिया अलिकति मिलेन कि वा सरकारले चाहिँ जुन ढंगले आफ्नो त्यो भनौँ न त्यहाँसम्म पुग्नुपर्ने हो त्यसको त्यो अलि त्यो व्यवहारमा हेर्दाखेरि चाहिँ कता कता तादम्यता मिलेन कि वा चाहिँ उद्धार राहतको काम चाहिँ राम्रै भइरहेको छ छोटोमा
2: उद्धार र राहतको यस्तो बेलामा चाहिँ यति बेलाको समय भनेको आज हामी छैटौं दिनमा छौँ स्वाभाविक रूपले यो बीचमा हामीले जुन परिदृश्य देखिरहेका छौँ सरकारको तर्फबाट भएका कामहरू ठिकै छन् राम्रै छन् भन्ने लाग्छ नागरिक समाजको तर्फबाट पनि भएका सहयोग सद्भावहरू सबै खालको कुराहरू ठिक छ भन्ने नै लाग्छ तनावमा फँसेका मान्छेहरू अहिलेसम्म निस्कन सकेनन् र तपाईँले अघि जुन कुरालाई संकेत गरिराख्नु भएको छ यो डे वानदेखि अर्थात् 10 गतेदेखि नै यो कूटनीतिक रूपमा हामीले चाहिँ राम्रोसँग गर्न नसकेको हो कि भन्ने खालको कुरा चाहिँ अहिले आएर दरकार रूपमा देखिएको छ किनभने ढिलो मात्रै आएर के अरे चिनिया र चाहिँ भारतीय टोलीहरूले जुन खालको कामहरू गरिरहेका छन् र त्यही कुरो चाहिँ त्यो पहिलो दिन अर्थात् 10 गतेकै दिनमा यो काम गर्नु पर्दथ्यो यो काम गर्नुभन्दा पनि सरकारको अहंकार घमण्ड अलिकति प्रदर्शन भएकै हो तर अहिले उहाँहरूले त्यसलाई करेक्सन गर्नुभएको छ ढिलै भए पनि करेक्सन गर्नुभएको छ तर यस्तो खालका कुराहरूमा खेलाच गर्ने कुराहरू होइन र हडबडाउने कुरा पनि होइन
1: र सब व्यवस्थापनको कुरालाई लिएर पनि आलोचना भइरहेको छ अब सबलाई खाडलमै हाल्नुपर्ने एउटा परिस्थिति हामीसँग सबलाई बेर्ने खालको प्लास्टिकको पनि अपोग अब राहत र उद्धारको सामग्रीको त कुरै छोडौं सुरुङमा बाटो उद्धार गर्ने हाम्रो जनशक्ति नै नभएको एउटा परिस्थिति यो किन पूर्व तयारीमा चाहिँ किन कमजोर हुन्छ देशले अहिले पनि
2: अब यस्तो ठुलो खालको चाहिँ एउटा विपदमा सब व्यवस्थापनको कुराहरू चाहिँ जहाँ पनि हुने यस्तै नै हो किनभने यो के अरे त्यो पूर्व तयारीले मात्रै चाहिँ कति कुराहरू पुग्छ र पुग्दैन भन्ने खालको गर्दै नगर्नु चाहिँ त्यो चाहिँ निकम्मापन हो र गरेर पनि नपुग्नु चाहिँ एउटा कुरा हो किनभने निकै नै ठुलो संख्यामा चाहिँ अहिले सबहरू चाहिँ यत्र यत्र छन् र त्यसको व्यवस्थापन चाहिँ यो अफगानिस्तानमा पनि यस्तै भएको थियो बङ्गलादेशमा भारतको उत्तराखण्डमा पनि यो खालको प्रयोग भएको हो र यो चाहिँ सामूहिक रूपमा चाहिँ मान्छेहरूलाई सबैलाई चाहिँ जानकारी गराएर डिएनए संकलन गरेर र चाहिँ मान्छेहरूको चित्त बुझाएर त्यसको फोटोहरू र उपयुक्त बेलामा उपयुक्त हिसाबले चाहिँ त्यो मान्छेको चाहिँ हुलिया बताउन सक्ने हिसाबले सरकारले त्यसको रेकर्ड राखेर सामूहिक रूपमा नै शव दाह गर्ने चलन पनि छ र त्यो अहिले चाहिँ जुन जङ्गलमा लगेर गाड्ने खालको त्यसलाई त्यतिकै लगेर फ्याल्ने खालको कुरा त बेठिक हुन्छ तर त्यसलाई चाहिँ व्यवस्थित तरिकाले त्यसको पनि एउटा सिस्टम हुन्छ हामीसँग चाहिँ सब यो डेड बडी म्यानेजमेन्ट गाइडलाइन नै छ त्यस कारणले गर्दाखेरि त्यो गाइडलाइन अनुसार नै सरकारले त्यसको निर्देशिका नै नियमावली नै छ त्यही अनुसारले गरिरहेको होला भन्ने मलाई मैले आशा गरेको छु तर अब चाहिँ अहिलेको बेलामा अब आलोचना गर्ने यसको अपवाद फैलाउने अब यस्तो मात्रै खालको कुरा चाहिँ गर्न उपयुक्त हुँदैन र त्यो गर्नै हुन्न भन्ने मलाई लाग्छ।
1: हस् डाक्टर साहब यहाँको महत्वपूर्ण समय र सुझावका लागि म यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। नमस्कार।
2: नमस्कार धन्यवाद।
1: विपद विज्ञ एवं नेकपाका नेता डाक्टर गंगालाल तुलाधर आदरणीय श्रोता नेपाली बसमा छोटो विश्राम छ। विश्रामपछि पुनः उपस्थित।
3: आया आज बिहानैदेखि पेट दुखेर हैरान भइसके। उपचार गर्न कहाँ जाने होला?
4: काका किन सुतेरै गनगनाइरहनु भएको छ नि?
3: पेट दुखेर उठ्नै सकिरहेको छैन भने आया।
4: ए लु जचाउन जानुपर्छ काका।
3: जान त जानु तर खोइ कहाँ पो जानु? राम्रो उपचार गर्ने यो चैनपुरमा कुनै हस्पिटल छैन होला?
5: ल छ नि काका, 0.63 लाइनमा प्रभावकारी उपचार हुने प्रभास मेडिकल हल, त्यहाँ गए त भइगयो नि।
6: पुरानो ग्यास्ट्रिक अल्सर हर्ष दिशाबाट रगत बग्ने छाला सम्बन्धी रोग चर्म रोग तिनी रोग टन्सिल बाथ हाड जोड्ने नसा नाक कान घाँटी दम पिनास तल्लो पेट दुखेको महिनावारी गडबडी भएको बाजुगनको सल्लाह सुझाव हात खुट्टा झमझमाउने पोल्ने अनुहारको चाया पोतो डन्डीफोर आदिको उपचार साथै ईसीजी एक्सरे भिडियो एक्सरे सेवा उपलब्ध छ। साथै यहाँ सबै प्रकारका औषधिहरू सुपथ मूल्यमा बिक्री गरिन्छ।
7: प्रत्येक बिहिबार शुक्रबार बिहान 7 बजेदेखि बेलुकी 7 बजेसम्म फिजिसियन एमबीबीएस डाक्टर रूपक रौनियाद्वारा ओपीडी सेवा भिडियो एक्सरे गर्भवती जाँच तथा प्याथोलोजी सेवा
6: 24 घण्टा फार्मेसी सेवा तथा इमर्जेन्सी सेवा उपलब्ध छ। साथै 24 घण्टा एमबीबीएस सेवा पनि उपलब्ध छ।
7: विभिन्न देश तथा विदेश जानको लागि मेडिकल पनि गरिन्छ।
5: मेडिकल हल चैनपुर 7 0.13 लाइन सम्पर्क नम्बर 0295 70 292 फोन नम्बर 98 4 23 45 19।
8: होइन छिटो निस्कन भनेको ढिला भइसक्यो।
9: जान्न म त हजुर मात्रै जानुहोस्, साथीहरू चाहिँ डिजाइनदार गहना लगाएर आउँछन्, म भने चाहिँ यस्तो गहना लगाएर के जानु।
8: हे तेरी, तिमीले भन न त, तिमीले भने जस्ता डिजाइनदार गहना कहाँ पाइन्छ।
9: पहिले किनिदिन्छु भन्नु न, अनि मात्र भन्छु।
8: भन न त भन, किनिदिन्छु क्या किनिदिन्छु।
9: मलाई त मनोकामना सुनसादी पसलकै गहना चाहिन्छ नि फेरि।
8: अस्ति भन्नुपर्छ नि, ल हिँड मनोकामना सुनसादी पसल।
10: हजुर, आधुनिक तथा पुराना डिजाइनका गरगहना ग्यारेन्टीका साथ तयार पार्नु परेमा, तयारी गरगहना उचित दर भावमा खरिद बिक्री गर्नु परेमा, राशि अनुसारका पत्थर चाहिएमा र सुनचाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा मनोकामना सुनचाँदी पसललाई सम्झनुहोस्।
11: साथै 2 नम्बरी सुनलाई रिफाइन गरी 1 नम्बरी बनाउनु परेमा तथा 12 राशिका पत्थरहरू चाहिएमा सदैव हामीलाई सम्झनुहोस्।
7: मनोकामना सुनचाँदी पसल, चैनपुर 6 चोक, प्रोप्राइटर पदम रसाइली, ममता रसाइली, मोबाइल 98 63 13 67 94 98 15 38 77 75।
12: लै लै मायालाई काटीमा कुटी खसीको मासु सती सालको चानो भन्थे, लुगा धुने साबुन सफा गर्ने पानी मन धुने हजुर वचन लौ लौ लल बारी खर्कैको नारन्जो बारी।
13: नमस्कार, म लोक गायक कमलिकान्त भेटवाल, तपाईँ अहिले सुन्दै हुनुहुन्छ।

0: हाम्रो बीचमा नेपाली कंग्रेसका निर्वाचन समिति सदस्य सचिव एवं अधिवक्ता कानूनका जानकार राजु कटुवाल हुनुहुन्छ। कटुवालजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ।
1: हजुर, नमस्ते, धन्यवाद।
0: होइन, देशमा निकै ठूलो विपत्ति आएको छ, महामारी आएको छ, कंग्रेसभित्र पनि यसो हेर्दा अलिकति विपत्ति नै छ, होइन? अब कंग्रेसको यो पछिल्लो परिस्थितिलाई हेर्ने हो भने यो अधिवेशनको जुन कुरा आएको छ, संस्थापन इतर पक्षले पनि जुन ढंगले चाहिँ तपाईँहरूलाई चाहिँ प्रेसर दिइरहेको छ, संस्थापन पक्षलाई प्रेसर गरिरहेको छ, यो बाढ़ीका कारण अधिवेशन समयमा हुने नहुने, यो सर्ने नसर्ने, यो प्रक्रिया चाहिँ के हुन सक्छ?
1: अब सर्वप्रथम त यो त्रिशुली नदीमा जुन बाढ़ी आयो, यो बाढ़ीको कारण जुन जनधनको क्षति, मानवीय क्षति भएको छ, त्यसको लागि म दुःख व्यक्त गर्न चाहन्छु। अब जहाँसम्म नेपाली काँग्रेसको 15 महाधिवेशनको कुरो छ, त्यस सन्दर्भमा हेर्दाखेरिको अवस्थामा अब नेपाली काँग्रेसको विधानको धारा 43 नै के भनौँ भन्दाखेरिको अवस्थामा सम्पूर्ण पदाधिकारी लगायत कार्य समिति र स्थानीय निकाय सबैको चाहिँ पदावधि 4 वर्षको हुनेछ र विशेष परिस्थिति उत्पन्न भएमा चाहिँ 1 वर्ष थपेर 5 वर्षको हुने चाहिँ विधानको व्यवस्था रहेको छ। त्यो व्यवस्था अनुसार चाहिँ हजुरको 4 वर्षको डेडलाइन सकेर विशेष असहज परिस्थिति भनेर 1 वर्षको पनि हाम्रो कार्यकाल चाहिँ यो मङ्सिरमा चाहिँ पूरा हुने अवस्था रहेको छ। त्यो भएको हुनाले हामीलाई एकातर्फ विधानको व्यवस्था र राजनीतिक दल सम्बन्धी ऐन र संवैधानिक व्यवस्था अनुसार चाहिँ बाध्यात्मक परिस्थिति छ मङ्सिरभित्र, जसरी पनि चाहिँ महाधिवेशन सम्पन्न गर्नुपर्ने। अर्कोतर्फ यसरी चाहिँ जुन अहिले यो बाढी प्रभावित जुन विभिन्न जिल्लाहरू छन्, त्यहाँनिर चाहिँ विभिन्न जनजनको क्षति भएको छ, त्यहाँनिर चाहिँ अहिले तत्कालले चाहिँ महाधिवेशन गर्नलाई चाहिँ केही कठिनाई उत्पन्न भएको कुरा पनि छ। अब यो सबै कुरालाई चाहिँ मूल्याङ्कन गरेर के कसरी अगाडि बढ्न सकिन्छ भन्ने विषयमा हामी चाहिँ छलफल गरिरहेका छौँ। र
0: अब एउटा कुरा के देखिएको छ नि भने सर्वोच्च अदालतले महाधिवेशन रोक्न तत्कालीन सभापति शेरबहादुर देउवा पक्षको मागलाई अस्वीकार गरेसँगै दुवै पक्ष समानान्तर महाधिवेशनको तयारीमा जुटेका छन्, होइन? अब यो शशांक पक्षले पनि समानान्तर अधिवेशन घोषणा गरेकोलाई चाहिँ अब निर्वाचन समितिले कसरी हेर्दैछ?
1: अब यस सन्दर्भमा हेर्दाखेरि त हाम्रो संवैधानिक र कानूनी व्यवस्थाहरू भ्रष्ट छन् हजुरको। निर्वाचन आयोगले तत्कालीन समयमा चाहिँ जुन 82/10/2 गते चाहिँ गगन कुमार थापाको जुन विशेष महाधिवेशन पक्षबाट चाहिँ निर्वाचित भएको चाहिँ कार्य समिति छ, केन्द्रीय कार्य समिति, त्यसलाई मान्यता दिएको अवस्था थियो र त्यही कुरोलाई चाहिँ सम्मानित सर्वोच्च आयोगको चाहिँ डिभिजन बेन्चको चाहिँ 83/4 गतेको फैसलाले पनि त्यसैलाई चाहिँ सबर गरेको अवस्था छ। अब यो अवस्थामा हेर्दाखेरि जहाँसम्म उहाँहरूले चाहिँ अहिले जुन निस्सा प्राप्त गरेको भनिएको अवस्था छ, त्यो निस्सा प्राप्त गर्दैमा चाहिँ मुद्दा निरूपण भइसकेको मुद्दाको चाहिँ विषयवस्तुमा चाहिँ असर गर्न सक्दैन भन्ने हाम्रो म भनाइ हो। कारण के हो भन्दाखेरिको अवस्थामा यो निर्वाचन आयोगको 10/2 को निर्णय यो निस्साको कारणले गर्दाखेरि बदर भएको अवस्था होइन। अहिलेको अवस्था भनेको त कहाँ हो भन्दाखेरिको अवस्थामा 4/7 गते चाहिँ समय सरकारबाट जुन फैसला भयो, त्यो फैसला भएको अवस्थामा मात्रै पुर्याएको अवस्था हो। त्यस कारणले गर्दाखेरि चाहिँ विशेष महाधिवेशनबाट चाहिँ निर्वाचित भएको गगन कुमार थापा र सभापति रहनुभएको जुन चाहिँ केन्द्रीय कार्य समिति छ, त्यो केन्द्रीय कार्य समिति नै अहिले आजका दिनसम्म एक्टिभ रहेको अवस्था छ। त्यही कारणले गर्दाखेरिको अवस्थामा उहाँहरू आफै स्वयं के भनेर जानुभयो भन्दाखेरि पछिल्लो समय कि यो चाहिँ भदौको 24 गतेदेखि जुन कार्यतालिका निकालेर चाहिँ महाधिवेशन चाहिँ गर्ने भनेर चाहिँ जुन सूचना प्रकाशित गरेको छ निर्वाचन आयोगबाट, त्यसलाई चाहिँ रोकिपाउँ भनेर उहाँहरू त जानुभएको अवस्था हो। जाँदाखेरिको अवस्थामा सम्मानित सरकारको चाहिँ पूर्ण इजलासबाट चाहिँ के आदेश भयो भन्दाखेरिको अवस्थामा कि अब चाहिँ यो अवस्थामा जुन चाहिँ उहाँले निवेदन लिएर आउनुभयो, निवेदन लिएर आउँदाखेरिको अवस्थामा त्यो फैसला चाहिँ 4/7 गतेको फैसला या 10/2 को फैसलालाई पनि विवेचना गरेर चाहिँ यो रोक्नुपर्ने अवस्था देखिँदैन भनेर चाहिँ प्रष्ट भनिसकेपछिको अवस्थामा यसमा कसैले पनि दुविधा हुनुपर्ने अवस्था छैन र यो महाधिवेशन चाहिँ तोकिएको समयमै हुन्छ भन्ने कुरो चाहिँ समय सर्वदातको पूर्णले पनि भुलिसकेको अवस्था छ। जहाँसम्म अब यो अहिले आएको जुन
0: कसरी सम्भव छ भनेको कङ्ग्रेस एक ठाउँमा उभिनलाई हिसाबले
1: र उहाँहरूले हिजो हामी छलफलमा पनि थियौँ, हामी निर्वाचन समिति पनि छलफलमा थियौँ र हामीले के भनेको छौँ भन्दाखेरि भदौ 24 गतेदेखि गर्ने चाहिँ अधिवेशनको लागि हाम्रो तर्फबाट निर्वाचन समितिको तर्फबाट सम्पूर्ण तयारी पुरा भइसकेको अवस्था छ र हामीलाई यहाँहरूले 20 गतेसम्म चाहिँ क्रियाशील सदस्यताको नावली दिन सक्नुभयो भने 24 गतेदेखि चाहिँ हामी गर्नलाई चाहिँ तयारी अवस्थामा छौँ, कुनै बाधा अवरोध हुँदैन भनेको हुनाले चाहिँ उहाँहरूले यो 19 गतेसम्म यो बिचमा पनि कोही साथीहरू छुट्नु भएको छ अथवा कोही साथीहरू चाहिँ महाधिवेशनमा सहभागी हुन चाहनुहुन्छ भने सबैलाई चाहिँ एकताबद्ध रूपमा अगाडि लगाउन सकिन्छ भन्ने उद्देश्यका साथ त्यो थपिएको हो र हामी 24 गतेको लागि पूर्ण रूपमा तयारी छौँ। अब जहाँसम्म हजुरले चाहिँ अब अर्को पक्षले पनि चाहिँ जुन किसिमको चाहिँ समानान्तर रूपमा चाहिँ कार्यतालिका निकालेर अगाडि लग्ने भन्ने जुन कुरो गर्नुभयो त्यो सन्दर्भमा म के निवेदन गर्न चाहन्छु भन्दाखेरिको अवस्थामा यसरी कानुन विपरीत कसैलाई पनि समानान्तर गतिविधि गर्ने अधिकार न संविधानले दिन्छ न राजनीतिक सम्बन्धी ऐनले दिन्छ र न नेपाली काङ्ग्रेसको विधानले दिन्छ। किन भन्दाखेरिको अवस्थामा निर्वाचन आयोग स्वयंले यस विषयमा निर्णय गरिसकेको छ, सर्वोच्च अदालतको डिभिजन बेन्चबाट पनि विचार यसमा चाहिँ निर्णय भएको छ, त्यसमाथि पनि उहाँहरू स्वयंले चाहिँ महाधिवेशन रोकिपाऊ भन्ने निवेदन दिइसकेपछिको अवस्थामा त्यो चाहिँ अन्तरिम आदेश जारी नहुने भनिसकेपछिको अवस्थामा उहाँहरूलाई त्यो हकै छैन। यदि कसैले चाहिँ यसरी चाहिँ अदालतबाट भएको आदेशको अवज्ञा गर्दछ भने त्यस किसिमको अवज्ञाको सन्दर्भमा चाहिँ अदालतको अवेलना अदालतको आदेशको अवेलना चाहिँ दायर गर्न सक्ने अवस्था पनि रहन्छ र यो विषयवस्तु भनेको चाहिँ अदालतको अवेलनाको पनि विषयवस्तु हुन सक्छ भन्ने चाहिँ मलाई लाग्दछ।
0: अब जस्तो अहिले जुन विवाद छ यो अझै मत्थर हुने परिस्थिति देखिएको छैन, अधिवेशन भयो भने झडपहरू पनि हुन सक्लान् वा चाहिँ केही त्यस्ता समस्याहरू पनि निम्तिन सक्लान् वा कंग्रेसलाई एउटा बिन्दुमा बाँध्ने, अब एउटा पूर्ण इजलासमा एउटा मुद्दा पनि छ, आधिकारिकताको मुद्दा पनि छ, अस्तिको अब अन्तरिम आदेश दिन अस्वीकार गरे पनि त्यो मूल मुद्दा जो छ त्यसले चाहिँ के असर गर्छ यो कंग्रेसको अधिवेशनलाई महाधिवेशनलाई?
1: त्यो मूल मुद्दाले काङ्ग्रेसको महाधिवेशनलाई चाहिँ कुनै पनि असर गर्दैन। यहाँ हजुरहरूले बुझ्नुपर्ने कुरो के छ भन्दाखेरिको अवस्थामा जस्तै उदाहरणको लागि कुनै कुनै केसहरू कस्ता हुन्छन् भन्दाखेरि परमादेश प्रकृतिका हुन्छन्। उदाहरणको लागि जस्तै एकछिनलाई मानौँ, मेरो चाहिँ घरबार चाहिँ कसैले चाहिँ तोड्न आँट्यो, कुनै राज्यका कुनै निकायले चाहिँ तोडफोड गर्न आँट्यो अथवा चाहिँ भत्काउन आँट्यो भने हामी चाहिँ प्रारम्भिक उपचारको लागि रिट लिएर जान्छौँ, अन्तरिम आदेश माग गर्न सक्छौँ। तर माग गर्दाखेरि अन्तरिम आदेश जारी भएन भने मेरो मुद्दा चाहिँ विचाराधीन रहेको छ, त्यस कारणले मेरो चाहिँ घरको तोडफोड गर्नु हुँदैन भनेर भन्न सक्छौँ र हामीले सकिँदैन नि। त्यस कारणले गर्दा कुरो बुझ्नुपर्ने कुरो के छ भन्दाखेरिको अवस्थामा अहिले अदालतले भनिसक्यो तिमीले तोकिएको समयमा महाधिवेशन गर्न सक्छौ है, तिमी गर। अब जहाँसम्म राजनैतिक कुरो छ, राजनैतिक हिसाबमा चाहिँ अलिकति सहमति सहकारी एकता होस् भनेरै चाहिँ यो चार दिनको म्याद थपिएको अवस्था हो नि त। उहाँहरू छुट्नु भएको छ भने पनि उहाँहरूलाई समेट्नको लागि नै यो चार दिनको समय दिएको र यो चार दिनको समय पर्याप्त छ र यो भित्र चाहिँ उहाँहरू पनि आउनु पर्यो, छलफलमा आउनु पर्यो, आफ्नो अध्यावधिक गर्नु पर्यो र महाधिवेशनमा चाहिँ सहभागी हुनुपर्छ भन्ने चाहिँ मलाई लाग्दछ।
0: र जाँदा जाँदै अब यो विवादको मुख्य जड़ अब नेपाली कंग्रेस पटक पटक अदालतमै धाइरहेको छ, एउटा निकै ठूलो पुरानो गौरवशाली पार्टी, लोकतान्त्रिक पार्टी होइन, आन्तरिक विवादलाई अदालतमै गएर मिलाउन खोज्ने यो प्रवृत्ति, यो टेन्डेन्सीले त नेपालका दलहरूको लोकतन्त्र र दलहरूको अभिगतलाई कहाँ पुर्याउँछ? हस् राजु कोठवालजी, यहाँको महत्वपूर्ण समय र संवादका लागि म यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। नमस्कार। उहाँ हुनुहुन्थ्यो राजु कोठवाल, नेपाली कंग्रेस निर्वाचन समिति सदस्य सचिव एवं कानूनका जानकार अधिवक्ता। आदरणीय श्रोता, यो सँगै नेपाली भर्सको समय सकिएको छ, फेम बम बिदा चाहन्छु। नमस्कार।

0: रेडियो अरुण अरुण 97.6 MHz हरपल हर तपाईं सँगै
1: रेडियो अरुण टाइम चेक
2: इट्स 9 AM
3: अहिले बिहानको 9 बज्यो
1: राष्ट्रको शान किसान
3: अ कम्प्लिट पाइपिङ सोल्युसन नाको सुरुङमा फँसेकाहरूको उद्धारको प्रयास भइरहेको छ। प्रधानमन्त्री कार्यालयले दिएको जानकारी अनुसार त्रिशुली 3A जलविद्युत आयोजनाको सुरुङमा फँसेकाहरूको नेपाली सेनाको नेतृत्वमा रातभर पनि उद्धारको कोशिश भइरहेको छ। तीनवटा स्काभेटरले निरन्तर काम गर्दा टनेलको मुख्य भाग सम्म पुग्न अझै केही समय लाग्ने अनुमान गरिएकाले उद्धार टोलीले रातभर उद्धारको कोशिशलाई निरन्तरता दिएको प्रधानमन्त्री कार्यालयले जनाएको छ। उद्धार टोलीले सुरुङ मार्गभित्रको अवस्था प्रत्यक्ष निरीक्षण गर्दै फँसेका व्यक्तिहरूसम्म पुग्ने प्रयास गरिरहेको छ। यसैगरी त्रिशुली 3B आयोजना स्थलमा पनि नेपाली सेना सहितको प्राविधिक टोली परिचालन गरिएको छ। लाङटाङ र चिरिमे जलविद्युतको सुरुङमा पनि खोजी भइरहेको छ र स्वागढी जलविद्युत आयोजनाबाट हराइरहेका 93 जनाको खोजी भइरहेको सरकारले जनाएको छ। कुन आयोजनाको सुरुङमा कति फँसेका छन् भन्ने यकिन तथ्याङ्क भने आइसकेको छैन। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार विभिन्न जलविद्युत आयोजनाबाट 933 जना सम्पर्कविहीन छन्। त्यसमध्ये 500 भन्दा धेरै सुरुङमा फँसेको अनुमान छ। बाढ़ी प्रभावितका लागि सरकारले संचालन गरेको प्रधानमन्त्री दैवी प्रकोप कोषमा अहिलेसम्म 5,24,69,44,000 रूपियाँ संकलन भएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका अनुसार प्रधानमन्त्री दैवी प्रकोप कोष र प्रधानमन्त्री कोष मार्फत पीड़ितका लागि आर्थिक सहयोग जुट्ने क्रम बढ़ेको छ। कार्यालयले उद्धार अनुरोध पोर्टल संचालन गरी यी कोषमा अहिलेसम्म स्वदेश तथा विदेशबाट प्राप्त रकमको विवरण सार्वजनिक गरेको छ। प्रधानमन्त्री राहत कोषमा हिजोसम्म 9 वाणिज्य बैंकका खातामा यो रकम संकलन भएको हो। हिमालयन र लक्ष्मी बैंकमा थप 21,43,232 अमेरिकी डलर जम्मा भएको छ। विपदको यस विषम परिस्थितिमा प्राप्त हुने सहयोगको पारदर्शी उपयोग सही व्यवस्थापन र सम्भावित वित्तीय ठगीबाट बस्नका लागि सरकारले सार्वजनिक गरेको आधिकारिक QR कोड र खाताको नाम प्रधानमन्त्री दैवी प्रकोप कोष र प्रधानमन्त्री कोषमा आर्थिक सहयोग गर्न अनुरोध गरिएको छ। खाताको विस्तृत विवरण प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयको आधिकारिक वेबसाइटमा उपलब्ध गराइएको कार्यालयले जनाएको छ। बाढ़ी पीड़ितले राहत नपाएको गुनासो गरे पनि सरकारले भने राहत वितरण भइरहेको दावी गरेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बाढ़ी प्रभावितका लागि रसुवा र नुवाकोटका विभिन्न 26 ठाउँमा आश्रय स्थल तथा राहत वितरण केन्द्र संचालनमा ल्याइएको छ। हिजो मात्रै प्रभावित 2 जिल्लामा 3,454 जनालाई आश्रय तथा राहत वितरण गरिएको छ। काठमाडौँ जोड्ने मुख्य सड़क नागढुंगा मुगलिन खण्डको कृष्ण भीरमा सड़क अवरूद्ध भए पनि काठमाडौँ उपत्यकामा अत्यावश्यक सामग्रीको आपूर्ति अभाव नहुने सरकारी निकायले जनाएका छन्। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार बजारमा पर्याप्त मात्रामा खाद्यान्न मौजदात रहेकाले तत्काल अत्यावश्यक वस्तु अभाव हुने छैन। काठमाडौँ उपत्यकामा वैकल्पिक सड़कबाट खाद्य वस्तु आपूर्ति गरिने व्यवस्था भइसकेको मन्त्रालयको भनाइ छ। नेपाल आयल निगमले पेट्रोल पदार्थ र खाना पकाउने एलपी ग्यासको आपूर्ति वैकल्पिक मार्गबाट निरन्तर गरिने जनाएको छ। निगमका अनुसार अमलेगंज डिपोमा पाइपलाइन मार्फत पर्याप्त इन्धन आइरहेकाले त्यहाँबाट काठमाडौँमा पेट्रोल डिजेल लगायतका पेट्रोलियम पदार्थ ल्याउन सकिनेछ। यसै गरी खाना पकाउने एलपी ग्यासको आपूर्तिका लागि पनि वैकल्पिक व्यवस्था गरिएको छ। माल सामानका लागि विभिन्न वैकल्पिक मार्ग प्रयोगमा ल्याइएको छ। ठूलो गाड़ीलाई 9 बिसे पालुङ भैंसे तथा साना गाड़ी तथा माइक्रो बसका लागि फर्पिङतर्फको वैकल्पिक सड़क प्रयोग गर्न सकिने व्यवस्था गरिएको छ। पश्चिम नेपालबाट काठमाडौँ आउने गाड़ीका लागि गोर्खा सदरमुकाम हुँदै बुङकोट नामजुङ घैरूङ दुर्बुङ सिउने सिउरेनी टार हुँदै बेनीघाट जोडिने वैकल्पिक मार्ग बारे पनि काम भइरहेको छ। अर्को विकल्प गोर्खा नामजुङ बुङकोट घाट हुँदै बेनीघाट निस्कने मार्ग हो। यो मार्ग विशेष गरी पोखरा गोर्खा र पश्चिम तर्फबाट काठमाडौँ ओहोरदोहोर गर्ने गाड़ीका लागि उपयोगी हुने देखिएको छ। त्रिशुली नदीमा गएको बाढ़ीले सड़कको तल्लो भाग कटान गरेपछि हिजो कृष्णभीरमा करिब 20 मिटर लम्बाईको सड़कको आधा भन्दा बढ़ी भाग भाँसे।

0: पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनको सूचना।
1: विगत तीन दशक भन्दा बढी समयदेखि गुणस्तरीय प्राविधिक शिक्षा सञ्चालनमा गर्विलो इतिहास बोकेको नेपाल भेटेरिनरी काउन्सिलबाट समेत भर्ना स्वीकृत प्राप्त नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनमा शैक्षिक वर्ष 2083 लागि स्नातक तह भेटेरिनरी तर्फ 5 वर्षे बीबीएससी एनएएच भेटेरिनरी डाक्टर र कृषि तर्फ बीएससी एडी शैक्षिक कार्यक्रममा नयाँ भर्ना आवेदन फारम अनलाइन मार्फत भराइरहेको हुँदा इच्छुक विद्यार्थीहरूबाट entrance.puexam.edu.np वा www.npi.edu.np लगन गरी फारम भर्न वा सिधै कलेजमा सम्पर्क राखी फारम भर्न सूचित गरिन्छ।
0: फारम भर्ने अन्तिम मिति 2083 भाद्र 27 गते सम्म, प्रवेश परीक्षा 2083 भाद्र 31 गते।
1: बीएससी एजी तर्फ पहिलो 30 जना विद्यार्थीहरूका लागि विशेष छुटमा भर्ना लिइरहेको जानकारी गराइन्छ।
0: थप जानकारीका लागि नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवन,
1: फोन 056-421-2161, 596-617, मोबाइल 98-550-607-68, 98-511-62-594, 98-510-54-224। तपाईँको सपना हाम्रो जिम्मेवारी, भविष्यको यात्रा आजै एनपीआईबाट सुरु गरौं।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्सुरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: हरेक मान्छेको सपना जपना र चाहना पैसा।
2: पैसामा छ शक्ति, पैसामा छ सहारा।
1: धोती पटुका र इजारको गाँठो हुँदै गार्धनसम्म,
2: ब्याङ्कको चेक टोकन एटीएम हुँदै हातको मोबाइलसम्म,
1: यो प्रश्न कसरी कमाउने, कसरी जोगाउने र कसरी बढाउने,
2: मान्छेले पैसा चलाउने कि पैसाले मान्छे चलाउने,
1: पैसाको आवश्यकता महत्व र यथार्थ बताउने,
2: इतिहास गाथा र कथा गाँठका कुरा।
1: गाँठका कुरा
2: हरेक हप्ता आइतबार उज्यालो टिभी र काया कैरनमा गाँठका कुरा।
3: सिधा कुरा प्रष्ट विचारी हो। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। अब थप खबरहरू। देशका पहाड़ी तथा बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराईका एक दुई ठाउँमा आज ठूलो वर्षाको सम्भावना छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका

0: भएको थियो। समुद्रमा दुई ठूला छाल आएपछि डुंगा असन्तुलित भएर पल्टिएको खबरमा उल्लेख छ। दुर्घटनापछि हेलिकप्टर र उद्धार डुंगाहरू परिचालन गरिएको छ। अहिलेसम्म झण्डै 100 जना यात्रुलाई सुरक्षित रूपमा किनारमा ल्याइएको अधिकारीहरूले बताएका छन्। दुर्घटनापछि डुंगाका कप्तान सहित चालक दलका 7 सदस्यलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढ़ाइएको खबरमा उल्लेख छ। अब खेल खबर। इंग्लिश प्रीमियर लीगमा म्यान्चेस्टर युनाइटेडले इप्सविच टाउनमाथि 5-2 गोलको प्रभावशाली जीत निकालेको छ। घरेलु मैदानमा हिजो भएको खेलमा युनाइटेडले शुरूआतदेखि नै दबाव बनाए पनि इप्सविचले पहिले अग्रता लिएको थियो। खेलको 29 मिनटमा अब्दुल फताबुको उत्कृष्ट विंग प्लेबाट प्राप्त अवसरलाई लेफ डेभिसले हाफ भली मार्फत गोलमा परिणत गर्दै इप्सविचलाई अग्रता दिलाएका थिए। यससँगै युनाइटेडले 5-1 को अग्रता बनायो। खेलको अन्तिम समयमा इप्सविचले 1 गोल फर्काए पनि युनाइटेड 5-2 विजयी भयो। युनाइटेडको जीतमा कप्तान फर्नान्डेजले ह्याट्रिक पूरा गर्दै उत्कृष्ट प्रदर्शन गरे। हिजै भएका अन्य खेलमा चेल्सीले ब्राइटनलाई 4-3 गोलले हराएको छ। यसै गरी सन्डरल्याण्डले फुलह्यामलाई 1-0 पराजित गर्दा लिड्स युनाइटेड र ब्रेडफोर्डले 1-1 गोलको बराबरी खेल्दै अंक बाँडेका छन्। चार भन्चाङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। जलविद्युतको सुरुङमा फँसेकाहरूको उद्धारको प्रयास चल्दै सुरुङमा कति फँसेका छन् भन्ने यकिन तथ्याङ्क आउन बाँकी। प्रधानमन्त्री दैवी प्रकोप कोषमा अहिलेसम्म 5,24,00,00,000 रूपियाँ संकलन। रसुवार र नुवाकोटका 26 ठाउँमा राहत वितरण तथा आश्रय स्थल। पृथ्वी राजमार्ग अवरूद्ध भए पनि काठमाण्डुमा अत्यावश्यक सामग्री अभाव नहुने। वैकल्पिक बाटोबाट गाड़ी ओहोरदोहोर र ढुवानीको व्यवस्था। उत्तरी साइप्रसमा यात्रुवाहक डुंगा पल्टिँदा 8 जनाको ज्यान गयो। 1 दर्जन भन्दा बढ़ी मानिस बेपत्ता। र प्रिमियर लीगमा इप्सविच टाउनमाथि म्यान्चेस्टर युनाइटेडको शानदार जीत।
1: एनडीएल सर्वसुलभ आवास कर्जा।
2: अब बन्छ तपाईँको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
1: आधार दरमा मात्र 0.5% प्रिमियम थप।
2: विशेषताहरू, रु 2 करोड़ सम्मको कर्जा सुविधा।
1: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मर्मत सम्हार गर्न।
2: 25 वर्ष सम्मको लचिलो कर्जा अवधि।
1: न्यून सेवा शुल्क, न्यून ब्याज दर।
2: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
1: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 मा सम्पर्क गर्नुहोस्।
2: शर्तहरू लागू हुनेछन्।
3: समय समय अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।

0: नेपालको एकमात्र डीटीएच सेवा दिस हो
1: देश हो खुशीको कनेक्सन
2: साली नदीको सिर
3: मणि चूडको काख
2: स्वच्छ सुन्दर र स्निग्ध प्रकृति
3: शान्ति र आनन्दको अनुभूति
2: भीडभाडबाट टाढा
3: शहरबाट नजिकै
2: तपाईँको स्वागत र आतिथ्यका लागि सधैँ तत्पर
3: झुले अर्ग्यानिक फार्म रिजोर्ट
0: विस्तृत जानकारीका लागि फोन नम्बर 9861956 र 9841954181 वेबसाइट झुले.com.np
3: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको चार भन्ज्याङ भित्रका खबरमा तपाईलाई स्वागत छ। काठमाडौँ महानगरपालिकाले हिजोदेखि विपद व्यवस्थापन हेल्प डेस्क तथा विपद सूचना केन्द्र सञ्चालनमा ल्याएको छ। भोटेको सिबाडी

बाट प्रभावित व्यक्तिलाई सहयोग गर्न इच्छुक महानगरपालिकाभित्रका व्यक्ति कम्पनी संस्था तथा निजी क्षेत्रलाई आफूले चाहेको सहयोग सहजै प्रदान गर्न महानगरवासीमा परेको प्रभाव तथा क्षतिको विवरण संकलन गर्न केन्द्र स्थापना गरिएको कार्यवाहक मेयर सुनिता डंगोलले जानकारी दिनुभयो। जीवित देवी कुमारीलाई विशेष बाजागाजा सहित बसन्तपुरको कुमारी घर ल्याइएको छ। काठमाण्डुको ठमेलमा रहेको ऐतिहासिक विक्रमशील महाविहारमा हिजो आयोजित जात्रामा जीवित देवी कुमारीलाई सहभागी गराएर बेलुकी फिर्ता ल्याउने चलन अनुसार बसन्तपुर ल्याइएको हो। परम्परागत बाजागाजा सहित कुमारीलाई खट जात्रा गरी सवारी चलाइएको थियो। यही क्रममा कुमारीको दर्शन गर्नेको भीड़ लागेको थियो। कुमारीलाई तलेजु भवानीको प्रतीक र शक्तिको अवतार मानिएकाले कुमारी पूजाको ठूलो धार्मिक तथा सांस्कृतिक महत्व छ। नेवार समुदायले हरेक वर्ष मनाउने मतिया पर्व ललितपुरको पाटनमा भव्य का साथ मनाइएको छ। गाई जात्राको भोलिपल्ट पर्ने यो पर्वमा दिवंगत आफन्तको सम्झनामा सहभागीले हातमा दीप लिएर नगर परिक्रमा गरेका छन्। यो पर्वमा वर्ष दिनभित्र ज्यान गुमाएका पितृलाई अन्धकारबाट उज्यालोमा लैजान बौद्ध विहार तथा चैत्यमा दीप प्रज्वलन गर्ने परम्परा छ। बिहान 4 बजेदेखि बेलुका 7 बजेसम्म निरन्तर यात्रा हुने यो मतिया यात्रा यसपालि पाटनको टंगल टोलले आयोजना गरेको हो। पाटनको 12 टोलले पालै पालो यो यात्रा आयोजना गर्ने गरिन्छ। यो यात्रा पहिला पाटनमा मात्रै हुने भए पनि आजकल ललितपुरको सिद्धिपुर थेचो लगायतका ठाउँमा पनि छुट्टै मनाउन थालिएको छ। गाई जात्रा सप्ताहको दोस्रो दिन हिजो बौद्धको बौद्धनाथ महाचैत्य परिसरमा रोपाई जात्रा सम्पन्न भएको छ। सप्ताहव्यापी गाई जात्राको दोस्रो दिन अर्थात भाद्र कृष्ण द्वितीयका दिन हरेक वर्ष बौद्धनाथ क्षेत्रको महाचैत्य परिसरमा यो जात्रा मनाउने गरिन्छ। यस दिन लोग्ने मानिस एवं केटाकेटीले बौद्धनाथ क्षेत्रमा रोपाई गरेको अभिनय गर्दै जात्रा गर्ने गरेको बौद्धनाथ घ्याङगुठीले जनाएको छ। बिहान 9 बजेको राष्ट्रिय र 4 भन्चाङभित्रका खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। पृथ्वीराज मार्ग अवरूद्ध भए पनि काठमाण्डुमा अत्यावश्यक सामग्री अभाव नहुने वैकल्पिक बाटोबाट गाड़ी ओहोरदोहोर र धुवानीको व्यवस्था। काठमाण्डु महानगरद्वारा विपद व्यवस्थापन हेल्प डेस्क सञ्चालन आवश्यक सूचना समन्वय गर्ने र तत्काल सहयोग उपलब्ध गराउन सहजीकरणको काम हुने र ललितपुरको पाटनमा मतिया पर्व मनाइयो। बिहान 9 बजेको नेपाल खबर सकियो। बिहान 10 बजे नेपाल भाषामा र दिउँसो 12 बजे नेपाली भाषामा नेपाल खबर लिएर फेरि आउने नै छौ। उज्यालो रेडियो नेटवर्क काठमाण्डुमा 90 मेगाहर्ज र उज्यालो अनलाइन .com पढ्दै र सुन्दै गर्नुहोला।

0: रेडियो अरुण अरुण
1: 97.6 MHz हर पल तपाईं सँगै।
2: के तपाईँलाई आँखा सम्बन्धी कुनै समस्या छ?
3: यदि समस्यामा हुनुहुन्छ भने आँखा सम्बन्धी सम्पूर्ण समस्याहरूको लागि चैनपुर आँखा उपचार केन्द्र।
2: हाम्रा सेवाहरू आँखा जाँच गरिनुका साथै आँखा जाँच गरे अनुसारका चस्माहरू बनाइन्छ। चस्मा जाँच गरिनुका साथै आँखा सम्बन्धी सम्पूर्ण औषधिहरू पनि पाइन्छ।
3: चैनपुर आँखा उपचार केन्द्र सम्पर्कको लागि मोबाइल नम्बर 98174717118 र 98627212300। चैनपुर आँखा उपचार केन्द्र चैनपुर सङ्खुवा सभा।
4: भर्ना खुल्यो। सङ्खुवा सभा बहुमुखी क्याम्पस चैनपुरमा स्नातक तह प्रथम वर्षमा भर्ना खुल्यो। स्थानीय स्तरमै उच्च शिक्षाको सुनिश्चितता, सर्वसुलभ गुणस्तरीय सेवा हाम्रो प्रतिबद्धता भन्ने मूल नाराका साथ शैक्षिक सत्र 2083-84 लागि मिति 2083 साल श्रावण 15 गतेदेखि बीएड, बीबीएस र बीए प्रथम वर्षमा विशेष छुटका साथ नयाँ भर्ना खुल्ला भएको हुँदा योग्यता प्राप्त सम्पूर्ण विद्यार्थीहरूलाई आवश्यक प्रक्रिया पूरा गरी भर्ना हुन जानकारी गराइन्छ। सुरुमा भर्ना हुने बीएड तर्फ 20 जना, बीबीएस तर्फ 10 जना र बीए तर्फ 5 जनालाई भर्ना शुल्कमा 50% छुट दिइने हुँदा यथाशीघ्र भर्ना भई मौकाको फाइदा उठाउन समेत सूचित गरिन्छ। We have well-managed classroom, scholarship up to 100%, peaceful environment, free hostel for boys and girls, library, assembly hall and multimedia, educational tour and entertainment, football stadium, volleyball court, free computer, PSC, TSC preparation class, extracurricular activities and cultural dance. एक्स्ट्रा क्लासेस इन कम्प्लिकेटेड सब्जेक्ट। थप जानकारीको लागि सम्पर्क नम्बर 029570208, 98421-25969, 98420-52496, 98421-93686 र 98420-76778। सङ्खुवा सभा बहुमुखी क्याम्पस चैनपुर, चैनपुर नगरपालिका 6, सङ्खुवा सभा।
5: हातमा के पो बोकेर लाग्यो हो गुटुङटुङ?
6: के गर्नु अब, पेन्सन थाप्न हिँडेको भन्न मिलेन। अब विदेश जान राम्रो मेन पावर खोज्न हिँडेको नि।
5: औ लु, समस्याको समाधान भनेकै म हो।
7: बरु कुन मेन पावर राम्रो छ त्यहीबाट बाहिर जाउँ भनेर हिँडेको नि।
5: औ त्यति कुरामा पनि टेन्सन लिनुपर्छ? त्यो आन्द्रे कि बान्द्रे कुन मेन पावरबाट पो गएको थियो? राम्रो कमाइ पो छ भन्छ झुसेले।
6: दुबोले हामी पनि त्यही मेन पावरबाट जानुपर्छ।
7: लु अब त्यहीँबाट जाने
5: लाखे सल्लाह बेगर के पाक्क बोलेको। कुन मेन पावरबाट जाने, त्यो कुरा त रेडियोले पो भन्छ त। 1919 किनेर ल्याएको रेडियो छ, लु सुनौँ त।
4: ग्रुप प्रोसेस मेन पावर, शाखा कार्यालय इटहरी, पूर्व लाइन सुनसरी। साउदी, कतार, कुवेत, मलेसिया, मोरिसियस लगायत युरोपियन कन्ट्रीहरूबाट भारी संख्यामा नेपाली महिला पुरुष कामदारहरूको माग भएकाले यस ग्रोथ प्रोसेस मेन पावरमा चाँडो भन्दा चाँडो सम्पर्क गर्नुहोला। यस मेन पावरबाट नेपाल सरकारले मान्यता दिएका देशहरूमा श्रम स्वीकृत गराएर सबै प्रक्रिया पूरा गराई नेपालकै एयरपोर्टबाट पठाइनेछ। यस मेन पावरले गल्फ कन्ट्रीहरूमा महिला तथा पुरुष कामदारहरूलाई खाना बस्न सुविधा सहित 40,000 माथि कमाई हुने राम्रा राम्रा कम्पनीहरूमा पठाइरहेको छ। साथै युरोपको हकमा खाना बस्ने सुविधा सहित मासिक 80,000 माथि कमाई हुने कम्पनीहरूमा पठाइरहेको छ। र यस मेन पावरबाट फ्री भिसा, फ्री टिकटमा पनि गल्फ कन्ट्री पठाइन्छ। थप जानकारीको लागि सम्पर्क घनश्याम भट्टराई, मोबाइल 98520-51094, 98123-7742 र व्हाट्सएप नम्बर 97054-58302। ग्रोथ प्रोसेस मेन पावर, शाखा कार्यालय इटहरी, पूर्व लाइन सुनसरी नेपाल।

होइन हो यिनीहरू कति हतार गरेको एकछिन त बस्नु न उमेर त नि हो उमेर त हो त्यस्तो हो भोलिको दिन कसले देखाएको छ र

0: जान्छ?
1: तेरो दाजुले विदेशबाट आइएमीमा पैसा पठाएछ, झिक्न जा।
0: ए अनि सुन त, तल काकालाई भोलि हस्पिटल लाने रे, गाडी रिजर्भको लागि बन्दोबस्त पनि गरेछ है। खै के इलेक्ट्रोनिक सामानहरू पनि चाहिएको छ भन्दै थियो तेरो काकी।
2: ल ल आमा, म तु गए तु आए।
0: होइन, आज आइपुग्छस् र?
2: कहाँ आमा, त्यति काम त यही चैनपुरको आशिष एन्ड ब्रदर्स ट्रेडिङमा भइहाल्छ नि। हामी कहाँ आइएमई, वेस्टर्न युनियन, हिमाल रेमिट, सिटी एक्सप्रेस र रिलायबल रेमिट मार्फत देश विदेशबाट पठाइएको पैसा झिक्न र पठाउन सकिन्छ। साथै गाडी रिजर्भमा लिनु परेमा पनि हामीलाई सम्पर्क गर्नुहोस्। त्यति मात्र कहाँ हो र, इलेक्ट्रोनिक सामानहरू पनि पाइन्छ। वैदेशिक रोजगारीको लागि पनि हामीलाई सम्झनुहोस्। आशिष एन्ड ब्रदर्स प्याली, चैनपुर छ, सङ्खुवा सभा, प्रोपाइटर आशिष साख्य, टेलिफोन नम्बर 029570128, मोबाइल नम्बर 9852045741।
3: बाल बालिकामा मोबाइल फोनको अत्याधिक प्रयोगले मायोपियाको जोखिम बढ्न सक्छ। मायोपिया हुँदा टाढाका वस्तुहरू धमिलो देखिन्छ र कापी किताबहरू अनुहार नजिकै ल्याएर पढ्ने गरिन्छ। त्यसैले मायोपियाबाट जोगिन वा बनौ, मायोपियाको जोखिमलाई कम गर्न आफ्ना बाल बालिकाको नियमित आँखा परीक्षण गराउनुहोस्। नवदृष्टि आई हस्पिटल इटहरीमा मायोपिया क्लिनिक दैनिक रूपमा बिहान 8:30 देखि दिउँसो 3:30 सम्म सञ्चालित छ। नाम टिपाउनका लागि मोबाइल नम्बर 9862663934। नवदृष्टि, स्वस्थ आँखा, सुन्दर संसार। खुशीको खबर। नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ चारमा प्रत्येक दुई हप्तामा शनिबारको दिन वरिष्ठ नेत्र रोग विशेषज्ञ डाक्टर विजय गौतमद्वारा अत्याधुनिक मेसिन प्रयोग गरी मोती बिन्दु तथा आँखामा मासु पलाएको शल्यक्रिया गरिने भएकाले मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। अपरेशन हुने मितिहरू 2083 भदौ 20 गते शनिबार, 2083 असोज 3 गते शनिबार, 2083 असोज 17 गते शनिबार। समय बिहान 10 बजे देखि 12 बजे सम्म। स्थान नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ टार। फोन नम्बर 0295752667, मोबाइल नम्बर 9865546460। यहाँ 24 घण्टा इमर्जेन्सी सेवा उपलब्ध छ।
4: होइन भाउजू, यति हतारमा कता जाँदै हुनुहुन्छ?
0: दाजुले विदेशबाट पैसा पठाउनु भएछ, अनि त्यही पैसाले गहना नै किन्नु भनेको, फेरि केटाकेटीलाई लुगा कपडा नि ल्याउनु छ, यति धेरै काम छ, फेरि मलाई पैसा झिक्ने कहाँ हो त्यो पनि थाहा छैन, अनि गर्नु परेन हतार।
4: भाउजू, अब त्यसो भए तपाईँ चैनपुर बजारको समिन टेलर्समा जानुहोस् त,
0: त्यहाँ मेरो कुन चाहिँ काम बन्छ त बाबु?
4: त्यहाँ तपाईँको सबै काम बन्छ भाउजू। त्यहाँ त प्रभु मनी ट्रान्सफर, उल्लास रेमिट, संसार रेमिटबाट पैसा झिक्न अनि पठाउन सकिन्छ, अनि सुन चाँदी खरिद बिक्री पनि गरिन्छ। त्यति मात्रै कहाँ हो र, त्यहाँ त रेडिमेड कपडा साथै थान कपडाहरू खुद्रा तथा होलसेल मूल्यमा पनि बिक्री गरिन्छ नि।
0: धन्यवाद बाबु, तपाईँले समिन टेलर्सको बारेमा नभन्नु भएको भए त आज चैनपुर बजार घुम्दै दिन बित्ने रहेछ।
4: ए पक्नुहोस् त भाउजू, त्यहाँ त कामख्या प्रिमा ग्यास पनि बिक्री गरिन्छ नि।
5: समिन ट्रेडर्स, चैनपुर छ, सङ्खुवा सभा, प्रोपराइटर मेघराज साख्य,
4: टेलिफोन नम्बर 0295702123,
0: मोबाइल नम्बर 9841062622।
6: लै लै मायालाई काटीमा कुटी खसीको मासु सती सालको अचानो भन्थे, लुगा धुने साबुन, सफा गर्ने पानी, मन धुने हजुर वचन, लौ लौ लल्ला बारी खर्कैको नारायण जौबारी।
7: नमस्कार, म लोक गायक कमलीकान्त भेटवाल, तपाईँ अहिले सुन्दै हुनुहुन्छ।

0: रेडियो अरुण अरुण 97.6 MHz हरपल हर तपाईं सँगै
1: रेडियो अरुण टाइम चेक
2: इट्स 10 AM
3: अहिले बिहानको 10 बजे
4: त्रिशुलको बारीमा परिणत ज्यान गुमाएकाहरूको शव व्यवस्थापनमा समस्या भएपछि सरकारले एयरटाइट ब्यागमा राखेर जमिन मुनि गाड्न थालेको छ। शवको अन्त्येष्टि गर्न लागि भनी सामाजिक सञ्जाल मार्फत भ्रामक सूचना फैलिएपछि नेपाल प्रहरीले भिडियो सन्देश जारी गर्दै शवको अस्थायी व्यवस्थापन मात्रै गर्न लागि स्पष्ट पारेको छ। पहिचान नभएका तथा व्यवहारिसे शव व्यवस्थापन निर्देशिका 2083 बमोजिम एयरटाइट ब्यागमा राखेर जमिन मुनि व्यवस्थापन गर्न थालिएको प्रहरीले जनाएको छ। समयसम्म सब बाह्य वातावरणमा रहँदा सर्ने प्रक्रियामा तीव्रता आई पानीका स्रोत लगायत विभिन्न माध्यमबाट महामारीको जोखिम समेत बढ़न सक्ने भन्दै प्रहरीले यो प्रक्रियालाई सब दाह संस्कार गर्न लागि रूपमा बुझ्नु नहुने समेत स्पष्ट पारेको छ। यसलाई भविष्यमा शनाखत भएमा सम्बन्धित परिवारले सब प्राप्त गर्न सक्ने गरी सुरक्षित राखिएको भनी बुझ्न प्रहरीले आग्रह गरेको छ। निर्धारित ठाउँमा शवहरूलाई सम्मानजनक तथा सुरक्षित रूपमा जमिन मुनि व्यवस्थापन गर्दा हरेक शवको कोड नम्बर जमिन मुनि तथा माथि राखी शव व्यवस्थापन गरिएको ठाउँको जीपीएस लोकेशन फोटो अभिलेख नक्सा सहितको विस्तृत विवरण तथा व्यवस्थापन सम्बन्धी सम्पूर्ण विवरण अभिलेखीकरण गरिएको प्रहरीले जनाएको छ। काठमाडौँ जोड्ने मुख्य सड़क नागडुङ्गा मुगलिङ खण्डको कृष्ण भीरमा सड़क अवरूद्ध भए पनि काठमाडौँ उपत्यकामा अति आवश्यक सामग्रीको आपूर्ति अभाव नहुने सरकारी निकायले जनाएका छन्। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार बजारमा पर्याप्त मात्रामा खाद्यान्न मौसात रहेकाले तत्काल अत्यावश्यक वस्तु अभाव हुने छैन। काठमाडौँ उपत्यकामा वैकल्पिक सड़कबाट खाद्य वस्तु आपूर्ति गरिने व्यवस्था भइसकेको मन्त्रालयको भनाइ छ। नेपाल आयल निगमले पेट्रोलियम पदार्थ र खाना पकाउने एलपी ग्यासको आपूर्ति वैकल्पिक मार्गबाट निरन्तर गरिने जनाएको छ। निगमका अनुसार अम्लेकगंज डिपोमा पाइपलाइन मार्फत पर्याप्त इन्धन आइरहेकाले त्यहाँबाट काठमाडौँमा पेट्रोल डिजेल लगायतका पेट्रोलियम पदार्थ ल्याउन सकिनेछ। त्यस्तै खाना पकाउने एलपी ग्यासको आपूर्तिका लागि पनि वैकल्पिक व्यवस्था गरिएको छ। माल सामानका लागि वैकल्पिक मार्ग प्रयोगमा ल्याइएको छ। ठूला गाड़ीलाई 900 पालुङ भैंसे तथा साना गाड़ी तथा माइक्रोबसका लागि फारपिङ तर्फको वैकल्पिक सड़क प्रयोग गर्न सकिने व्यवस्था गरिएको छ। पश्चिम नेपालबाट काठमाडौँ आउने गाड़ीका लागि गोर्खा सदरमुकाम हुँदै बुङकोट नामजुङ गैरङ दुर्बुङ सिउरेनीटार हुँदै बेनीघाट जोड़िने वैकल्पिक मार्गबारे पनि काम भइरहेको छ। अर्को विकल्प गोर्खा नामजुङ बुङको घाट हुँदै बेनीघाट निस्कने मार्ग हो। यो मार्ग विशेष गरी पोखरा गोर्खा र पश्चिमतर्फबाट काठमाडौँ ओहोर दोहोर गर्ने गाड़ीका लागि उपयोगी हुने देखिएको छ।

रसुवाको भोटेको सुधारी पछि मधेस प्रदेशका 8 जिल्लाका 162 जना अझै सम्पर्कविहीन छन् भने 30 जना मात्रै सम्पर्कमा आएका छन्। हामीसँग खबर अझै बाँकी छन्, नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: हो अब विदेशबाट पठाएको पैसा सिधै खल्ती वालेटमा
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौँ।
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास
0: आईएमई गरौँ।
2: यो आवाज हो नेपाली रेडियो नेटवर्क को। तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: अब बाँकी खबर। बाढ़ी पीड़ितले राहत नपाएको गुनासो गरे पनि सरकारले भने राहत वितरण भइरहेको दावी गरेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बाढ़ी प्रभावितका लागि रसुवा र नुवाकोटका विभिन्न 26 ठाउँमा आश्रय स्थल तथा राहत वितरण केन्द्र संचालनमा ल्याइएको छ। हिजो मात्रै प्रभावित 2 जिल्लामा 3,454 जनालाई आश्रय तथा राहत वितरण गरिएको छ। प्राधिकरणका अनुसार नुवाकोटको विदुर नगरपालिका तुप्से क्षेत्रका प्रभावितलाई पुस्ताकलय शिविरमा राखिएको छ। त्रिशुली ढुङ्गे क्षेत्र र सिमचौरका प्रभावितलाई सेफ हाउस, क्रियापुत्री भवनमा, बेत्रावतीका प्रभावितलाई स्वास्थ्य चौकी, बट्टा क्षेत्रका प्रभावितलाई कमर हल तथा देवीघाटका प्रभावितलाई आयुर्वेद वैकल्पिक चिकित्सालयमा राखिएको छ। बेत्रावती भैंसे क्षेत्रका प्रभावितलाई सुन्दरी क्युरनी मावि, त्रिशुली बजार क्षेत्रका प्रभावितलाई कोलनी कमर हल र दगायतमा राखिएको छ भने विदुर 3 देवीघाट सिटखाली क्षेत्रका प्रभावितलाई रडा भुमेनेश्वरी माध्यमिक विद्यालय ओडा कार्यालयमा व्यवस्थापन गरिएको छ। प्राधिकरणका अनुसार विदुर 2 को सेफ हाउस, देवीघाट, आयुर्वेद

बीर्सनाथको उद्धार गरिएको छ। भोटेगोसी बाढ़ीमा अलपत्र परेकालाई उद्धार अन्तर्गत जल विद्युत आयोजनाको सुरुङभित्र रहेको भनिएका बाहेकको उद्धार जारी छ, तर रसुवाको टिमुरे स्याफ्रोबेसी मैलुङ लगायतका स्थानमा अझै केही फँसेको हुन सक्छ भनेर नियमित रूपमा हेलिकप्टर मार्फत रेकी भइरहेको जनाइएको छ। यसै गरी भोटेगोसी बाढ़ीमा परेर हराएको जनाउँदै आइतबारसम्म 1500 भन्दा बढ़ी व्यक्तिको परिवारको निवेदन परेको छ। नुवाकोट र रसुवाको विभिन्न स्थानबाट आफ्ना मान्छे हराएको जनाउँदै खोज तलाशको लागि 1558 जनाको निवेदन प्राप्त भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। हराएका व्यक्तिको खोज तलाशका लागि नेपाल प्रहरीको वेबसाइट, जिल्ला प्रहरी कार्यालय, प्रशासन कार्यालय र सिन नम्बर 1 सैन्य तालिम केन्द्र विदुरमा निवेदन दिन सकिए समेत भएको छ। बाढ़ीमा परेर ज्यान गुमाएका मध्ये हालसम्म नुवाकोटमा 95 जनाको शव संकलन भएको छ। जिल्लाको विभिन्न 30 स्थानमा संयुक्त सुरक्षा टोली परिचालन मार्फत गरिएको खोज तथा उद्धार मार्फत ती शव संकलन गरिएको हो। र तेस्रो संस्करणको पुरूष एसीसी प्रिमियर कपमा आफ्नो पहिलो खेलमा नेपालले जितका लागि 88 रनको लक्ष्य पाएको छ। सोमबार बिहान मलेसियाको बांगे स्थित वाईएसडी यूकेएम ओभलमा जारी खेलमा बहराइनले 36.2 ओभरमा सबै विकेट गुमाएर 87 रन बनाएको छ। खेलमा नेपालले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको थियो। नेपाली बलरहरूले शुरूआतदेखि नै बहराइनका ब्याटरलाई दबावमा राखेका थिए। नेपालका लागि कप्तान सन्दीप लामिछानेले घातक बलिङ गर्दै 10 ओभरमा 4 मेड रन राखेर 14 रन खर्चदै 5 विकेट लिए भने ललित राजवंशीले 3 विकेट तथा करण केसीले 2 विकेट लिँदै उनलाई राम्रो साथ दिएका थिए। बहरानका लागि मात्रै 3 खेलाड़ीले दोहोरो अंकमा रन बनाएका थिए। एक दिवसीय क्रिकेटमा नेपालले पहिलो पटक बहराइन विरूद्ध प्रतिस्पर्धा गरेको हो। नेपाली टोली पहिलो खेलमै बहराइनलाई हराएर उत्कृष्ट शुरूआत गर्न चाहन्छ। जारी प्रतियोगितामा एउटा समूहबाट शीर्ष दुईवटा टोलीले मात्रै सेमी फाइनलमा स्थान बनाउनेछन्। सोही कारण समूह चरणको चारवटै खेल महत्वपूर्ण हुनेछ। काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। 11 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौं। अहिलेलाई बिदा दिनुहोस्। नमस्कार।

0: अरुण अरुण
1: 97.6 MHz हर पल हर तपाईं सँगै
2: चिलाउने आँखाबाट पानी आइरहने आँखा रातो हुने निन्द्रा नपुगेजै अनुभव हुने आदि सुक्खा आँखाका लक्षणहरू हुन्। सुक्खा आँखा हुँदा आँखाको आँसु कमजोर हुन्छ। यो समस्याले आँखामा विभिन्न रोगहरू निम्त्याउन सक्छ। त्यसैले सुक्खा आँखाको बेलैमा उपचार गर्नुपर्छ। सुक्खा आँखा सम्बन्धी जाँच उपचार तथा परामर्शका लागि कोर्निया क्लिनिक नवदृष्टि आई हस्पिटलको नम्बर 98626339 सम्पर्क राख्नुहोस्। नवदृष्टि स्वास्थ्य आँखा सुन्दर संसार।
3: भर्ना खुल्यो भर्ना खुल्यो भर्ना खुल्यो संखुवा सभा बहुमुखी क्याम्पस सैनपुरमा स्नातक तह प्रथम वर्षमा भर्ना खुल्यो। स्थानीय स्तरमै उच्च शिक्षाको सुनिश्चितता सर्वसुलभ गुणस्तरीय सेवा हाम्रो प्रतिबद्धता भन्ने मूल नाराका साथ शैक्षिक सत्र 2083-84 लागि मिति 2083 साल श्रावण 15 गतेदेखि बीएड बीबीएस र बीए प्रथम वर्षमा विशेष छुटका साथ नयाँ भर्ना

0: अगाडी प्रोप्राइटर दिल्ली कुमार बस्नेत, सम्पर्क नम्बर 98 6 41 43 460।
1: औ लाउरेहरू, हातमा के पो बोकेर लाग्यो हो गुटुङटुङ?
2: के गर्नु अब, पेन्सन थाप्न हिँडेको भन्न मिलेन, अब विदेश जान राम्रो मेन पावर खोज्न हिँडेको हुन्छ।
1: औ लु, समस्याको समाधान भनेकै म हो
3: बरु, कुन मेन पावर राम्रो छ त्यहीबाट बाहिर जाउँ भनेर हिँडेको नि।
1: औ त्यति कुरामा पनि टेन्सन लिनुपर्छ? त्यो आन्द्रे कि बान्द्रे कुन मेन पावरबाट पो गएको थियो? राम्रो कमाइ पो छ भन्छ झुसेले।
2: दुबोले हामी पनि त्यही मेन पावरबाट जानुपर्छ।
3: लु अब त्यहीबाट जाने
1: लाखै सल्लै देखेर के पाक बोले, कुन मेन पावरबाट जाने? त्यो कुरा त रेडियोले पो भन्छ त। 19 किनेरु ल्याएको रेडियो छ, लु सुनौँ त।
4: ग्रोथ प्रोसेस मेन पावर, शाखा कार्यालय इटहरी, पूर्व लाइन सुनसरी, साउदी, कतार, कुवेत, मलेसिया, मोरिसियस लगायत युरोपियन कन्ट्रीहरूबाट भारी संख्यामा नेपाली महिला पुरुष कामदारहरूको माग भएकाले यस ग्रोथ प्रोसेस मेन पावरमा चाँडो भन्दा चाँडो सम्पर्क गर्नुहोला। यस मेन पावरबाट नेपाल सरकारले मान्यता दिएका देशहरूमा श्रम स्वीकृत गराएर सबै प्रक्रिया पूरा गराई नेपालकै एयरपोर्टबाट पठाइनेछ। यस मेन पावरले गल्फ कन्ट्रीहरूमा महिला तथा पुरुष कामदारहरूलाई खाना बस्न सुविधा सहित 40,000 माथि कमाई हुने राम्रो राम्रो कम्पनीहरूमा पठाइरहेको छ। साथै युरोपको हकमा खाना बस्ने सुविधा सहित मासिक 80,000 माथि कमाई हुने कम्पनीहरूमा पठाइरहेको छ। र यस मेन पावरबाट फ्री भिसा फ्री टिकटमा पनि गल्फ कन्ट्री पठाइन्छ। थप जानकारीको लागि सम्पर्क घनश्याम भट्टराई, मोबाइल 98 5251 094, 98 12 36 77 42 र व्हाट्सएप नम्बर 97 054 58 302। ग्रोथ प्रोसेस मेन पावर, शाखा कार्यालय इटहरी, पूर्व लाइन सुनसरी, नेपाल।

नमस्कार, परिवर्तन सम्भव छ। रेडियो काठमाडौँ 92.1 द्वारा प्रसारित रेडियो काठमाडौँ नेटवर्क मार्फत देशभर आउने नेपाली लोक तथा दोहोरी गीत संगीतको तपाईँले एकदमै मन पराउनु भएको, मण्ड मुटुमा राख्नु भएको यो लोक दोहोरी गीत संगीतको कार्यक्रम इन्द्रणीको श्रृंखला हो। इन्द्रणीको श्रृंखलाको साथमा म चन्द्रमणि छु। टेक्निकल सपोर्टमा काठमाडौँबाट ईशा धमला हुनुहुन्छ, अनि देशैभरका रेडियोबाट यो आवाजलाई देश दुनियाँ पुर्याउनको लागि लागिरहनु भएका तमाम हाम्रा रेडियोका प्रिय मनहरूलाई पनि नमन छ। यहाँको साथका कारण हामी मेचीदेखि महाकालीसम्म डुल्न पाएका छौं, नेपाली लोकगीत र दोहोरी गीत संगीतहरू सुनाउन पाएका छौं। यस्तै छौ हौ इन्द्रणीको श्रृंखला, अनि तपाईँ धेरै साथीहरूको साथ चाहिँ हामीले पाइरहेका छौं। चाहे त्यो सामाजिक सञ्जाल किन नहोस्, चाहे त्यो रेडियो मार्फत किन नहोस्, चाहे त्यो नेपाली पात्र हाम्रो पात्र अनलाइनबाट सुनेर किन साथ नदिने हो, सबै सबै ठाउँहरूबाट हामीलाई साथ दिइरहनु भएको छ। अनि चन्द्रमणि गौतमको टिकटक आइडी मार्फत लाइभ भइरहँदा हामीलाई लाइभमा पनि धेरै साथीहरूले हेर्नुहुन्छ र यो क्रम जारी छ। आज पनि भर्खरै धेरै साथीहरू जोडिसक्नु भएको छ। निष्मा मैनाले टुप्लुक्क इन्द्रणीको बसाईमा आउनुभयो, अनि हाम्रो अरूण शाहले पनि गुड मर्निङ भन्नुभएको छ। अम्बिका रेग्मी टुप्लुक्क इन्द्रणीको बसाईमा आएर दादा नमस्कार भनेर लेख्नु भएको छ। अनि मनकुमारी कान्छी कुलुङले पनि गुड मर्निङ चन्द्रमणि दाई, म पनि सुन्दैछु है भन्नुभएको छ। सँगै हाम्रो निकिताले पनि सुन्दै हुनुहुन्छ। जेडी अवस्थीले पनि गुड मर्निङ हजुर भन्नुभएको छ। देवा केसीले पनि गुड मर्निङ सुन्दैछु इन्द्रणी भन्नुभएको छ। त्यसपछि अर्को साथी हुनुहुन्छ, उहाँ चाहिँ मनमाया श्रेष्ठ हुनुहुन्छ। मनमायाले पनि इन्द्रणी सुन्दै रहेको जानकारी भन्दै मैया लामी छाने पनि आइसके है दाई म पनि भन्दै आउनु भएको छ। यहाँलाई पनि म नमन व्यक्त गर्न चाहन्छु। सँगै हाम्रो जीवन गिदेलले पनि सबैलाई सम्झना गर्न चाहनु भएको छ। माया जैसी यतिखेर साथ दिइरहनु भएको छ काठमाडौँबाट। खुम्ब बुढा मगरले पनि गुड मर्निङ भन्नुभएको छ। जयन्ती धामी पनि इन्द्रणीसँग जोडिनु भएको छ। अनुगुरूङले पनि गुड मर्निङ, आज सोमबारे श्रृंखलामा म उपस्थित छु भनेर लेख्नु भएको छ। यहाँलाई पनि म धन्यवाद दिन चाहन्छु। र आजको इन्द्रणीको बसाई भनेको सोमबारे बसाई, जुन बसाईमा हामी तपाईँका एसएमएसहरू वाचन गर्छौं, कमेन्टहरू पढ्छौं र आम श्रोता माझसँगै रहेर यो यात्रालाई अगाडि बढ़ाउँदै गर्दा तपाईँले पनि सामाजिक सञ्जाल मार्फत हुनुहुन्छ, कमेन्ट छोड्न नभुल्नु होला। टिकटक लाइभमा हेरिरहनु भएको छ, कमेन्ट गर्नुहोला, हामी तपाईँका कमेन्टहरू वाचन गर्छौं भनेर मैले भनिरहेको छु। अनि 9851080272 अथवा 9841342072 प्राप्त भएका ती एसएमएसहरूको पनि हामी सम्बोधन गर्नेछौ भन्दै आजको बसाईलाई एक्सट्रिम इनर्जी ड्रिंकले प्रायोजन गरेको छ। एक्सट्रिम इनर्जी ड्रिंक भन्ने बित्तिकै तपाईँले अब पेय पदार्थ पिउँदै हुनुहुन्छ, इनर्जी ड्रिंक पिउँदै हुनुहुन्छ भने तपाईँले अहिले एकदम प्रचार प्रसारमा छ र राम्रो सेवा पनि दिइरहेको छ। सँगसँगै अहिले त सरकारको राहत कोष जुन बाढ़ी पीड़ितको छ, यसमा पनि 1 करोड़ रूपियाँ एक्सट्रिम इनर्जी ड्रिंकले मानवीय सेवाको लागि सहयोग गरिसकेको अवस्था छ। अब ढिला नगरौं, एउटा गीत सुनौ जस्तो लाग्यो। टेक्निकलमा रहने ईशा, एउटा मन सुने गीत राखौं है त।

देशै भरका रेडियोबाट हेर्नुहोस् त मज्जाले इन्द्रणी सुन्दै गर्दा तपाईँलाई असाध्य मन छुने यो मार्मिक गीत हामीले सुनायौं. एकदम यो गीतसँगै म यहाँलाई स्वागत गर्छु. हरितालिका तीज आउँदैछ, हरितालिका तीज लक्षित गीतहरू सांगीतिक बजारमा छन् र अब सबै गीतहरू मध्येबाट पनि कुन गीतले यो वर्ष एक किसिमको वर्चस्व राख्ने हो त्यो पनि हेर्नै बाँकी छ. फेरिजी भए पनि कलाकार साथीहरू आफ्ना ठाउँहरूबाट नयाँ नयाँ गीतहरू प्रस्तुत गर्न लागिरहनु भएको छ र विशेष गरी तीज भन्ने बित्तिकै चाहिँ नारीहरूको पर्व. तर हेर्नुहोस् न, अब देशमा सन्नार छाएको छ, रसुवा भोटेकोसी बाढीका कारण आज भनौं देश नै एकदम स्तब्ध छ. यो अवस्थामा धेरै हाम्रा साथीहरू अब चाहिँ अहिलेको यो विपत्तिमा पर्नु भएको छ, जसका कारण अब खुशी भएर चाडबाड मनाउने बेला पनि छैन. हेर्नुहोस् न, यति गाह्रो छ हुन पनि हो, यता यति विपत्ति परेको छ, कसरी हामीले चाडबाड मनाउन सक्छौ? र हेर्नुहोस् त, यस्तो कठिन अवस्थामा यात्रा गर्दै गर्दा तपाईँले पनि आफ्ना ठाउँहरूबाट सहयोग गर्न सक्नुहुन्छ. हुन त हामी नेपालीहरू असाध्यै मनकारी छौं, एउटालाई पर्दा अर्कोले अवश्य पनि सहयोग गर्छौं. त्यो हिजोदेखि चलिआएको रीति जस्तै बनिसकेको छ हाम्रो नेपाली समाजमा. हुन त खुट्टा तान्ने प्रवृत्ति पनि छ, तर खुट्टा तान्ने प्रवृत्ति कहिले काहीँ आउँछ, तर यसरी जब विपत्तिहरू पर्छन् यस्ता चाहिँ बेलामा हामी एकदम दृढ भएर एकसाथ उभिन सक्छौ, त्यो हामी नेपालीहरूको खुबी पनि हो र बानी पनि हो. त्यसैले यो अहिलेको विपत्ति राष्ट्रिय विपद हो र राष्ट्रिय विपदको यो घड़ीमा हामीले एकअर्कालाई सहयोग गरेर अब बिस्तारै उहाँहरूलाई चाहिँ जे सकिन्छ अब मानवीय क्षति त भइसक्यो, भएर गइसकेको सिद्धि हो, बाँकी रहेकाहरूलाई चाहिँ अब कसरी खुशी दिलाउन सकिन्छ भन्नेतर्फ सरकार पनि लाग्नुपर्छ, हामी नागरिक पनि लाग्नुपर्छ. र सरकारले आफ्नो ठाउँबाट त्यो कसुर बाँकी राखेको छ जस्तो लाग्दैन, राम्रै गरिरहेको छ. विभिन्न राजनीतिक दलहरूले यो मानवीय सेवाका लागि आफ्नो तर्फबाट राहत संकलन स्वरूप प्रधानमन्त्री दैवी प्रकोप यो जुन खातामा पैसा जम्मा गरिसक्नु भएको समाचार तपाईँ हामीले सुनिरहेका छौं. र सबैलाई हामी भन्छौं, सबैलाई खाना पुगोस्, लाउन पुगोस्, दिन पुगोस्, किनभने एक किसिमको हामीले यस्तै बेला हो कि परेकै बेलामा हामीले गर्नुपर्ने हो. त्यो काम हामीले गरिरहेको आभास चाहिँ भइरहेको छ. टिकटकबाट हेर्ने साथीहरू तपाईँले पनि ठूलो सहयोग गर्नुभएको छ, फेसबुक लाइभमा हेरिरहनु भएको छ, तपाईँको पनि सहयोग ठूलो छ. अनि रेडियो सुन्ने साथीहरू तपाईँले पनि आफ्ना ठाउँहरूबाट कसरी हुन्छ यो विपत्तिमा यो चाहिँ तपाईँले साथ दिइरहनु भएको छ, यहाँहरू सबैलाई हामी नमन व्यक्त गर्न चाहन्छौ. अब स्थानीय पालिकाहरूले जुन भूमिका हरेक ठाउँहरूमा निर्णायक भूमिका खेल्छन् त्यो भूमिका अहिले पनि स्थानीय तहले खेल्छ भन्नेमा आशावादी छौं. र केही त्यस्ता नगरपालिकाहरूले छन् जसले काठमाडौँभित्रकै नगरपालिकाहरूले अहिलेको विपत्तिमा राहत कोषै खडा गरेर विभिन्न योजनाहरू ल्याइरहनु भएको छ. अब सरकार भन्ने बित्तिकै हामीले तीन तहको सरकारलाई लिन्छौं, एउटा केन्द्रीय सरकार भयो, प्रदेश सरकार भयो र स्थानीय सरकार भयो. तपाईँ हाम्रो नजिकको सरकार भनेको पहिलो स्थानीय सरकार छ. स्थानीय सरकारले के गरिरहेको छ भन्ने कुरा नजिकबाट तपाईँले निहाल्न सक्नुहुन्छ र स्थानीय सरकारहरूले राहतका लागि कदमहरू अगाडि बढ़ाएका छन्, यसमा तपाईँ हामीले साथ दिन जरूरी छ. अब भोलिका दिनमा पालिकाले राज्य स्तर अथवा केन्द्रीय सरकारबाट एक तहले दिँदा पनि आफूले संकलन गरेको एकमुष्ट अथवा एकद्वार मार्फत नै दिन सक्छ, त्यो हिसाबले पनि विभिन्न पालिकाहरू लागिरहनु भएको छ. यहाँहरू सबैलाई म एकदम नमन व्यक्त गर्छु. तपाईँले यो विपत्तिमा जुन एउटा साहस देखाउनु भएको छ, जो विपत्तिमा परिरहनु भएको छ, उद्धारका लागि खट्नु भएको छ, स्वयंसेवी भूमिकादेखि लिएर सबै ठाउँहरूमा तपाईँहरू लाग्नु भएको छ, सुरक्षाकर्मीहरूलाई पनि सम्मान व्यक्त गर्न चाहन्छौ. आज धेरै सुरक्षाकर्मीहरू यो विपत्तिमा पर्नु भएको छ, धेरै विभिन्न चाहिँ हाइड्रो पावरहरूमा काम गर्ने अथवा विभिन्न टनेलहरूमा फस्नुभएहरूको उद्धार भइरहेको छ, कति उद्धार गर्न सकिएको अवस्था छैन. यो एकदम विपत्तिमा हामी छौं र सबैले यसलाई चाहिँ अगाडि बढ़ाउँ, सबैजना लागौं भन्न चाहन्छु. अब यतिखेर इन्द्रणीको बसाईमा गीत नै सुनाउने पर्ने जस्तो छ. प्रविधिमा ईशा हुनुहुन्छ र केही कमेन्टहरू पनि पढ्छु. हाम्रो कलावती डाङ्गीले पनि इन्द्रणीको बसाईलाई सुन्दैछु हजुर भनेर लेख्नु भएको छ, डलिलधुराको परशुरामबाट. सँगै हाम्रो विनोद जोशीले पनि सुन्दैछु दाई, म पनि हेर्दैछु हजुरको लाइभ, राम्रो लाग्छ र त्यही हेर्छु राई भन्नुभएको छ. अनि ध्यानुदेवीले पनि गुड मर्निङ भन्नुभएको छ. तेजेन्द्र मल्ल ठकुरी इन्द्रलाई सधैँ माया गर्ने मित्र हुनुहुन्छ, यहाँलाई पनि नमन छ. सुनिता सुनवारजी तपाईँलाई पनि धन्यवाद छ, इन्द्रणीको बसाई सुन्दै रहनु भएको छ. अनि अर्को बिनीले पनि हामीलाई सुन्दै रहनु भएको छ. तेजेन्द्रले सबैलाई सम्झना. सुरेश तामाङले हेलो दाई भन्नुभएको छ. रञ्जिताले पनि गुड मर्निङ भन्नुभएको छ. रमेश गुरूङजीले पनि इन्द्रणीको बसाई सुन्दै गर्दा सबैलाई सम्झना गर्न चाहनु भएको छ. यतिखेर
मेरी प्यारी बहिनी कविता गौतमले पनि इन्द्रेनलाई अस्ट्रेलियामा बसेर सुन्दैछिन्। बहिनी कवितालाई पनि धेरै धेरै सम्झना माया छ। विमला पराजुलले पनि सुन्दैछु है इन्द्रेणी भनेर लेख्नु भएको छ। विमलाजी यहाँलाई पनि धन्यवाद छ, सबिनाजीलाई धन्यवाद छ, निर्मला बुढा मगरलाई धन्यवाद छ, सिधा कलेक्सनलाई पनि नमन गर्न चाहन्छु। सँगसँगै त्यसपछि अर्को चाहिँ भनेको हाम्रो प्रेम कुमार श्रेष्ठले पनि हामीलाई सुनिरहनु भएको छ, प्रेमलाई पनि नमन गर्न चाहन्छु। सँगै हाम्रो शिवजीको भक्त हुनुहुन्छ, भाद्र 10 गते बिहान 8 बजे अगाडि सञ्चालन भएको सिम अहिलेसम्म विवरण अनुसार 14,000 सिम सम्पर्कविहीन छन् भन्ने शिव भक्तले यो जानकारी गराउनु भएको छ। यो बाढी विपदकै कुरा गर्नु भएको छ। सविता थापाले पनि गुड मर्निङ है भनेर लेख्नु भएको छ। सँगै अर्को साथी आहा नमस्कार दाजु, सुन्दैछु किर्तिपुरबाट म माया जैसी, आज कस्तो याद आयो मिस्यु रेडियो गाउँघर परिवारलाई भन्नुभएको छ। हाम्रो माया जैसी चाहिँ रेडियो गाउँघरको प्राविधिक प्रमुख हिजोको दिनमा अहिले काठमाडौँमा हुनुहुन्छ र हिजो गाउँमा रहँदै गर्दा इन्द्रणी प्रसारण गरिरहेको याद सायद यतिखेर मायालाई पनि आयो होला है। एकदम थ्याङ्क यू भन्न चाहन्छु माया। सँगै हाम्रो अनुमान छेत्रीले पनि नेपालगंजबाट सुन्दैछु है भनेर लेख्नु भएको छ। सँगै टीकाराम सुनवारले पनि सबैलाई सम्झना भन्नुभएको छ। त्रिसना मगरजी तपाईँलाई पनि धन्यवाद छ, इन्द्रणी सुनिरहनु भएको रहेछ। गणेश ओलीले राई नमस्कार भन्नुभएको छ। विक्रम धमलाले रामेछाप घर गुन्सी भदौरे अहिले म टेकुबाट दाईलाई सुन्दैछु भन्नुभएको छ। अनि सबिना श्रेष्ठ जोशीले पनि इन्द्रणी सुन्दै गर्दा सबैलाई सम्झना। हुकुम मगरले पनि हेर्दै र सुन्दै रहेको जानकारी। जीवन खपाङ्गी मगरले पनि सुन्दैछु है दाई भन्न लेख्नु भएको छ। हाम्रो सबिना चाहिँ मूलपानी काठमाडौँबाट सुनिरहेको जानकारी भनेर लेख्नु भएको छ, यहाँलाई पनि नमन छ। मन बहादुर थापाले गुड मर्निङ दाई भन्नुभएको छ। खुम्ब बुढा मगर अनि पूर्ण राउतले पनि सुन्दै हुनुहुन्छ। हाम्रो विष्णुजीले गुड मर्निङ भन्नुभएको छ, यहाँलाई पनि सम्झना छ। चिनु खड्काले पनि गुड मर्निङ, म बाजुराबाट दाईलाई सुन्दैछु है भन्नुभएको छ, यहाँलाई पनि नमन गर्न चाहन्छु। हामी एक्सट्रिम इनर्जी ड्रिंकद्वारा प्रायोजित इन्द्रणीको श्रृंखलामा राख्दैछौ अर्को गीतलाई।

नमस्ते, बर्खा रेडियो स्टेशनबाट इन्द्रणीको श्रृंखला सुनिरहनु भएको छ। मेरा प्यारा साथीहरू, आज इन्द्रणीको बसाईमा हामी तपाईँका कमेन्ट र एसएमएसहरू वाचन गर्दै अनि सुमधुर गीत संगीतहरूको साथमा रहेका छौं। 9841443472 निकै सजिलो नम्बर हो, यसमा पनि तपाईँले एसएमएस गर्न सक्नुहुन्छ। है प्यारा साथीहरू, म तपाईँका एसएमएसहरूलाई स्थान दिन्छु, मैले भनि नै रहेको छु। अनि टिकटक लाइभमा हेरिरहनु भएको छ, टिकटक लाइभ पनि पढिरहेछु। अनि हामीलाई फेसबुकमा पनि तपाईँले कमेन्टहरू गर्न सक्नुहुन्छ। फेसबुक लाइभमा भइरहँदा फेसबुक लाइभमा पनि हामीलाई कमेन्ट प्राप्त भएको छ। विमला भुजेलले काठमाडौँबाट सबैलाई सम्झना, अब बज्ने गीत सुनाउन चाहन्छु भन्नुभएको छ, यहाँलाई पनि धन्यवाद छ। सँगै यतिखेर चाहिँ हामीलाई धेरै साथीहरूले सुन्दै र हेर्दै गर्दा यति धेरै साथीहरूको कमेन्ट प्राप्त भइरहेको छ। यतिखेर चाहिँ रेणुका खतिवडाले नमस्कार भनेर 10 तम्ला जन्नु भएको छ, थ्याङ्क यू, यहाँलाई पनि नमस्कार छ। शिला श्रेष्ठले नमस्कार सुन्दैछु काठमाडौँको धुम्बा राईबाट दाई भन्नुभएको छ। मैले संगीत गरेको तीज भाका लिएको छु, बजाइदिनु ल, मायाकले पठाएको नामको भाका भनेर लेख्नु भएको छ। हाम्रो रमेश केसीले यो जानकारी गराउनु भएको छ। त्यसपछि अर्को साथी हुनुहुन्छ ऋतु जोशीले पनि गुड मर्निङ भनेर लेख्नु भएको छ, ऋतुलाई पनि धन्यवाद छ। कार्यक्रम सुन्दै र हेर्दै गर्दा सबैलाई सम्झना भन्नुभएको छ। अनि यतिखेर चाहिँ हेलो हेलो हेलो भन्नुभएको छ, हेलो हेलो ल है अह ल है भन्दै लेख्नु भएको छ। त्यसपछि यतिखेर हाम्रो सानीले पनि कार्यक्रमलाई नयाँ बस्तीबाट सुन्दै र हेर्दै भनेर लेखिएको अवस्था छ। अनि अर्को साथी कुंवर काजीले पनि हामीलाई सुन्दै हुनुहुन्छ। नमराज निराशले लोकमाला आउँदैन हो आज भोलि भन्नुभएको छ। लोकमाला आउँछ आइतबारदेखि मंगलबारसम्म साँझ 8 बजे सहकर्मी प्रदीप सापकोटाको साथमा। अहिले तपाईँले लोकमाला कार्यक्रम रेडियो काठमाडौँमै सुन्न सक्नुहुन्छ। अब तपाईँले आज साँझ 8 बजे ट्याक्क रेडियो खोल्नुभयो भने रेडियो काठमाडौँमा आउनुहुन्छ है। मैले यहाँलाई भने प्रकाश परियारले पनि सबैलाई सम्झना गर्न चाहनु भएको छ। त्यसपछि अर्को साथी चाहिँ उहाँ चाहिँ को हुनुहुन्छ भन्दा विमलाजी, ल धन्यवाद छ तपाईँलाई पनि। निर्मल शाहीले सल्यानको दारमा चारको मान्छे दुबईबाट हेर्दैछु भन्नुभएको छ। अनि अर्को साथी बास्ता महराले पनि हामीलाई हेर्दै हुनुहुन्छ। त्यसपछि अर्को साथी प्रकाशजी जापानदेखि भन्नुभएको छ। प्रकाश सुन्दासले नमस्कार भनेर लेख्नु भएको छ। बास्ता महरालाई पनि धन्यवाद छ, नमस्ते दाई भन्दै लेख्नु भएको छ। पम्पा थापाले पनि हामीलाई काठमाडौँबाट सुन्दै, लक्ष्मण अधिकारीले सुन्दै हुनुहुन्छ। अनि लड्दा लड्दा पढ्दा उठाउन हात दिनुपर्छ, दुःख पीड़ामा सबैले साथ दिनुपर्छ भन्नुभएको छ। सुब्बा श्रेष्ठले पनि गुड मर्निङ भन्नुभएको छ। पम्पाजीले नमस्कार। अनि त्यसपछि किन हो हेट यु चाहिँ थाहा भएन। त्यसपछि हाम्रो बोहराजीले पनि नमस्ते, म बझाङबाट सुन्दैछु भन्नुभएको छ। मैले सुने छैन है रे कमल भाइले, ल हस् हस् कमल भाइ पनि यतिखेर विशेष गरी यात्रामै रहन्छन्। घरदेखि सिटिजन 97.5 होइन कार्यक्रम सञ्चालनलाई कमल भाइ जानुहुन्छ। यो बेला चाहिँ मजाले गाडीमा मजाले होइन इन्द्रणी लगाएर सुन्दै जानुहुन्छ। अनि कहिलेकाहीँ फोन पनि गर्नुहुन्छ होइन, त्यसपछि एकदम अत्ताइदिनुहुन्छ, तर म चाहिँ अहिलेसम्म अत्तिएको छैन। अनि अर्को साथी हुनुहुन्छ बोहराजीको भयो है, म दाङ घोराईदेखि दाई भनेर लेख्नु भएको छ। निर्मलदेखि लिएर सबै साथीहरूलाई रमाउँछ। हाम्रो समु छेत्री कटवाल भाइले पनि सुन्दै हुनुहुन्छ। अनि सब इन्जिनियर सनराइज विश्व सञ्जयले पनि कार्यक्रमलाई सुन्दै हुनुहुन्छ। तीर्थ कुमार बुढाले नमस्कार भन्नुभएको छ। दाई पनि म सुन्दैछु जापानबाट भन्ने साथीलाई पनि नमस्कार। विनोद जोशीदेखि लिएर धेरै धेरैले हेरिरहनु भएको छ, सबैलाई नमन छ। अब यतिखेर एउटा गीत राखौँ न है, बाहिर हुन्छ भन्नुभएको छ। हाम्रो टेक्निकल सपोर्टमा चाहिँ ईशाले साथ दिइरहेको अवस्था हो। ईशालाई पनि थ्याङ्क यू भन्न चाहन्छु, साथ दिइरहनु भएको अवस्था छ। अब चाहिँ एउटा गीत राखौँ हस् भन्नुभएको छ, यो गीत पनि राम्रो छ, सुन्नुहोला।

देशैभरका रेडियोबाट मज्जाले इन्द्रणी सुनिरहनु भएको छ। कस्तो लागिरहेछ? सल्लाह सुझाव प्रतिक्रिया तपाईँले हामीलाई दिन सक्नुहुन्छ। हामी इन्द्रणीको बसाईमा छौं। मेचीदेखि महाकालीसम्मका विभिन्न रेडियोबाट मज्जाले इन्द्रणी सुन्नु भएको छ। अब जो जहाँ जुन अवस्थामा रहेर भएर साथ दिइरहनु भएको छ नि, सबैलाई नमन छ है मेरा प्यारा प्यारा मनहरू। घर देशमा रहने साथीहरू घर देशमै हुनुहुन्छ, परदेशमा रहने साथीहरू परदेशमै हुनुहुन्छ। जब देश छोडिन्छ टाढा हुन्छ, घर देशको याद, आफन्तीको याद, दाजुभाइको माया, आमा बुबा सबैको यादै यादमा नै यात्राहरू अगाडि बढेका हुन्छन् प्रवासमा रहनेहरूको। कहिलेकाहीँ लाग्छ हामी पनि त्यस्तै छौं, आफ्नाबाट टाढा हुनुपर्दा होइन, अनि आफ्नो मान्छेहरू अथवा आफ्ना प्याराहरू जब टाढा भइरह हुन्छन् होइन, टेलिफोनमा गफ हुन्छ, भिडियो कल हुन्छ, तर स्पर्श पनि गर्न सकिँदैन नि त होइन। त्यो हिसाबले पनि एक किसिमको त्यो टाढा हुनेहरूलाई चाहिँ बढ़ी याद आउँछ कि होइन, सँगै रहनेहरूको त्यति याद बरू हुन्न, टाढा हुनेहरूको याद आउँछ। अब चाहिँ भने हामी कार्यक्रमबाट लगभग छुट्टिनै पर्ने समयमा पनि छौं। टेक्निकल सपोर्टमा साथ दिने ईशाले एकदम हो अब छुट्टिनै पर्छ भन्न लेख्नु भएको छ। मेचीदेखि महाकालीसम्मका प्यारा प्यारा मनहरू जो जहाँ जुन अवस्थामा रहेर भएर साथ दिइरहनु भएको छ, सबै सबैलाई म धन्यवाद दिन चाहन्छु। इन्द्रणीको बसाईमा अगाडि बढ्दै गर्दा यो माया तपाईँको अपार छ हाम्रो लागि, र भोलिको बसाईमा फेरि पनि तपाईँसँग जोडिने वाचा गर्दै आजको लागि अब जाँदा जाँदै एउटा सुमधुर तीजको भाका नै यहाँलाई छोड्दै, यो महाविपदमा हामी छौं, यो राष्ट्रिय विपदको घड़ीमा सबैले सबैलाई सहयोग गरौं, एकदम मन खोलेर लागौं, हामी यही भन्न चाहन्छौं। र अब उद्धार कार्यमा खटिनेहरूले खटिरहनु भएको छ, सरकार लागेको छ, त्यहाँ सुरक्षाकर्मीहरू लाग्नु भएको छ, विभिन्न संघ संस्थाहरूले हातेमालो गर्दै अगाडि बढ्नु भएको छ, र अझै पनि अब कति बेपत्ता हुनुहुन्छ होइन, अझै पनि को कहाँ बेखबर नै हुनुहुन्छ होइन, न सम्पर्कमा मेरो मान्छे आउनुहुन्छ कि भनेर त्यो आशामा कुर्नेहरू पनि धेरै हुनुहुन्छ। कतिको त अब आशा पनि मरिसकेको छ, यतिका दिन भयो, न टेलिफोन छ, न सम्पर्क छ, केही छैन, के गर्ने होला, मेरो मान्छे कहाँ गयो होला, अथवा राम्रोसँग त्यस्तो अवस्था सिर्जना भएको भए पनि चिन्न पाए, भेट्न पाए होइन, त्यो चिज शनाखत भइदिए हुन्थ्यो भन्ने छ। तर अब यो महाविपद र अब बाढ़ीका कारण मुखहरू सुन्निएको अवस्था, शरीर चिन्न सक्ने अवस्था छैन, यी कारणले पनि आफ्नो मान्छे कुन हो, कहाँ हो, के हो भन्न चिन्न सकेको अवस्था पनि छैन। त्यो हिसाबले पनि गाह्रो भइरहेको अवस्था छ। सबै सबै ठाउँहरूबाट लागौं, यो राष्ट्रिय विपदमा सबै एकजुट हौं भन्दै आजको लागि एक्सट्रिम इनर्जी ड्रिंकले स्पोन्सर गरेको आजको बसाईबाट टेक्निकल सपोर्टका लागि सा काठमाडौँबाट देशैभरका रेडियोवाला साथ दिने साथीलाई आभार व्यक्त गर्दै आजको लागि म बिदा हुन्छु। परिवर्तन सम्भव छ।

0: रेडियो अरुण अरुण 97.6 MHz हर पल हर तपाई सँगै।
1: रेडियो अरुण टाइम चेक
2: AM अहिले बिहानको 11 बज्यो।
3: शुक्रको बिहान 11 बजेको नेपाली खबरमा बिनु शर्माको नमस्कार। रसुवाको भोटेको सीमा आएको बाढ़ीमा परेका 903 जनाको शव फेला परेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले केही बेर अघि यो तथ्याङ्क सार्वजनिक गरेको हो। यो आज बिहान 9 बजेसम्मको तथ्याङ्क रहेको प्राधिकरणले जानकारी दिएको छ। प्राधिकरणका अनुसार अहिलेसम्म 4227 जना सम्पर्कविहीन रहेको जानकारी प्राप्त भएको छ। 10451 जनाको उद्धार भएको छ। पहिचान खुल्न नसकेका शवहरू विभिन्न जिल्लाका 21 अस्पतालमा राखिएको छ। 267 जना घाइते भएकोमा 156 जना उपचारपछि डिस्चार्ज भइसकेका छन्। उद्धार राहत तथा पुनर्स्थापनामा 20,819 सुरक्षाकर्मी खटिएका छन्, जसमा नेपाली सेना 8,722, नेपाल प्रहरी 7,894 र सशस्त्र प्रहरी 4,203 खटिएका छन्। प्राधिकरणका अनुसार नेपाली सेनाले हेलिकप्टर मार्फत 3,344 नेपाली नागरिक र 252 विदेशी नागरिकलाई हेलिकप्टरबाट उद्धार गरिएको छ। त्यसका लागि हालसम्म 411 पटक हवाई उडान गरिएको प्राधिकरणले जनाएको छ। सरकारले मुख्य प्रभावित रसुवामा 1 करोड़ रूपियाँ, नुवाकोटमा 1 करोड़ रूपियाँ र धादिङमा 50 लाख रूपियाँ नगद राहत सहयोग उपलब्ध गराएको छ। साथै प्रभावित 15 पालिकालाई 6,75,00,000 रूपियाँ उपलब्ध गराएको समेत जानकारी गराइएको छ। प्राधिकरणका अनुसार प्रभावित क्षेत्रमा खाद्यान्न, गैर खाद्य सामग्री, औषधि तथा स्वास्थ्य सामग्री समेत पठाउने काम भइरहेको छ। रसुवा र नुवाकोटको विपत्तिपछि अभियन्ताले नेपाललाई विपद पुननिर्माणका नाममा ऋण नथोपारी तत्काल भरपर्दो जलवायु वित्त दिन अन्तर्राष्ट्रिय समुदायसँग अपील गरेका छन्। विपद पुननिर्माणलाई ऋण मार्फत वित्त पोषण गर्नु दोहोरो अन्याय हुने भन्दै हानी तथा नोक्सानी सम्बोधन कोषबाट अनुदानमा आधारित सहयोग मागेका छन्। संयुक्त अपीलमा हिमाली अनुगमन, पूर्व चेतावनी प्रणाली सुधार र साझा नदी बेसिनका लागि क्षेत्रीय सीमापार समन्वय बढ़ाउन समेत आग्रह गरिएको छ। रसुवाबाड़ीमा भएको क्षतिका विषयमा हिमालय सीमापार वाणिज्य संघीय सरकार समक्ष ज्ञापन पत्र दिने भएको छ। भदौ 10 को बाढ़ीले करिब 8 अखर्ब रूपियाँको आर्थिक तथा भौतिक क्षति गरेको भनी सरकारद्वारा प्रस्तुत आँकड़ा बमोजिम संघले आफ्नो व्यवसायी रोजगार तथा आश्रित जनशक्तिको पक्षमा काम गर्नुपर्ने माग गर्दै ज्ञापन पत्र पेश गर्न लागेको प्रथम उपाध्यक्ष सुरेश श्रेष्ठले बताएका छन्। हालसम्मको प्रारम्भिक अनुगमनमा व्यवसायसँग सम्बन्धित 1,500 भन्दा बढ़ी जनशक्ति सम्पर्क बाहिर रहेको संघले ज्ञापन पत्रमा उल्लेख गरेको छ। विनाशकारी हिमबाड़ीपछि विभिन्न स्थानबाट ल्याइएका 70 विशिक्षण अस्पतालमा राख्ने ठाउँ अभाव भएको छ। हिमबाड़ीपछि रसुवा, नुवाकोट, धादिङ लगायतका जिल्लाबाट हालसम्म 80 शव त्रिविशिक्षण अस्पताल ल्याइएको छ। एकैपटक ठूलो संख्यामा शव आएपछि सीमित क्षमताको शव गृहमा व्यवस्थापन गर्न समेत कठिन भएको छ। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: अब विदेशबाट पठाएको पैसा सिधै खल्ती वालेटमा,
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी IME काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन IME गरौ।
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास, IME गरौ।
2: यो आवाज हो नेपाली रेडियो नेटवर्क को, र तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: अब बाँकी खबर। रसुवाको भोटे कृषिबारीपछि मधेस प्रदेश काठ जिल्लाका 162 जना अझै सम्पर्क विहीन छन् भने 30 जना मात्रै सम्पर्कमा आएका छन्। धनुषाका अजय प्रसाद सिंह एक महिनाकी सुत्केरी श्रीमतीको खोजी र उद्धारको हार गुहार बीच बाढ़ीपछि सम्पर्क विहीन छन्। सप्तरीका अजय कुमार यादव सहित परिवारजनले रसुवामा खोजी र उद्धारका लागि सामाजिक सञ्जाल र प्रहरी समक्ष निरन्तर आग्रह गरिरहेका छन्। धनुषाका अजय सिंह, सप्तरीका अजय यादव जस्तै रसुवाको बाढ़ीपछि आइतबारसम्म मधेस प्रदेशका 162 जनाका परिवार र आफन्तको अवस्था फरक छैन। मधेस प्रदेश प्रहरी कार्यालयको आइतबारसम्मको तथ्याङ्क अनुसार रसुवाको बाढ़ीमा 192 जना सम्पर्क विहीन भएका थिए। तीमध्ये 30 जना सम्पर्कमा आएको मधेस प्रदेश प्रहरी कार्यालयले जनाएको छ। प्रहरीको विवरण अनुसार सबैभन्दा बढ़ी सप्तरीका 49 जना सम्पर्क विहीन भएका छन्। तीमध्ये एकजना सम्पर्कमा आएका छन्। पर्साका 40 जना मध्ये दुईजना सम्पर्कमा आएका छन् भने बाराका 25 मध्ये दुईजना सम्पर्कमा आएका छन्। त्यस्तै रौतहटका 19 जना मध्ये 6 जना, सर्लाईका 19 जना मध्ये 3 जना, महोत्तरीका 17 मध्ये 7 जना, धनुषाका 13 मध्ये 7 जना र सिराहाका 10 जना मध्ये दुईजना सम्पर्कमा आएका छन्। आठवटै जिल्लाका 162 जना अझै सम्पर्क विहीन अवस्थामा छन्। उनीहरूका परिवार अजय सिंह र अजय यादवका परिवार जस्तै आफ्ना आफन्त फर्केर आउने आशामा आँखा उछ्याएका छन्। परिवारजनले खोजे तथा उद्धारका लागि सम्बन्धित निकायसँग निरन्तर हार गुहार गरिरहेका छन्। सामाजिक सञ्जालमा सूचना, प्रहरी समक्ष हार गुहार र कतिपय घटनास्थलमा पुगेर सम्पर्क विहीन आफ्ना मान्छे खोजिरहेका छन्। घटनापछि दिन बित्दै जाँदा सम्पर्क विहीनका परिवारमा आशासँगै निराशा पनि बढ़दै गएको छ। नेपाल यातायात व्यवसाय राष्ट्रिय महासंघले रसुवाको भोटेको सीमा आएको बाढ़ीबाट पीड़ितको उद्धार र राहतका लागि निशुल्क बस सेवा सञ्चालन शुरू गरेको छ। बाढ़ी प्रभावित रसुवा नुवाकोट र धादिङका नागरिकलाई उद्धार र राहतका लागि निशुल्क बस सेवा सञ्चालनमा ल्याइएको जनाइएको छ। हौस त, काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकै साथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। 12 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौं। अहिलेलाई बिदा दिनुहोस्। नमस्कार।

0: पावरबाट जाने
1: लाख सल्लाह दिएको के पाप त बोलेको कुन दिन पावरबाट जाने त्यो कुरा त रेडियोले पो भन्छ त नाइटिङ बोङटिङमा किनेर ल्याएको रेडियो छ लु सुन त
2: ग्रोथ प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी साउदी कतार कुवेत मलेसिया मोरिसियस लगायत युरोपियन कन्ट्रीहरूबाट भारी संख्यामा नेपाली महिला पुरुष कामदारहरूको माग भएकाले यस ग्रोथ प्रोसेस मेन पावरमा चाँडो भन्दा चाँडो सम्पर्क गर्नुहोला यस मेन पावरबाट नेपाल सरकारले मान्यता दिएका देशहरूमा श्रम स्वीकृत गराएर सबै प्रक्रिया पूरा गराई नेपालकै एयरपोर्टबाट पठाइनेछ यस मेन पावरले गल्फ कन्ट्रीहरूमा महिला तथा पुरुष कामदारहरूलाई खाना बस्न सुविधा सहित 40,000 देखि माथि कमाई हुने राम्रा राम्रा कम्पनीहरूमा पठाइरहेको छ साथै युरोपको हकमा खाना बस्ने सुविधा सहित मासिक 80,000 देखि माथि कमाई हुने कम्पनीहरूमा पठाइरहेको छ र यस मेन पावरबाट फ्री भिसा फ्री टिकटमा पनि गल्फ कन्ट्री पठाइन्छ थप जानकारीको लागि सम्पर्क घनश्याम भट्टराई मोबाइल 9852051094 9812376742 र व्हाट्सएप नम्बर 9704558302 ग्रोथ प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी नेपाल
3: चाहना हेर न गरगहनाले त बेहुलीले कस्तो सुहाएको छ है
4: त्यही त कस्तो डिजाइनर गरगहना कहाँ बनाएछन्
5: के को खास खास विशेष चल्दैछ यता हामीले सुन्न मिल्दैन कि कस्तो
4: ए बेहुलीले लगाएको गरगहनाको बारे कस्तो डिजाइनर रहेछ कुन ज्वेलर्समा बनाएका रहेछन् भनेर नि भाइ
5: यो त सुप्रिन्सा सुनचाँदी पसलको कमाल हो नि दिदी
6: हाम्रा सेवाहरू नयाँ तथा पुराना डिजाइनका गरगहनाहरू तयार गरिनुका साथै अर्डर बमोजिमका गहनाहरू ग्यारेन्टीका साथ तयार गरिन्छ दुई नम्बरी सुनलाई रिफाइन गरी एक नम्बरी गरिन्छ
7: प्रोपाइटर समीर विक प्लस रूपा विक मोबाइल नम्बर 9862-93-87-25 र 9917-64-57-29
6: सुप्रिन्सा सुन चाँदी पसल चैनपुर छ सङ्खुवा सभा त्रिचोकबाट हिटिटोल जाने बाटो दिलकुमारी भवन अगाडि
2: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम सङ्खुवा सभाको कार्यक्रम सञ्चालन सम्बन्धी सूचना राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाइ सङ्खुवा सभाको आर्थिक वर्ष 2083-84 स्वीकृत वार्षिक कार्यक्रम बमोजिम सङ्खुवा सभा तथा भोजपुर जिल्लामा सञ्चालित अलैँची सुपर जोन तथा सुन्तला जोनको तोकिएको कार्यक्षेत्रहरूमा सञ्चालन हुने भएकोले उक्त कार्यक्रमहरू सञ्चालन गर्नका लागि इच्छुक कृषि समूह सहकारी जल उपभोक्ता समिति उद्योग कम्पनी फर्महरूले मिति 2083 साल भाद्र 24 गते सम्म कार्यक्रम कार्यान्वयन एकाइ सङ्खुवा सभा जोन प्राविधिक एकाइ भोजपुर जोन सम्पर्क एकाइ मादी र जोन सम्पर्क एकाइ दिङला स्थित सम्पर्क कार्यालयमा अनुसूची 10 बमोजिम रितपूर्वक भरिएको आवेदन फारम तथा अन्य आवश्यक कागजातहरू प्रस्ताव पेश गर्नुहुन यो सूचना प्रसारण गरिएको छ अलैँची सुपरजन कार्यक्षेत्र धर्मदेवी नगरपालिका 1, 2, 3, 5 र 6 मादी नगरपालिका 1, 7, 8 र 9 चैनपुर नगरपालिका 1, 2 र 4 पाँच खपन नगरपालिका 1 र 9 खाँदबारी नगरपालिका 3, 4, 11 सभापोखरी गाउँपालिका 2-6 सिसिला गाउँपालिका 1-5 मकालो गाउँपालिका 1-6 सिलिचोङ गाउँपालिका 1-5 र भोटखोला गाउँपालिका 2-5 भोजपुर नगरपालिका 1, 2, 3, 4, 5, 8, 9, 10 र 11 सडानन्द नगरपालिका 9, 10 र 13 अरुण गाउँपालिका 2 टेम्के मयुङ गाउँपालिका 1, 2, 3, 4, 5, 7, 8 र 9 रामप्रसाद राई गाउँपालिका 1, 2, 3, 6 र 7 आमचोक गाउँपालिका 1-4 साल्पा सिलिछो गाउँपालिका 2-6 कार्यक्रमको नाम सिन्चाई पूर्वाधार निर्माण तथा मर्मत सम्भार सुधारिएको अलैँची भट्टी निर्माण कार्यक्रम अलैँची बालीको प्राथमिक प्रविधि तथा यन्त्र उपकरणहरूको जडान निर्माण तथा प्रदर्शनी अलैँची बालीको नर्सरी शोध केन्द्र स्थापना तथा सुदृढीकरण सुन्तला जोन सङ्खुवा सभाको कार्यक्षेत्र धर्मदेवी नगरपालिका 4-6 मादी नगरपालिका 3, 4, 5, 6 र 7 चैनपुर नगरपालिका 5, 6, 8, 10 र 11 खाँदबारी नगरपालिका 1, 2, 4, 5, 6, 7, 8, 9, 10 र 11 सभापोखरी गाउँपालिका 1 र 2 सिलिचोङ गाउँपालिका 3, 4 र 5 सिचिला गाउँपालिका 1-6

0: 5 सुन्तला जोन भोजपुरको कार्यक्षेत्र भोजपुर नगरपालिका 3 र 4 टेम्के मयुङ गाउँपालिका 2, 3, 5, 7 र 8 सदानन्द नगरपालिका 1, 2, 3, 4, 5, 6, 7, 8, 10, 11, 12, 13 र 14 रामप्रसाद राई गाउँपालिका 5 र 6 सालपासिलिथो गाउँपालिका 2, 3, 4 र 6 कार्यक्रमको नाम सिंचाई पूर्वाधार निर्माण कार्यक्रम सुन्तलाको क्षेत्र विस्तार कार्यक्रम सुन्तला अलैँचीको लागि आवश्यक खाद्य तत्व बाली संरक्षण सामग्री कृषिजन्य औजार उपकरण सहयोग कार्यक्रम पुनश्च प्रस्ताव पेश गर्नको लागि प्रस्ताव फारमको ढाँचा अनुसूची 10 यस कार्यालयको वेबसाइटबाट डाउनलोड वा कार्यालयबाट प्राप्त गर्न सकिनेछ। आवेदन साथ पेश गर्नुपर्ने कागजातहरू संस्था सूचीकृत वा नवीकरण गर्ने आशय सहितको निवेदन संस्थाको दर्ता तथा नवीकरण तथा स्थायी लेखा नम्बर र गत आर्थिक वर्षको कर चुक्ता भएको प्रमाण पत्रको प्रतिलिपि संस्थाको हकमा बैठकको निर्णयको प्रतिलिपि खेती गरिने जग्गा स्थान खुल्ने गरी जग्गा धनीको लाल पूर्जा वा भाडा अथवा लिजको जग्गा भएमा कम्तीमा 5 वर्ष र पूर्वाधार निर्माणको लागि 10 वर्षको सम्झौता नामाको प्रतिलिपि निवेदकको नागरिकता वा नेपाल सरकारद्वारा जारी फोटो सहितको परिचय खुल्ने कागजातको प्रतिलिपि थप जानकारीको लागि सम्पर्क नम्बर संस्था सभा 029562855 भोजपुर 029420049 नवीन कुमार दागी संस्था सभा मोबाइल नम्बर 9852555079 जुनिता राई भोजपुर मोबाइल नम्बर 9852777376 इमेल pmamp.piu.sanghasabha@gmail.com वेबसाइट www.pmamp.sanghasabha.gov.np राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाइ संख्वा सभा
1: भालुमा बासको खालिलो तामा कान्छीको मन हर्ने भालुमा बासको खालिलो

0: होइन, छिटो निस्कन भनेको, ढिला भइसक्यो।
1: जान्न म त हजुर मात्रै जानुहोस्, साथीहरू चाहिँ डिजाइनदार गहना लगाएर आउँछन्, म भने चाहिँ यस्तो गहना लगाएर के जानु।
0: हे तेरी, तिमीले भन न त, तिमीले भने जस्ता डिजाइनदार गहना कहाँ पाइन्छ।
1: पहिले किनिदिन्छु भन्नु न, अनि मात्र भन्छु।
0: भन न त भन, किनिदिन्छु क्या किनिदिन्छु।
1: मलाई त मनोकामना सुनसादी पसलकै गहना चाहिन्छ नि फेरि।
0: अस्ति भन्नुपर्छ नि, ल हिँड मनोकामना सुनसादी पसल।
2: हजुर, आधुनिक तथा पुराना डिजाइनका गरगहना ग्यारेन्टीका साथ तयार पार्नु परेमा, तयारी गरगहना उचित दर भावमा खरिद बिक्री गर्नु परेमा, राशि अनुसारका पत्थर चाहिएमा र सुनचाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा मनोकामना सुनचाँदी पसललाई सम्झनुहोस्।
3: साथै दुई नम्बरी सुनलाई रिफाइन गरी एक नम्बरी बनाउनु परेमा तथा बाह्रै राशिका पत्थरहरू चाहिएमा सधैँ हामीलाई सम्झनुहोस्।
2: मनोकामना सुनचाँदी पसल,
4: चैनपुर छ त्रिचोक, प्रोप्राइटर पदम रसाइली, ममता रसाइली, मोबाइल 9862367744, 9815387775।
5: खुसीको खबर, खुसीको खबर, खुसीको खबर। नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ टारमा प्रत्येक दुई दुई हप्तामा शनिबारको दिन वरिष्ठ नेत्र रोग विशेषज्ञ डाक्टर विजय गौतमद्वारा अत्याधुनिक मेसिन प्रयोग गरी मोती बिन्दु तथा आँखामा मासु पलाएको शल्यक्रिया गरिने भएकाले मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। अपरेसन हुने मितिहरू 2083 भदौ 20 गते शनिबार, 2083 असोज 3 गते शनिबार, 2083 असोज 17 गते शनिबार। समय बिहान 10 बजेदेखि 12 बजेसम्म। स्थान नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ टार। फोन नम्बर 0929575267, मोबाइल नम्बर 9865586460। यहाँ 24 घण्टा इमर्जेन्सी सेवा उपलब्ध छ।

0: सड़कमा क्षति पुगेपछि कोरला नाकाबाट सामान आउँदै हुने। चीनको दक्षिणी शहरमा विपन्नलाई लक्षित गरेर स्मार्ट फूड लकरहरू सञ्चालनमा रोटी तरकारी दूध र अन्य खाद्य सामग्रीहरू उपलब्ध गराइने र एसीसी प्रिमियर कपमा नेपालको विजय शुरूआत। नेपाल खबरमा अब पूरा खबर। रसुवाको भोटेकोशी नदीमा गएको बुधबार आएको बाढ़ीमा परेर ज्यान गुमाउनेको संख्या 903 पुगेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले दिएको पछिल्लो जानकारी अनुसार रसुवामा 24, नुवाकोटमा 95, धादिङमा 55, गोर्खामा 62, नवलपरासी पूर्वमा 207, नवलपरासी पश्चिममा 151, तनहुमा 37 र चितवनमा 272 जनाको शव तथा मानव अंग भेटिएको। बाढ़ीपछि सम्पर्क विहीन हुनेको संख्या 4247 पुगेको छ। सम्पर्क विहीन हुनेमा 25 नेपाल प्रहरी, 45 नेपाली सेना, 13 सशस्त्र प्रहरी बल नेपाल, 15 जना भन्सार कार्यालयका कर्मचारी, 4 जना अध्यागमन कार्यालयका कर्मचारी छन्। विभिन्न जलविद्युत आयोजनामा कार्यरत 933, विदेशी 592 जना, विदेशी सँगै घुम्न गएका नेपाली 127 जना, लाङचाङ राष्ट्रिय निकुञ्जमा 3 कर्मचारी, क्वारेन्टाइन कार्यालयका 3 कर्मचारी पनि सम्पर्क विहीन छन्। यसै गरी रसुवाका 865, नुवाकोटका 1558 र मकवानपुरका 65 जना पनि सम्पर्क विहीन छन्। प्रभावित क्षेत्रबाट अहिलेसम्म 10451 जनाको उद्धार गरिएको छ। 267 घाइते मध्ये 156 जना उपचारपछि घर फर्किएको प्राधिकरणले जनाएको छ। बाढ़ी प्रभावित क्षेत्रमा खोज तथा उद्धारमा 20,000 भन्दा धेरै सुरक्षाकर्मी परिचालन गरिएको। बाढ़ीमा बेपत्ता भएका र अलपत्र परेकाहरूको खोजी र उद्धारको काम आज पनि भइरहेको छ। स्थानीय प्रशासन र सम्बन्धित निकायहरूले प्रभावित क्षेत्रमा राहत र पुनर्स्थापनाका कार्यहरूलाई प्राथमिकतामा राखेर काम गरिरहेका छन्। धेरै प्रभावितहरूले राहत नपाएको गुनासो गरेका छन्। यसै गरी सरकारले खोजी काममा ढिलाइ गरेको भन्दै बेपत्ताका आफन्तहरू आक्रोशित भएका छन्। बाढ़ी प्रभावितका लागि सरकारले सञ्चालन गरेको प्रधानमन्त्री दैवी प्रकोप कोषमा अहिलेसम्म 5,24,69,44,000 रूपियाँ संकलन भएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका अनुसार प्रधानमन्त्री दैवी प्रकोप कोष र प्रधानमन्त्री कोष मार्फत पीड़ितका लागि आर्थिक सहयोग जुट्ने क्रम बढ़ेको छ। कार्यालयले उद्धार अनुरोध पोर्टल सञ्चालन गरी यी कोषमा अहिलेसम्म स्वदेश तथा विदेशबाट प्राप्त रकमको विवरण सार्वजनिक गरेको हो। प्रधानमन्त्री राहत कोषमा हिजोसम्म 9 वाणिज्य बैंकका खातामा यो रकम संकलन भएको हो। हिमालयन र लक्ष्मी बैंकमा थप 21,43,232 अमेरिकी डलर जम्मा भएको छ। विपदको यस विषम परिस्थितिमा प्राप्त हुने सहयोगको पारदर्शी उपयोग, सही व्यवस्थापन र सम्भावित वित्तीय ठगीबाट बच्नका लागि सरकारले सार्वजनिक गरेको आधिकारिक क्यूआर कोड र खाताको नाम प्रधानमन्त्री दैवी प्रकोप कोष र प्रधानमन्त्री कोषमा मात्र आर्थिक सहयोग गर्न अनुरोध गरिएको छ। रसुवागढ़ी केरूङबाट आयात गरिने माल वस्तु र कन्टेनर धमाधम मोस्ताङको कोरला नाकाबाट आउन थालेका छन्। नेपाल चीन बीचको रसुवागढ़ी केरूङ नाका विनाशकारी बाढ़ीका कारण पूर्ण रूपमा क्षति भएसँगै कोरला नाकाबाट माल वस्तु र कन्टेनरहरू आउन थालेका हुन्। मोस्ताङको जोमसोममा रहेको सशस्त्र प्रहरीको चेकपोस्टबाट हिजो 66 मालवाहक कन्टेनरको विवरण संकलन गरिएको छ। सशस्त्र प्रहरीको जोमसोम चेकपोस्टले रसुवागढ़ी नाका पूर्ण रूपमा बन्द भएपछि कोरला नाकाबाट माल वस्तु पैछारी गर्ने कन्टेनरको संख्या बढ़िरहेको जनाएको छ। कोरला नाकाबाट वैकल्पिक नाकाका रूपमा सरकारले सञ्चालनमा ल्याएपछि कोरलाको मुस्ताङ भन्सार कार्यालयबाट आर्थिक वर्ष 2082-83 6,92,00,00,000 राजस्व संकलन गरेको थियो। यसै गरी यो आर्थिक वर्षको साउन महिनामा मात्रै 29 करोड़ राजस्व संकलन भएको थियो। काठमाडौँ जोड्ने मुख्य सड़क नागढुङ्गा मुगलिन खण्डको कृष्णभीरमा सड़क अवरूद्ध भए पनि काठमाडौँ उपत्यकामा अत्यावश्यक सामग्रीको आपूर्ति अभाव नहुने सरकारी निकायले जनाएका छन्। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार बजारमा पर्याप्त मात्रामा खाद्यान्न मौजात रहेकाले तत्काल अत्यावश्यक वस्तु अभाव हुने छैन। काठमाडौँ उपत्यकामा वैकल्पिक सड़कबाट खाद्य वस्तु आपूर्ति गरिने व्यवस्था भइसकेको मन्त्रालयको भनाई छ। नेपाल आयल निगमले पेट्रोलियम पदार्थ र खाना पकाउने एलपी प्राकृतिक ग्यासको आपूर्ति वैकल्पिक मार्गबाट निरन्तर गरिने जनाएको छ। निगमका अनुसार अमलेखगंज डिपोमा पाइपलाइन मार्फत पर्याप्त इन्धन आइरहेकाले त्यहाँबाट काठमाडौँमा पेट्रोल डिजेल लगायतका पेट्रोलियम पदार्थ ल्याउन सकिनेछ। यसैगरी खाना पकाउने एलपी ग्यासको आपूर्तिका लागि पनि वैकल्पिक व्यवस्था गरिएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा बाढ़ी प्रभावित क्षेत्रमा टेलिकमका धेरै टावर संचालनमा सुनको भाव निरन्तर घट्दै लगायतका खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
2: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रमतर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ पाँचौं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा यूएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
1: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
2: फोन नम्बर 082-562-601 98578-3590 98578-3684 3 वर्षे डिप्लोमा इन कम्प्युटर

0: काठमाडौँ।
1: कृषि र भेटेनरी शैक्षिक कार्यक्रमतर्फ स्नातक तह अध्ययनका लागि नयाँ भर्ना सम्बन्धी नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनको सूचना।
2: विगत तीन दशक भन्दा बढी समयदेखि गुणस्तरीय प्राविधिक शिक्षा सञ्चालनमा गर्विलो इतिहास बोकेको नेपाल भेटेनरी काउन्सिलबाट समेत भर्ना स्वीकृत प्राप्त नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनमा शैक्षिक वर्ष 2083 लागि स्नातक तह भेटेनरी तर्फ 5 वर्षे बीबीएससी एनएएच भेटेनरी डाक्टर र तर्फ बीएससी एडी शैक्षिक कार्यक्रममा नयाँ भर्ना आवेदन फारम अनलाइन मार्फत भराइरहेको हुँदा इच्छुक विद्यार्थीहरूबाट entrance.puexam.edu.np वा www.npi.edu.np लगन गरी फारम भर्न वा सिधै कलेजमा सम्पर्क राखी फारम भर्न सूचित गरिन्छ।
1: फारम भर्ने अन्तिम मिति 2083 भाद्र 27 गते सम्म, प्रवेश परीक्षा 2083 भाद्र 31 गते।
2: बीएससी एजी तर्फ पहिलो 30 जना विद्यार्थीहरूका लागि विशेष छुटमा भर्ना लिइरहेको जानकारी गराइन्छ।
1: थप जानकारीका लागि नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवन,
2: फोन 056-421-261, 596-617, मोबाइल 98-550-607-68, 98-511-62-594, 98-510-54-224। तपाईँको सपना हाम्रो जिम्मेवारी, भविष्यको यात्रा आजै एनपीआईबाट सुरु गरौं।
3: सिधा कुरा प्रष्ट विचार, यो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। एतिन्जेल हामीले भुटेकोसी बाढीमा ज्यान गुमाउनेको संख्या 900 भन्दा धेरै, 4000 भन्दा धेरै सम्पर्कविहीन, 10000 भन्दा धेरैको उद्धार, 276 घाइते मध्ये 156 जना डिस्चार्ज। प्रधानमन्त्री दैवी प्रकोप कोषमा अहिलेसम्म 5 अर्ब 24 करोड़ रूपियाँ संकलन लगायतका खबरहरू प्रस्तुत गर्यो। नेपाल खबरमा अब थप खबरहरू। रसुवाको भुटेकोसीमा गएको बुधबार बिहान बाढ़ी प्रभावित क्षेत्रमा संचार सेवा पुनर्स्थापना तीव्र गतिमा भइरहेको छ। हिजोसम्म धेरै क्षेत्रमा संचार सेवा पुनर्स्थापना भएको टेलिकम सेवा प्रदायकले जनाएका छन्। नेपाल टेलिकमका अनुसार रसुवा र नुवाकोट जिल्लामा कम्पनीका 120 बीटीएस टावर थिए, जसमध्ये 38 वटा प्रभावित भएकोमा अहिलेसम्म 106 वटा सञ्चालनमा आएका छन्। एनसेलका 78 वटा बीटीएस टावर मध्ये 27 वटा टावर प्रभावित भएका थिए, जसमध्ये अब 3 वटा मात्रै सञ्चालनमा आउन बाँकी छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार नेपाल दूरसंचार प्राधिकरणले सहयोगमा प्राप्त गरेका 20 वटा सैटेलाइट बाढ़ी प्रभावित क्षेत्रमा पठाइएको जनाएको छ। सुनको भाव आज पनि घटेको छ। आज सुनको भाव तोलामा 3000 रूपियाँले घटेको हो। हिजो एकै दिन 9500 रूपियाँले घटेको सुनको भाव आज पनि 3000 रूपियाँले घटेर तोलाको 3,06,000 रूपियाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसाय महासंघले जनाएको छ। यसअघि हिजो सुनको भाव तोलाको 3,09,000 रूपियाँ थियो। गएको मंगलबारदेखि लगातार सुनको भाव घट्दै आएको छ। आज चाँदीको भाव भने स्थिर छ। हिजो तोलामा 185 रूपियाँले घटेको चाँदीको भाव आज तोलाको 4,780 रूपियाँ नै कायम रहेको महासंघले जनाएको छ। अब विदेशको खबर। दक्षिण चीनको सेन्जेन शहरका सड़कहरूमा विपन्न वर्गलाई लक्षित गर्दै रोटी, तरकारी, दूध र अन्य खाद्य सामग्रीहरू उपलब्ध गराउने स्मार्ट फूड लकरहरू संचालनमा आएका छन्। यो सेवा फूड बैंक नामक एक सार्वजनिक कल्याणकारी अभियानको हिस्साको रूपमा शुरू गरिएको हो। यी स्मार्ट लकरहरूमा मुख्यतया विभिन्न व्यावसायिक प्रतिष्ठान र सुपर मार्केटहरूबाट संकलन गरिएको खाद्य सामग्रीहरू राखिने गरिन्छ। लकरमा राखिने सबै सामग्रीले अनिवार्य रूपमा खाद्य सुरक्षाको मापदण्ड पूरा गरेको सुनिश्चित गरिन्छ। प्रयोगकर्ताहरूले अनलाइन माध्यमबाट आफूलाई आवश्यक सामग्री उपलब्ध भए नभएको जाँच गर्न र तिनलाई आरक्षित गर्न सक्ने व्यवस्था गरिएको छ। खाद्य सामग्री प्राप्त गर्नका लागि प्रयोगकर्ताले अनलाइन आरक्षण गरेपछि लकरमा रहेको क्यूआर कोड स्क्यान गर्नुपर्ने हुन्छ। अब खेल खबर। एसीसी प्रिमियर कप क्रिकेटमा नेपालले बहरानलाई हराउँदै विजयी शुरूआत गरेको छ। मलेसियाको बांगीमा रहेको वाईएसडी यूकेएम क्रिकेट ओभलमा आज भएको खेलमा नेपालले बहरानलाई 7 विकेटले हराएको छ। बहरानले दिएको 88 रनको लक्ष्य नेपाल

21 ओभरमा 3 विकेट गुमाएर भेटायो। नेपालका अर्जुन कुमारले नट आउट 36, रोहित पौडेलले नट आउट 19 रन बनाए। बहराइनका इमरान जावेद अनवरले 3 विकेट लिए। यसअघि टस हारेर ब्याटिङ गरेको बहराइनले 36 ओभर 2 बलमा सबै विकेट गुमाएर 87 रन बनायो। बहराइनका फियाज अहमदले सबैभन्दा धेरै 15 रन बनाए। नेपालका कप्तान सन्दीप लामिछानेले 5, ललित राजवंशीले 3, करण केसीले 2 विकेट लिए। एसएससी प्रिमियर कपमा समूह एमा नेपाल, बहराइन, हङकङ, मलेसिया र साउदी अरेबिया रहेका छन्। यसैगरी समूह बीमा संयुक्त अरब इमिरेट्स, यूएई, कुवेत, ओमान, कतार र सिंगापुर रहेका छन्। दुईवटै समूहका शीर्ष दुई टोली सेमी फाइनलमा पुग्नेछन्। प्रतियोगिताको उपाधि विजेताले आउँदो वर्ष हुने एसिया कपमा स्थान बनाउनेछ। हिजोदेखि शुरू भएको प्रतियोगिताको फाइनल खेल यही भदौ 27 गते शनिबार हुनेछ। उज्यालो रेडियो नेटवर्क काठमाण्डुमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। भोटेको शिवबारीमा ज्यान गुमाउनेको संख्या 900 भन्दा धेरै, 4000 भन्दा धेरै सम्पर्क विहीन, 10000 भन्दा धेरैको उद्धार, 276 घाइते मध्ये 156 जना डिस्चार्ज।

घर तपाईं सँगै। आदरणीय श्रोता मानुभावहरू, निर्धारित प्रसारण तालिका अनुसार रेडियो अरूणको नियमित प्रसारण अहिलेलाई यही समाप्त भएको छ। आजको प्रसारण भरि हामीसँग जोडिनु भएकोमा यहाँहरूलाई हार्दिक धन्यवाद। हामी पुनः साँझ 5 बजे ताजा समाचार, विविध जानकारी, मनोरञ्जनपूर्ण प्रस्तुति र उत्कृष्ट नेपाली गीत संगीतका साथमा उपस्थित हुनेछौं। तबसम्मका लागि हामी बिदा चाहन्छौ। सुरक्षित रहनुहोस्, स्वस्थ रहनुहोस्। तपाईँको बाँकी पल सुखद बितोस्।

श्रोता महानुभावहरू नमस्कार, आदरणीय श्रोता महानुभावहरू, यो नमस्कार रेडियो शुभ सन्ध्या निर्धारित रेडियो हामी फेरि एकपटक भाइलेको यो सन्ध्याभरिका कामकाजमूलक जानकारी नेपाली परिवार सुनेर लिएका छौँ।

डिजिटल म्यूजिक प्राली प्रस्तुत गर्दछ।

0: रेडियो अरुण अरुण 97.6 MHz हरपल हर तपाईं सँगै।
1: रेडियो अरुण टाइम चेक
2: इट्स 5 PM
3: अहिले अपराह्नको 5 बज्यो।
4: नेपाली रेडियो नेटवर्कको साँझ 5 बजेको नेपाली खबरमा उषा किरणको नमस्कार। नेपाल प्रहरीले बटेकोशी बाढ़ीका कारण सम्पर्क विहीनहरूको परिवारलाई डीएनए परीक्षणका लागि रगतको नमूना उपलब्ध गराउन आग्रह गरेको छ। बाढ़ीपछि बेपत्ता भएका स्वदेशी तथा विदेशी नागरिकको परिवारलाई डीएनए परीक्षणका लागि रगतको नमूना उपलब्ध गराउन प्रहरीले आग्रह गरेको हो। बाढ़ी प्रभावित क्षेत्रबाट फेला परेका शव तथा शरीरका अंगको वैज्ञानिक परीक्षण गरी बेपत्ता व्यक्तिसँग मिलान गरेर पहिचान गर्ने प्रक्रिया अघि बढ़ाइएको प्रहरीले जनाएको छ। नेपाल प्रहरीले पहिचान प्रक्रिया सहज बनाउन बेपत्ता व्यक्तिका आफन्तमध्ये बाबु, आमा, छोरा वा छोरीलाई डीएनए नमूना उपलब्ध गराउन आग्रह गरेको हो। नेपालमा रहेका आफन्तले ताजा रगतको नमूना फ्रेस ब्लड उपलब्ध गराउन 2 प्रति पासपोर्ट साइजको फोटोसहित नेपाल प्रहरी अस्पताल महाराजगंज स्थित प्याथोलोजी ल्याब नजिकको जिल्ला प्रहरी कार्यालयमा सम्पर्क गर्न अनुरोध गरिएको छ। विदेशमा रहेका बेपत्ता व्यक्तिका प्रथम श्रेणीका आफन्तले सम्बन्धित देशको आधिकारिक फरेन्सिक प्रयोगशालामा डीएनए प्रोफाइलिङ गराउनु पर्नेछ। यसरी प्राप्त डीएनए प्रोफाइलको सफ्ट कपी तुलना तथा पहिचानका लागि नेपाल प्रहरीको आधिकारिक इमेलमा पठाउन प्रहरीले आग्रह गरेको छ। प्रहरीका अनुसार डीएनए प्रोफाइल पठाउँदा सम्बन्धित व्यक्तिको पूरा नाम र राष्ट्रियता, पासपोर्ट वा परिचय पत्रको विवरण, बेपत्ता भएको मिति र स्थान थाहा भएसम्म आधिकारिक फरेन्सिक ल्याबबाट प्राप्त डीएनए प्रोफाइल रिपोर्ट तथा डीएनए नमूना दिने व्यक्ति र बेपत्ता व्यक्ति बीचको नाता खुल्ने विवरण समावेश गर्नुपर्नेछ। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले प्रधानमन्त्री राहत कोषमा भएको पैसा छिटो प्रभावित क्षेत्रमा पठाउन निर्देशन दिनुभएको छ। जनताले विश्वास गरेर हालेको पैसाको पूर्ण सदुपयोग हुनुपर्नेमा उहाँले जोड़ दिनुभयो। आज आयोजित छलफलमा बोल्दै अर्थमन्त्री डाक्टर वाग्लेले प्रक्रियालाई धेरै प्रशासनिक गर्दा ढिलाइ भइरहेको उल्लेख गर्नुभयो। उहाँले भन्नुभयो प्रभावित क्षेत्रका पालिकालाई रकम दिने कुरामा यो निकायबाट त्यो निकाय गर्दै धेरै प्रशासनिकरण हुँदा ढिलाइ भएको छ। हामीसँग कार्यविधि छ, संयन्त्र छ, कानूनले नमिल्ने गर्न मिलेन। मिल्ने कुरामा छिटो गरौं, मेयरबाट सीडीओबाट त्यसलाई औपचारिकता दिने काम गर्दै गर्नुहोला, पैसा चाहिँ पठाइहालौ, अर्थमन्त्रीको भनाई छ। नेपालले बाढ़ी पीड़ितको पहिचानका लागि सिंगापुरसँग सहयोग माग गरेको छ। परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर छेत्रीले आज आयोजित पत्रकार सम्मेलनमा पीड़ित परिवारका लागि प्राविधिक सहयोग मागेको जानकारी दिनुभयो। अमेरिकासँग डीएनए परीक्षण र चीन सिंगापुरसँग उच्च क्षमतामा आवश्यक उपकरणका लागि अनुरोध गरेको उहाँले जानकारी दिनुभएको छ। जापान र दक्षिण कोरियाबाट पनि थप विशेष सामग्री चाँडै प्राप्त हुने अपेक्षा गरिएको मन्त्रालयले जनाएको छ। यस्तै सरकारले रसुवा बाढ़ीका कारण प्रभावित भएका 38 देशका नागरिकको अवस्थाबाट विवरण संकलन भइरहेको जानकारी दिएको छ। आज सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल छेत्रीले सम्बन्धित देशका दूतावासको समन्वयमा तथ्याङ्क अध्यावधि गर्ने काम भइरहेको बताउनु भएको छ। हामीसँग खबर अझै बाँकी छन्, नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: हो अब विदेशबाट पठाएको पैसा सिधै खल्ती वालेटमा
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौँ।
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास आईएमई गरौँ।
2: यो आवाज हो नेपाली रेडियो नेटवर्क को। तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: अब बाँकी खबर। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा प्रधानमन्त्री बालिन शाह र सत्तारूढ़ दल राष्ट्रपाका सभापति रवि लामिछानेबीच भेटवार्ता भएको छ। भेटमा रसुवाको भटेकोशी नदीमा आएको बाढ़ीका कारण प्रभावित क्षेत्रमा सरकारद्वारा भइरहेका खोज उद्धार राहत वितरण तथा नागरिक व्यवस्थापनका प्रयासबारे छलफल भएको छ। भेटमा प्रभावित नागरिकको उद्धार र राहतका साथै क्षति पुगेका संरचनाको पुनर्स्थापनाका विषयमा छलफल भएको थियो। संसद बैठक आह्वानका लागि प्रतिनिधि सभाको कार्यव्यवस्था परामर्श समिति बैठक मंगलबार बस्ने भएको छ। आज कंग्रेस संसदीय दलका नेता विष्णुराज आङदाम्बेको ध्यानाकर्षण पत्र बुझ्दै सभामुख डोलप्रसाद अर्यालले मंगलबार नै कार्यव्यवस्था परामर्श समिति बैठक बोलाएर संसद बैठक संचालनको टुंगो लगाउने बताउनु भएको छ। सदनमा विपदका कारण केही दिन स्थगित गरिएको भए तापनि अब तत्काल संचालन गर्न आफूले सभामुखको ध्यानाकर्षण गराएको आङदाम्बेले बताउनुभयो। जवाफमा सभामुख अर्यालले कार्यव्यवस्था परामर्श बैठक संसद आह्वान गरिने प्रतिबद्धता जनाएको उहाँले जानकारी दिनुभएको छ। नेपाली खबर अहिलेलाई यति नै। अहिले 6 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौं।

0: अरुण
1: 97.6 MHz हरपल तपाई सँगै।
2: लोकगीत लोक भाका र मौलिक संस्कृतिको साझा चौतारी कार्यक्रम लोक चौतारीलाई प्रायोजन गर्ने साथीहरू मित्र आले महोत्तरी हाल मलेसिया,
3: विजय लिम्बु 5.1 कुशवा हाल मलेसिया,
2: सोनिम शेर्पा सिद्धिचरण नगरपालिका 11 रमाइलो डाँडा ओखलढुङ्गा,
3: राजबिराही काइला इटहरी सुनसरी हाल मलेसिया,
2: सरस्वता पोखरेल सैना मैना नगरपालिका 6 बुटवल,
3: जीवन फावेल सभा पोखरी गाउँपालिका 4 शङ्ख सभा हाल मलेसिया,
2: सुनिता कुलुङ सिलिचोङ गाउँपालिका 2 बाला शङ्खुवा सभा,
3: सूरज राई तुम्सा पौवादुम्मा गाउँपालिका 5 भोजपुर हाल मलेसिया,
2: जुनी साम्पाङ राई टेम्के मयुङ गाउँपालिका 1 रिमचिम भोजपुर हाल कुवेत,
3: अनिस टेम्बे लिम्बु सभा पोखरी गाउँपालिका 4 शङ्खुवा सभा हाल मलेसिया,
2: जुनिता चामलिङ राई फिदिन नगरपालिका 5 सरसुला केराबारी 5 थर हाल कुवेत,
3: कृष्ण तामाङ 5 नगरपालिका 6 वाना हाल साउदी अरब,
2: रवि पहरे हेटौडा मकवानपुर गाउँपालिका 2 राई गाउँ हाल मलेसिया,
3: साइली सुनिया कुलम मकालु गाउँपालिका 6 शङ्खुवा सभा,
2: सुस्केरा जीवन सुन्दास तुम्बेवा गाउँपालिका 2 नेवार गाउँ 5 थर हाल कुवेत,
3: सपना तामाङ मोक्तान 5 नगरपालिका 7 वावन शङ्खुवा सभा,
2: समीक्षा जोशी तुम्बेवा गाउँपालिका 2 मौवा 5 थर,
3: निष्कल चौवाली कान्छा खाम्बारी नगरपालिका 2 शङ्खुवा सभा फिलहाल साउदी अरब,
2: युनिसब लोन तामाङ धर्मदेवी नगरपालिका 4 मामलिङ शङ्खुवा सभा,
3: सुजन कुलुङ राई सिलिचुङ 1 बेसिन्दा शङ्खुवा सभा हाल कतार,
2: सुमिता याखाल लिम्बुखिम चैनपुर नगरपालिका 10 खराङ शङ्खुवा सभा,
3: र दिलसराई देउमाई नगरपालिका 1 पिलाङ।

हार्दिक स्वागत गर्दै गर्दै आजको बसाईमा पनि सधाजै म तपाईँकै साथी कार्यक्रम सञ्चालिका रमा कार्यक्रम लोक चौतारीको साथमा उपस्थित भइसकेकी छु। हजुर, लेक बेसीको धुन रेडियो अरुण 97.6 मेगाहर्जको रेडियो तरंग सँगै अनलाइनमा तपाईँले हामीलाई www.radioarun.com.np लगइन गरेर संसारै भरबाट केही साथ सुनिरहनु भएको छ। सजिलोको लागि रेडियोको अफिसियल फेसबुक पेजबाट पनि प्रत्यक्ष रूपमा लाइभ मार्फत हामीलाई सुनिरहनु भएको छ। त्यसै गरेर मोबाइल एप्लिकेशनहरू अलएफएम नेपाली रेडियो, त्यसै गरेर नेपाली पात्रो र हाम्रो पात्रो मोबाइल एप्लिकेशनबाट पनि यो समय हामीलाई तपाईँले भरपूर मात्रामा सुनेर साथ दिइरहनु भएको छ। यदि तपाईँ इन्टरनेटको पहुँचमा हुनुहुन्छ भने पक्कै पनि तपाईँले हामीलाई सुनि नै रहनु भएको छ। विशेष गरी कार्यक्रम लोक चौतारीलाई तपाईँले सुन्दै आइरहनु भएको छ। हप्ताको छ दिन फरकबार अनि फरक बसाईको साथमा आइतबारदेखि शुक्रबारसम्म तपाईँसँग जोडिँदै आइरहेका छौं। आज पनि सोमबारे बसाई हो। आज के गर्छौं त भन्दाखेरि तपाईँ जो जति साथीहरू हामीलाई नियमित रूपमा सुन्दै आइरहनु भएको छ तपाईँलाई त अवश्य पनि थाहा छँदै नै छ। विशेष गरेर यो सोमबारे बसाईमा भने चाहिँ हामी तपाईँसँग नै जोडिन्छौं फोन कल मार्फत। तपाईँले फोन गर्नको निम्ति हाम्रो रेडियोको मोबाइल नम्बर रहेको छ 98 40 68 68 23। यो नम्बर तपाईँको निम्ति खुल्ला भइसकेको छ, जहाँ तपाईँले फोन गरेर तपाईँलाई मनपर्ने जुनसुकै लोकभाकाहरू गुनगुनाउन सक्नुहुन्छ अनि विशेष तपाईँकै लागि केही सुमधुर लोकभाकाहरू पनि हामी यो व्यवसायमा तपाईँको लागि सुनाउनेछौ। ती भाकाहरू सुनेर तपाईँले भरपूर मात्रामा मनोरञ्जन लिनु सक्नुहुनेछ। तपाईँकोतिर के छ, कसो छ मौसम, कस्तो छ? यो समय भनेको एकदमै जोखिमपूर्ण समय हो, बर्खा छ होइन। यो पहाड़ी भेगतिर भनेको चाहिँ धेरै पानी पर्यो भने चाहिँ विशेष गरेर पहिरोको जोखिम हुन्छ, तराईतिर डुबानको जोखिम होइन। के छ तपाईँकोतिर, कसो छ? यतातिर अघि भर्खरै पानी परेर अहिले रहिरहेको अवस्था छ। तपाईँको के छ, कसो छ? आफ्नो सँगसँगै तपाईँले आफ्नो परिवारको पनि ख्याल गर्नुपर्छ। पक्कै पनि तपाईँले हामीलाई सुन्दै हुनुहुन्छ नै होला, यही आशा गर्दै कार्यक्रमको आरम्भ गर्न चाहन्छु। यो निकै नै सुमधुर लोकभाकाबाट यो भाका पश्चात तपाईँसँग भलाकुसारी गर्नको निम्ति आउने नै छु। अहिले भने कार्यक्रमको आरम्भमा यो समुद्र भाका सुन्दै रहनुहोस्।

0: हजुर, बजेन किन तिजैको मादल खरि झार्यो कि, यो निकै नै मिठो गीत तपाईँको निम्ति कार्यक्रममा मैले प्रस्तुत गरी प्रीति आली र जयदेव कोटाको आवाजमा सजिएको यो लोक भाका तपाईँको निम्ति राखिसकेकी छ। कार्यक्रम लोक चौतारीको बसाई तपाईँ सुन्दै हुनुहुन्छ लेख विषयको धुन रेडियो अरुण 97.6 MHz को रेडियो तरंग सँगै अनलाइनमा www.radioarun.com.np लगइन गरेर संसारै भरबाट हामीलाई केही साथ सुनिरहनु भएको छ। सजिलोको लागि रेडियोको मोबाइल एप्लिकेशनहरू हाम्रो पात्रो नेपाली पात्रो त्यसै गरी अल्फेम नेपाली रेडियो मोबाइल एप्लिकेशन सँगै रेडियोको अफिसियल फेसबुक पेजबाट प्रत्यक्ष रूपमा लाइभ मार्फत हामीलाई सुनिरहनु भएको छ। आशा गर्छौ यो समय तपाईँ हामी सँगै हुनुहुन्छ, हामीलाई भरपूर मात्रामा सुनिरहनु भएको छ। अब पनि ढिला गर्दिन तपाईँलाई नै जोड्न चाहन्छु, यति बेला फोन लाइनमा मित्र हुनुहुन्छ, स्वागत गर्छु। नमस्कार हजुर। हजुर नमस्ते, को बोल्दै हुनुहुन्छ? रेनिसा बोल्दै हुनुहुन्छ धनगुडाबाट है रेनिसाजी। अनि के छ खबर खबर, आराम हुनुहुन्छ? ठिक हुनुहुन्छ? हजुर म पनि एकदम ठिक छु, आराम छु, सन्चै छु है। अनि कार्यक्रम सुनिरहनु भएको छ नि होइन? ल ठिक छ, हुन्छ, आउनुभयो, जोडिनुभयो, खुसी लागेको छ। अनि आज हामीलाई तपाईँले भाका त सुनाउनुहुन्छ नि होइन? ल हुन्छ, कुन भाका गाउनुहुन्छ, सुरु गर्न सक्नुहुन्छ? हजुर नै भए पनि हुन्छ, लोक भाका जस्तो मन लाग्छ तपाईँलाई त्यस्तै गाउन सक्नुहुन्छ।
1: सुरु गर्नुहोस्।

छोप्यो संसार मायाले रामको माया

0: अरुण
1: 97.6 MHz हरपल तपाईं सँगै अहिले बिहानको 5:30 बज्यो। अब सुन्नुहुनेछ नेपाली खबर।
2: आदान प्रदानमा सहकार्य बढ़ाउने सहमति शीर्षकको शुभ समाचार।
3: भारत नेपालबीच सीमा सुरक्षा सुरक्षा निकायको समन्वय सूचना आदान प्रदान अपराध तथा तस्करी नियन्त्रण र विपद व्यवस्थापनमा सहकार्य थप मजबूत बनाउने सहमति भएको छ। भारतको पिथौरागढ़ स्थित जिल्ला कार्यालय सभागारमा सोमबार सम्पन्न भारत नेपाल समन्वय बैठकमा सीमावर्ती क्षेत्रको सुरक्षा तथा दुई देशबीचको आपसी समन्वय प्रभावकारी बनाउने विषयमा छलफल भएको हो। बैठकमा भारतका तर्फबाट पिथौरागढ़ जिल्ला प्रशासन तथा नेपालका सीमावर्ती जिल्ला बैतडी र दार्चुलाका प्रशासनिक अधिकारी सहभागी थिए। बैठकमा भारतका तर्फबाट पिथौरागढ़का जिल्लाधिकारी आशिष भट्टगाईले सीमा सुरक्षा तथा आपसी समन्वयसँग सम्बन्धित विषय प्रस्तुत गरेका थिए। नेपालका तर्फबाट बैतडीकी प्रमुख जिल्लाधिकारी मीना अर्याल र दार्चुलाका प्रमुख जिल्लाधिकारी यज्ञराज पौडेलले सीमावर्ती क्षेत्रमा देखिएका समस्या चुनौती तथा सहकार्यका विषयमा धारणा राखेका थिए। बैठकमा सीमा क्षेत्रमा खटिएका सुरक्षा निकाय स्थानीय प्रहरी भारतीय सशस्त्र सीमा बल एसएसबी भन्सार तथा अन्य सम्बन्धित निकायबीच प्रभावकारी समन्वय कायम गर्ने सहमति भएको हो।
4: भनिन्छ नि नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो। जे पनि बचत गरिहाल बिस्तारै यो बानी स्वभाव बन्यो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो अनि त महिनाभरिमा कुत्रिके भरायो बाबासँग ब्याङ्क गएर जम्मा गरायो समयसँगै हुर्किँदै गयो बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी नहो सधैँ किन एक नास हुन्थ्यो तर पनि मन ढुक्क हुन्थ्यो किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
5: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?
6: ए भतिज त एकाएक शाकाहारी भैसले कमजोर होला है कमजोर।
7: ल काका भेजिटेरियन हुँदैमा कमजोर भइन्छ र बजारमा जति पनि तागतिलो खानेकुरा छँदैछ नि
6: जे पाए त्यही खालास अनि रोगले समात्ला।
7: कहाँ काका पनि अहिले बजारमा अर्ग्यानिक पोसिलो र स्वादिलो च्याउहरूको राजा ताजा च्याउ आएको छ न रोगको डर न त पैसा नै धेरै लाग्ने।
5: आजकल मेरो भान्सामा नै राजा च्याउ नै पाक्छ।
8: स्वादिलो पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ एनसीए ग्रुपको उत्पादन।
6: आहा राजा च्याउ त साँच्चीकै च्याउको राजै रहेछ नि।
9: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब पहिलो पृष्ठका खबर। जल विद्युत आयोजनाका 900 6 दिनदेखि सम्पर्कविहीन। आयोजनाको भूमिगत विद्युत गृहभित्र उद्धार टोली पुग्न सकिन बाहिर परिवार छटपटाउँदै शीर्षकमा कान्तिपुर दैनिकमा खबर छ। मोबाइलको स्क्रीनमा आँखा गाडेर बसेकी मिठु खड्काले कतिपटक फोन डायल गरिन् उसलाई नै सम्झना छैन। निर्माणाधीन 216 MW क्षमताको माथिल्लो त्रिशुली एक जल विद्युत आयोजनामा 2 वर्षदेखि काम गर्ने उनका श्रीमान कमल खड्कासँग बाढ़ी आउनु अघि बिहान 8:30 बजेतिर अन्तिम पटक भिडियो कल भएको थियो। भोटेपछि बाढ़ीले मचाएको वितण्डा बारे उनले 10:30 बजे मात्र थाहा पाइन्। लगत्तै कमललाई फोन गर्दा स्विच अफ थियो र शुरू भयो एउटा अन्तहीन प्रतीक्षा। मोबाइल हेर्दा हेर्दै आँखा टट्टाइसकेको छ। गौरीशंकर 2 जुगु दोलखाका खड्का भन्छन् हराएकाको सूचीमा नाम आउँदैन भेटिएकाको सूचीमा पर्दैन मेरो संसार नै हराए जस्तो भएको छ। भोटेकोशी बाढ़ीले सुरूङ भूमिगत विद्युत गृहभित्र र आयोजना क्षेत्रमा कार्यरत सयौं श्रमिक तथा प्राविधिक सम्पर्क विहीन भएपछि उनीहरूका परिवार यति बेला एउटा खबरको खोजीमा छन्। जीवित छन् कि छैनन् थाहा छैन उनले बताएकी छन्। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाली पानका अनुसार 11 जल विद्युत आयोजनामा 894 अझै सम्पर्कविहीन छन्। ती आयोजनामा कार्यरत कर्मचारी तथा श्रमिकहरू सुरुङभित्र फँसेका छन् कि बाढ़ीले बगाएर बेपत्ता बनाएको छ भन्ने यकिन विवरण कसैसँग छैन। सम्पर्कविहीन भएका परिवारजनले अन्तिम आशाका रूपमा सुरुङभित्र खोजी गर्नुपर्ने दवाब बढ़ाइरहेका छन्। आयोजनाको भूमिगत विद्युत गृहभित्र उद्धार टोली पुग्न सकेको छैन। बाहिर भने परिवारहरू छटपटाइरहेका छन्। जल विद्युत आयोजनामा 900 6 दिनदेखि सम्पर्क विहीन रहेका छन्।
3: भोटेकोशी महाविपत्ति 939 को शव भेटियो 3925 अझै बेपत्ता शीर्षकमा हिमालय टाइम्स खबर लेख्छ। रसुवाको भोटेकोशी नदीमा विनाशकारी बाढ़ीको छैटौं दिनसम्म आइपुग्दा मृत्यु हुनेको संख्या 939 पुगेको छ। रसुवा स्थित चितवन, धादिङ, तनहु, गोर्खा, नुवाकोट र नवलपरासी पूर्वका विभिन्न स्थानमा लगातार शवहरू भेटिने क्रम जारी छ। अचानक आएको यस अप्रत्याशित बाढ़ीको मुख्य कारण पत्ता लगाउन जलवायु विज्ञ, हिमाल तथा हिमनदी विशेषज्ञहरूको टोली अध्ययनमा जुटेको छ। विपत्तिमा परि अझै 3925 जना नागरिक सम्पर्कविहीन रहेका छन् भने उनीहरूको खोजी तथा उद्धारका लागि 21,008 जना सुरक्षाकर्मी परिचालन गरिएको छ। बाढ़ी प्रभावित क्षेत्रबाट हालसम्म 11,379 जना नागरिकको सकुशल उद्धार गरिएको छ। उद्धार गरिएका मध्ये गम्भीर अवस्थाका 279 जना घाइतेको, विभिन्न अस्पतालमा उपचार भइरहेकोमा 168 जना उपचारपछि डिस्चार्ज भइसकेका छन्। उद्धारका लागि नेपाली सेनाका हेलिकप्टरहरू मुख्य गरी रसुवा, तिमुरे, त्रिशुली र धुन्चे क्षेत्रमा निरन्तर केन्द्रित भइरहेका छन्। विपद व्यवस्थापनमा संघीय सरकारलाई प्रदेश र स्थानीय सरकारका साथै स्वदेशी तथा विदेशी स्वयंसेवी संघ संस्थाहरूले महत्वपूर्ण साथ दिइरहेका छन्। सुरुङभित्र खोजी अभियान जारी। बाढ़ीका कारण रसुवा र नुवाकोट क्षेत्रमा संचालित तथा निर्माणाधीन धेरै जलविद्युत आयोजनाहरूमा ठूलो क्षति पुगेको छ। नेपाली सेनाले जलविद्युत परियोजनाबाट मात्रै हालसम्म 279 जना श्रमिक तथा प्राविधिकहरूको सकुशल उद्धार गरिसकेको छ। आयोजनाका सुरुङभित्र मानिसहरू थुनिएको हुन सक्ने आशंकामा सुरक्षा निकाय र अन्तर्राष्ट्रिय उद्धार टोलीहरूले सुरुङभित्र प्रवेश गरी खोजी कार्यलाई तीव्रता दिएका छन्। माथिल्लो त्रिशुली एक जलविद्युत आयोजनाबाट 254 जनाको उद्धार गरिएको छ भने यसको सुरुङभित्र खोजीका लागि नेपाली सेनासँगै कोरियन र चिनिया टोली खटिएका छन्। राहत वितरणमा एकद्वार नीति। सरकारले प्रभावित क्षेत्रमा राहत संकलन र वितरणलाई व्यवस्थित बनाउन एकद्वार नीति अपनाएको छ। काठमाडौँ लगायत देशका विभिन्न भागबाट प्राप्त राहत सामग्री रसुवा, नुवाकोट र धादिङका चारवटा मुख्य संकलन केन्द्र मार्फत 27 स्थानीय वितरण केन्द्रबाट हालसम्म 3696 प्रभावित नागरिकसम्म पुर्याइएको छ। राहत वितरण कार्य पारदर्शी र प्रभावकारी भए नभएको अनुगमन गर्न प्रधानमन्त्रीको सचिवालयका सदस्यहरू र मन्त्रालयका उच्च कर्मचारी स्वयं मैदानमा खटिएका छन्।
2: बाढ़ीबाट 17,000 बालबालिका प्रभावित, कयौंका अभिभावक नहुँदा भविष्य अन्य शीर्षकमा खबर छ। रसुवा खाल्टेका 16 वर्षीय समीर तामाङ भोटेको सीमा बाढ़ी आउँदा विद्यालय पुगिसकेका थिए। घरमा बहिनीहरू 13 वर्षीय प्रिया र 7 वर्षीय पार्वती थिए। बाढ़ी आएको थाहा पाएपछि नीलकण्ठ माध्यमिक विद्यालय कक्षा 8 पढ़ने समीरले भागेर ज्यान बचाए, तर घरमा भएका बहिनीहरू 6 दिनदेखि सम्पर्कविहीन छन्। सानी बहिनीको हातमा घाउ भएको थियो। उनी स्कूल जान नसकेकोले ठूली बहिनी पनि उनलाई हेर्न घरमै बसेकी थिइन्। शिवालय आधारभूत विद्यालयको होल्डिङ सेन्टरमा आश्रय लिएर बसिरहेका उनले भने, खै अब के गर्ने हो थाहा छैन। साथी जस्ता बहिनीहरू चिनबरमै बाढ़ीमा परेर कहाँ हराए हराए, घर पनि बाढ़ीले बगाएको र बुवा सूर्याले भने भागेर ज्यान जोगाएको समीरले बताएका छन्। आमा छेसाङ रोजगारीको सिलसिलामा कुवेतमा छिन्। रसुवाको बेत्रावती गाउँपालिका 5 लहरे पोवामा रहेको शिवालय आधारभूत विद्यालयको होल्डिङ सेन्टरमा 10 भदौको बाढ़ीबाट ज्यान जोगाएकाहरूलाई ल्याएर राखिएको छ। सुत्केरी महिला बालबालिका ज्येष्ठ नागरिकहरूलाई विभिन्न ब्लकमा राखिएको छ। सबैजसोको मुहार निन्याउरो छ। बालबालिकाको आँखामा टिलपिल आँसु र आफन्तको पर्खाई देखिन्छ। कसैको आमा बुवा, कसैको दाजुभाइ, कसैको दिदीबहिनी बाढ़ीमा बगेका छन्। तिनीहरूको अहिलेसम्म अत्तोपत्तो छैन। अधिकांश बालबालिका अभिभावक भीन बनेका छन्। घर पनि बाँकी छैन। तिनी मध्येकी अर्की हुन् रन्जु तामाङ। रसुवाको कालिका गाउँपालिकामा रहेको कालिका हिमालय माध्यमिक विद्यालय कक्षा 7 अध्ययनरत रन्जुले बाढ़ीमा आमा, दाई र भिनाजु गुमाइन्। 12 वर्ष उनी कालिका स्थानमा बसेर पढ्छिन्। यी त एक प्रतिनिधि पात्र मात्रै हुन्। रसुवाको शिवालय आधारभूत विद्यालयको होल्डिङ सेन्टरमा रहेका बालबालिका सबै जसोले अभिभावक, परिवारका अन्य सदस्य र घर गुमाएका छन्। यसरी बाढ़ीबाट 17,000 बालबालिका प्रभावित भएका छन् भने कयौंका अभिभावक नहुँदा उनीहरूको भविष्य समेत अन्योल बनेको छ।
3: Thank you. भोटेकोशी नदीमा आएको विनाशकारी बाढ़ी पछि प्रभावित क्षेत्रमा स्वास्थ्य संकट निम्तने खतरा बढ़ेको छ। बाढ़ीमा परेर ज्यान गुमाएका नागरिक र पशु चौपायाको सब व्यवस्थापन हुन नसक्दा प्रभावित क्षेत्रमा महामारी फैलिने जोखिम बढ़ेको हो। बाढ़ी प्रभावित रसुवा, नुवाकोट, धादिङ लगायत प्रभावित क्षेत्रमा समयमै सबै सब व्यवस्थापन हुन नसक्दा संक्रामक रोगको अर्को संकट आउने देखिएको हो। बाढ़ीले घर, बस्ती, सड़क र पूर्वाधारमा क्षति पुर्याउनुका साथै खाने पानीका स्रोतमा फोहोर तथा दूषित पदार्थ मिसिएपछि रोग फैलिने चिन्ता बढ़ेको छ। सबबाटै संक्रमण फैलिने भन्दा पनि अरू चीजबाट बढ़ी जोखिम हुन्छ। डाक्टर पुन उपशीर्षकमा खबर छ। संक्रामक रोग विशेषज्ञ डाक्टर शेरबहादुर पुनले बाढ़ीमा परि मृत्यु भएका मानिस तथा पशु चौपायाका सबबाट प्रत्यक्ष रूपमा महामारी फैलिने भन्दा पनि सबमा आकर्षित हुने मुसा, किरा, फट्याङ्ग्रा तथा अन्य जनावरका कारण अप्रत्यक्ष रूपमा संक्रमण फैलिने जोखिम बढ़ी हुने बताउनु भएको छ। बाढ़ी प्रभावित क्षेत्रमा संक्रामक रोगको अर्को जोखिम शीर्षकमा हिमालय टाइम्समा यो खबर छापिएको हो।
2: विनाशकारी बाढ़ीका कारण सड़क सञ्जाल छिन्न भिन्न भए उद्धार राहत पहुँच बाह्य जाँदा नुवाकोट रसुवाका बाढ़ी पीड़ित आफन्तको लास वा सास कुरेर विक्षिप्त अवस्थामा बसिरहेका छन्। एकातिर सरकार उद्धारमा व्यस्त रहेको दावी गरिरहेछ भने अर्कोतिर छ दिनदेखि बाटोघाटो ठप्प हुँदा पहिरो र बाढ़ी क्षेत्रमा पुग्न नसकेर पीड़ित परिवार ब्यारेक र होल्डिङ सेन्टरका ढोकामा निराश र रोदनबीच बौतारिन बाध्य रहेका छन्। सरकार व्यस्त, पीड़ित विक्षिप्त शीर्षकमा अन्नपूर्ण पोस्टमा यो खबर छ।
3: यता गोर्खा पत्रले प्रभावित नागरिकको पुनर्स्थापना चाँडै प्रधानमन्त्री शीर्षकमा खबर छापेको छ। स्थानीय सरकारसँगको समन्वयमा प्रभावित नागरिकको संख्या तथा भौतिक क्षतिको विवरण संकलन शुरू। सरकार खोज, उद्धार, उपचार, राहत र नागरिकको सुरक्षित व्यवस्थापनमा दृढ़ता र सक्रियता साथ क्रियाशील। अन्तर्राष्ट्रिय समुदाय समक्ष जलवायु परिवर्तनका कारण भोग्नु परेको विपदका विषयबारे बलियो गरी उठान गर्नुपर्ने समय आयो। प्रधानमन्त्री राहत कोषमा सोमबार मध्याहसम्म 5,87,92,23,842 रूपियाँ जम्मा। बाढ़ी प्रभावित क्षेत्रका अधिकांश स्थानमा संचार र विद्युत सेवा पुनर्स्थापना। सोमबार सरकारको क्रियाशीलता यस्तो थियो। प्रधानमन्त्री बालेन्द्र शाह र सत्तारूढ़ दल राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने बीच बाढ़ी प्रभावित क्षेत्रमा सरकारद्वारा भइरहेको खोज, उद्धार तथा राहत वितरण तथा नागरिक व्यवस्थापनका प्रयासबारे विस्तृत छलफल। प्रधानमन्त्री बालेन्द्र शाहद्वारा प्रधान सेनापति अशोकराज सिग्देलसँग बाढ़ी प्रभावित क्षेत्रमा नेपाली सेनाले सञ्चालन गरिरहेको उद्धार तथा राहत अभियान, बेपत्ताको खोजी र घाइतेको उपचार लगायत विषयमा जानकारी हासिल। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेद्वारा विपद व्यवस्थापनका लागि प्राप्त जनसहयोगलाई बिना ढिलाई प्रभावित क्षेत्रमा पठाउने तयारी। प्रभावित नागरिकको पुनर्स्थापना चाँडै प्रधानमन्त्री शीर्षकमा गोर्खापत्रमा यो खबर छापिएको हो।
2: भदौ 10 गते रसुवाको भोटेकोशीमा आएको बाढ़ीका कारण ठूलो मात्रामा मानवीय र भौतिक नोक्सानी भएको छ। मानवीय र भौतिक क्षति यति नै भयो भनेर अझै आकलन हुन बाँकी छ। एक वर्ष अघि 2082 असार 24 गते त्यही क्षेत्रमा आएको बाढ़ीपछि रसुवाका तत्कालीन प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा गठित समितिले गरेको अध्ययनको प्रतिवेदनमा त्यस क्षेत्रमा अर्को ठूलो विपत्ति औल्याइएको थियो। लेहेन्दे खोला हुँदै भोटेकोशी सहितको तटीय क्षेत्रको जोखिम कायम रहेको जनाउँदै अध्ययन प्रतिवेदनले तटीय क्षेत्रका बस्तीहरू स्थानान्तरण गर्न सुझाएको थियो। 55 पेज लामो प्रतिवेदनमा स्थानीय प्रशासनले राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण हुँदै सरकारका विभिन्न निकायलाई बुझाइएको थियो। 13 सदस्यीय अध्ययन समितिले तयार गरेको प्रतिवेदनमा रसुवागढ़ीदेखि बेत्रावतीसम्मका नदी किनारमा रहेका टिमुरे, स्याप्रुबेसी, मैलुङ, पैरेबेसी, शान्ति बजार, खाल्टे लगायत बस्तीहरूमा बाढ़ीको उच्च जोखिम रहेको जनाएको थियो। त्यहाँ रहेका बस्तीहरूको वैज्ञानिक अध्ययन गरेर सम्भावित जोखिमको मूल्याङ्कन सहित सुरक्षित स्थानमा स्थानान्तरण गर्नुपर्ने सुझाव प्रतिवेदनमा दिइएको छ। बाढ़ीले गत वर्ष जुन तहको क्षति पुर्याएको थियो र उद्धारमा कठिनाई भयो त्यसले सुरक्षा निकाय, स्थानीय प्रशासन र विषयगत कार्यालयहरूको क्षमता बढ़ाउनु पर्ने सुझाइएको थियो। तर समितिले बुझाएको प्रतिवेदन सिंहदरबारमा थन्क्यो। सरकारले त्यसलाई अध्ययन गर्ने र कार्यान्वयन गर्नमा कुनै चासो र तत्परता नदेखाएको एक अधिकारीले गुनासो गरेका छन्। समुदाय स्तरको सूचना प्रणाली स्थापना गर्न नदी किनार सरकारको बस्ती तथा संरचनामा साइरन र मोबाइल सन्देशको सूचना प्रणाली विकास गर्न सुझाइएको थियो। साथै त्यस क्षेत्रमा विकास निर्माण सहित भौतिक संरचना निर्माणमा ध्यान दिन र निर्माण नै गर्नुपरे विपद जोखिमको मापदण्डलाई अनिवार्य पालना गर्न पनि प्रतिवेदनमा औल्याइएको थियो। त्यस्तै अन्तर्देशीय पूर्व सूचना प्रणाली स्थापना, हिमालहरूको जोखिम मूल्याङ्कन तथा न्यूनीकरण, नदी तटीय संरचना र बस्तीहरूमा जलवायु जोखिम मूल्याङ्कन अनिवार्य, नदी किनारका बस्तीहरू जोखिममा रहेकाले सुरक्षित स्थानान्तरण, समुदायमा आधारित बाढ़ी पूर्व सूचना प्रणाली निर्माण, स्थानीय तह र सुरक्षा निकायको क्षमता वृद्धि लगायतका सुझावहरू प्रतिवेदनमा औल्याइएको थियो। पोहोरको प्रतिवेदन थन्किँदा ठूलो क्षति विपद विपदमा संसदको ढोका बन्द शीर्षकमा नागरिक दैनिकमा यो खबर छ।
3: नेपालका मुद्दा अन्तर्राष्ट्रियकरण हुनुपर्छ, अन्नपूर्ण पोस्टमा छापिएको छ। विश्वका ठूला औद्योगिक मुलुकहरूले उत्सर्जन गरेको धेरै कार्बनको प्रत्यक्ष र भयानक सजाय नेपालले आफ्ना हिमाल र नागरिकको ज्यान गुमाएर भोगिरहेको छ। विश्वव्यापी तापमान वृद्धिमा नेपालको योगदान 0.1% भन्दा पनि कम छ, तर सोलुखुम्बुको थामेदेखि रसुवाको भोटेकोशीसम्म मानव सिर्जित त्रासदी लगातार दोहोरिरहेको छ। विपद आउँदा तुरन्त काम लाग्ने आफ्नै सेटेलाइट नहुनु र उपलब्ध प्रविधिलाई सही समयमा निर्णय लिन प्रयोग गर्न नसक्नु हाम्रो मुख्य कमजोरी हो। बहुसंकट जोखिम मूल्याङ्कन विज्ञ डाक्टर वसन्तराज अधिकारी भन्छन्, समस्या प्रविधि नपाउनुमा मात्र होइन, छिमेकी देशहरूसँग विपदबारे तुरन्त सूचना साटासाट गर्ने साझा संयन्त्र नहुनुमा पनि छ। प्रविधिमाथिको यो परनिर्भरता र अरूले गरेको प्रदूषणको मूल्य ज्यान र पूर्वाधार गुमाएर चुकाउनुपर्ने यो दुष्चक्र रोक्न नेपालले आफूलाई जलवायु विपदको पीड़ितका रूपमा विश्व सामु प्रस्तुत गर्दै जलवायु न्यायको मुद्दा तत्काल अन्तर्राष्ट्रियकरण गर्नुपर्ने विज्ञहरूको भनाई छ।
2: विनाशकारी बाढ़ीको छैठौं दिनसम्म पनि रसुवागढ़ीको जनजीवन सामान्य हुन सकेको छैन। बाढ़ीले सीमावर्ती क्षेत्रको ठूलो भूभाग तहस नहस बनाएपछि रसुवागढ़ी, टिमुरे र स्यापप्रवेशी क्षेत्र अहिले लगभग मानिसविहीन अवस्थामा पुगेको छ। सोमबार हेलिकप्टरबाट सो क्षेत्रको स्थलगत अवलोकन गरेर फर्किँदा देखिएको दृश्यले बाढ़ीको क्षति जमीनबाट अनुमान गरिए भन्दा निकै ठूलो रहेको देखाएको छ। नदी किनारका बस्ती, सड़क, पुल, व्यापारिक संरचना र अन्य भौतिक पूर्वाधारमा बाढ़ीले पुर्याएको क्षतिको वास्तविक विवरण आउन सकेको छैन। आकाशबाट हेर्दा कतिपय स्थानमा बस्तीको ठाउँमा बगर देखिन्छ, सड़क भएको ठाउँमा हिलो र ढुङ्गाको थुप्रो छ, पुल रहेका स्थानमा नदीको धार मात्र देखिन्छ, कतिपय घर उभिएका छन् तर मानिस छैनन्, ढोकामा भोटे तालका